हार्दिक नमस्कार आदरणीय श्रोता साथीलाई आजको शुभ बिहानीमा एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय बेला बिहानको 6:25 अनि 26 सेकेन्ड भइरहेछ। श्रोता आज हो मंगलबार, विक्रम सम्वत 2083 असोज 6 गते अनि शक सम्वत 1948 आश्विन 1 गते साथै सन् 2026 22 तारिक सितम्बर महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधुकोशीका प्रतिमा। सम्पूर्ण आदरणीय श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज जन एयर एप साथै प्रसार भारती ओटिटी वेब प्लेटफर्ममा सुन्न सक्नुहुनेछ।

हाम्रो जीवनको वास्तविक सफलता धन सम्पत्तिमा होइन, हामीले अरूको जीवनमा कति उज्यालो ल्यायौँ भन्ने कुरामा हुन्छ। आदरणीय श्रोता, यस महान वाणीलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ शान्त मन सुखी जीवन विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सविता थापा।

नमस्कार, आजको विषय छ शान्त मन सुखी जीवन। यस विषयमा चर्चा गर्नुपर्दा प्रथमतः मन कसरी शान्त गर्न सकिन्छ र जीवन सुखी पार्न सक्छौँ। मन अति चञ्चल हुन्छ, यो सदैव घोडा जस्तो दौडिरहन्छ, बाँदर जस्तो उफ्री हिँड्छ, जसको कारण मन अशान्त हुन्छ। अशान्त मन सधैँ दुखी हुन्छ। जसरी घोडालाई सिधा दौडाउनको निम्ति आँखाको दुई किनारमा पर्दा वा साइड पट्टी लगाइन्छ, जसलाई अङ्ग्रेजीमा ब्लेन्डर्स वा ब्लिकर्स भनिन्छ, जसको कारण घोडा नियन्त्रित रहन्छ र सही दिशा दौडाउनमा सहायक बन्दछ। त्यसरी नै यो मनलाई पनि सही दिशा दिन, नियन्त्रित गरेर शान्त राख्न प्रथमतः आध्यात्मिक अध्ययन, मनन, चिन्तन, योग साधना र सत्सङ्ग अनि सुमिरनको आवश्यकता पर्दछ। मन अशान्त हुनुको मुख्य कारण काम, क्रोध, लोभ, मोह, अहंकार हो, जसलाई आध्यात्मिकतामा विकार वा राक्षसको उपाधि पनि दिएको छ। यही पाँच विकार हुन् मनको शान्तिका बाधाहरू। आध्यात्मिक योग साधना, सत्सङ्ग र सुमिरनले विकारलाई नियन्त्रित गर्दै मन शान्त गर्नमा सहायता प्रदान गर्दछ।

यो योग साधनाले मनलाई साध्नु सत्सङद्वारा सत्यलाई जान्नु हो। सत्य के हो? सत्य त केवल ईश्वर परमपिता परमात्मा हुनुहुन्छ। बाँकी सारा चराचर जगत मिथ्या हुन्, नाशवान हुन् र हामी मानवलाई नाशवानसँग होइन ईश्वर अविनाशीसँग जोड्ने र यसको सुमिरनमा ध्यान लगाउने प्रेरणा दिनुहुन्छ, जसको निम्ति सद्गुरुको आवश्यकता पर्दछ। यही सन्दर्भमा मलाई एउटा दृष्टान्त याद आउँछ, जुन यस प्रकार छ। एक दिन एकजना किसानले एउटा राक्षसलाई आफ्नो वशमा गरेछ। वशमा परेका राक्षसले भन्छ, ठिकै छ, आजदेखि म तपाईँको दास भए, तर मेरो एउटा शर्त छ। के शर्त छ भनी किसानले सोधे। तब राक्षसले भन्छ, तपाईँले दिनुभएको प्रत्येक साना ठुला काम म गर्नेछु, तर काम पाइन भने चाहिँ म तपाईँलाई नै खानेछु। किसान राजी भए। किसानको धेरै ठुलो खेतबारी थियो, जसलाई खनजोत गर्नको निम्ति धेरै खेतालाहरू लगाउँदा पनि महिनौ लाग्थ्यो। त्यही खेत जोत्ने काम राक्षसलाई दिए। त्यसले त्यो खेत एकै दिनमा जोतेर सिध्यायो। फेरि घरका सारा काम गर्न लगाए, त्यो पनि केही समयमा नै सिध्यायो। अब किसानलाई गाह्रो हुँदै गयो। उसले भएभरको साना ठुला कामहरू सिध्याउन लाग्यो। तब किसानलाई चिन्ता पर्न थाल्यो। सबै कामहरू सिद्धिसक्यो, अब के गर्ने? काम पाएन भने त यसले मलाई नै खाने भयो भनी चिन्ता गरिरहेको बेला एक आगन्तुक आएर भन्छ, हजुर, चिन्तित देखिनुहुन्छ नि, के को चिन्ता पर्यो होला नि भनी प्रश्न गरे। किसानले वृत्तान्त सुनाए। तब आगन्तुकले भन्नुहुन्छ, त्यो राक्षस आयो भने एउटा अग्लो खम्बा आँगनमा गाड्न लगाउनु, अनि जबसम्म कुनै काम तयार पार्नुहुन्न तबसम्म त्यसलाई त्यही खम्बामा चढ्दै झर्दै गर्न लाउनुहोस्। त्यसो गर्नाले तपाईँको ज्यान पनि बाँच्छ, काम पनि भइरहन्छ भनी सुझाव दिए। त्यो सुझावको कारण किसानको ज्यान पनि बाँच्यो, काम पनि भयो। यो कथाले हामीलाई के शिक्षा दिन्छ भने, जुन राक्षस भनेर सम्बोधन गरिएको राक्षस वास्तवमा हाम्रो आफ्नै मन हो। हामी आफै विचार गरौँ, जबसम्म हामी कुनै काममा व्यस्त रहन्छौँ तबसम्म ठिकै रहन्छौँ, अनि जब फुर्सद लिएर आराम गर्न चाहन्छौँ तब

यो मनमा राम्रा नराम्रा विचारहरू आउन थाल्छ अनि हामी व्यर्थको चिन्ताले ग्रसित हुनु पुग्छौँ, जो रोगको जन्मदाता हुन्। त्यसैले त ज्ञानी जन संत महात्माहरू भन्नुहुन्छ, चिन्ता होइन चिन्तन गर।

आदरणीय श्रोता, अहिले हजुरले सुन्दै हुनुहुन्छ शान्त मन सुखी जीवन विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ सविता थापा ज्यूले।

चिन्तन कसको र के को गर्ने यो कुरा जान्नको निम्ति यी कथाका आगन्तुक जस्ता मानवलाई सद्गुरुको आवश्यकता पर्दछ। सद्गुरुले पनि यो मन रूपी राक्षसलाई ईश्वर रूपी खम्बामा चढ्न झर्न वा सुमिरनद्वारा मन शान्त पार्ने विधि सिकाउनुहुन्छ। मन रूपी राक्षसलाई ईश्वर अल्लाह गड वाहेगुरु आफ्नो आफ्नो आस्था अनुसार नाम जप सुमिरनद्वारा शान्त राख्न सकिन्छ। मन शान्त भएपछि कसरी जीवनमा परिवर्तन आउँदै जान्छ? जब मन शान्त हुन्छ तब यो मन सकारात्मकताले भरिएको हुन्छ, चेतन हुन्छ। चेतन मनले जुनै पनि साना ठुला काम गर्छ त्यो सफल भएर जान्छ। जुन मनमा दया नम्रता प्रीत प्यार र सहनशीलता हुन्छ त्यो मन सधैँभरि शान्त हुन्छ, ऊ सन्तोषी हुन्छ। सन्तोष नै सुखी जीवनको सबैभन्दा ठुलो आधार पनि हो। जब मानिसको मनमा सन्तोष अथवा सेटिस्फेक्सन आउँछ तब उसको अनावश्यक इच्छाहरू अनि मानसिक तनाव स्वतः नै समाप्त भएर जान्छ। सन्तोषी मन लिएर सुखी जीवन जिउनुको मुख्य स्रोतहरू निम्नलिखित छ। क्रोधलाई त्याग्नु, रिसले हाम्रो विवेकलाई नष्ट गर्दछ। शान्त मनले कुनै पनि समस्याको हल निकाल्न सकिन्छ। क्रोधलाई नियन्त्रण गर्न नसक्दा सुन्दर वैवाहिक जीवन पनि नष्ट भएर जान्छ। आफ्नो मान प्रतिष्ठा इष्टमित्र सबै गुमाउनु पर्छ। त्यसरी नै क्षमा गर्न पनि सिकौँ। अरूको गल्तीहरूलाई हृदयमा लगाएर राख्नाले हाम्रो आफ्नै मानसिक शान्ति भङ्ग भएर जान्छ। क्षमा गर्नाले बिग्रिन लागेको आपसी सम्बन्ध पनि सुध्रेर जान्छ। क्षमा दानलाई महान दान पनि भनिएको छ।

इच्छाहरू प्रति नियन्त्रण, सीमित आवश्यकताहरूले शान्ति ल्याउँछ भने अधिक इच्छाले अशान्त निम्त्याउँछ। इच्छा पूरा भए मन प्रफुल्लित बन्छ, नभए पीडाले सताउँछ। सुखी जीवनको निम्ति इच्छाहरू प्रति नियन्त्रण राख्न अति आवश्यक छ। अनि तुलनाको अन्त, अरूसँग होड नगर्नाले ईर्ष्या नाश हुँदछ। सबैमा आफ्नो क्षमता अनुसार विद्या, बुद्धि, धन, बल, तागत हुन्छन्। त्यसैले कसैसँग कुनै कुराको तुलना गर्नु हाम्रो मूर्खता हो र त्योदेखि बाँच्नु पर्दछ। अनि वर्तमानमा जिउनु, बितेका दिनहरू अनि भविष्यको चिन्ता छोडेर वर्तमानको आनन्द लिनु पर्छ। कृतज्ञताको भाव, हामीले जे जति प्राप्त गरेका छौँ त्यसको निम्ति ईश्वरप्रति कृतज्ञताको भाव राख्नले शान्त मन, सुखी जीवनको अनुभव प्राप्त गर्न सक्छौँ। अनि साँचो शान्ति बाहिरी धन दौलत भन्दा मनको सुकुन अमूल्य हो। एउटा प्रसिद्ध भनाइ छ, गोधन गजधन बाजीधन और रतन धन खान, जब आवत संतोष धन सब धन धुरी समान। मेरो काकाले पनि सधैँ भन्ने गर्नुहुन्थ्यो, सन्तोषी सदा सुखी, असन्तोषी सदा दुखी।

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा समय बेला बिहानको 7:05 अनि 13 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति शुभ प्रभात जसमा आधुनिक गीतको प्रस्तुति साथै खेतीपाती बारे सल्लाहमा आज यहाँलाई जानकारी गराउनेछौँ भटमासको खेती सम्बन्धी। भटमासको खेतीको निम्ति मकैलाई चाहिने जलवायु नै चाहिन्छ। हलुका बलौटे नुन वा छार भएको माटोमा भटमास सप्रन्दैन, फेरि साह्रै मलिलो माटोमा पनि भटमास हौसिन्छ। यसले माटोमा पिएच 5-6 भएको अमिलो माटोमा सहन गर्न सक्दैन। जमिनलाई कमसे कम 3-4 राम्ररी खनजोत गर्नपर्छ। जमिन जति सक्दो भुरभुराउँदो र फुरफुराउँदो हुनपर्छ। त्यसपछि जमिनलाई समान बनाउनुपर्छ। अन्तिम जोताई गर्दा जमिनमा गाईको पाकेको मल, 200 डोको अनि कमिला र खुम्ली किराको रोकथामको लागि एल्ड्रिन 5% अथवा हेप्टोक्लोर 5 प्रति एकर 12 केजीको हिसाबमा प्रयोग गर्नुपर्छ। रासायनिक सार प्रयोग गर्न अघि माटोको जाँच गराउन अत्यन्तै आवश्यक छ। तरै पनि विशेषज्ञले सिफारिस गरेको सारको मात्र 100 केजी सुपर फस्फेट, पोटास 25 केजी अनि युरिया 33 केजी भए फसल सप्रिनेछ। बिउ कालेबुङ्गे, पहेँलो भटमास र कालो भटमास दूरत्व लहरदेखि लहर 65 सेन्टिमिटर अनि बिउदेखि बिउको दूरत्व 10 सेन्टिमिटर हुनुपर्छ। बिउ रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। भटमासलाई पनि कान्दा छिर्ने किराले आक्रमण गर्छ। यसको रोकथामको निम्ति डाइजियोनन 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुपर्छ। यसो गर्नाले यो रोग धेरै कम भएको थाहा लागेको छ। अघिल्लो क्रममा यहाँलाई सुनाइरहेछु आधुनिक गीत। पहिलो यो आवाज रहेको छ रञ्जिता सुनवार, अभिनय रसाइली अनि सुशान मक्तानको। शब्द उमेश दर्जी छाउने, सङ्गीत रूपेश रसाइलीको, जसमा साँझमा साथ दिने कलाकारहरू हुनुहुन्छ। किबोर्डमा रूपेश रसाइली, बाँसुरीमा मुकेश बराइली, तबलामा प्रवीण गजमेर, गिटारमा पलाश बर्मन, प्याडमा कमल विश्वकर्म अनि भायोलिनमा हुनुहुन्छ अरविन्द रावत।

श्रोताले अहिले सुन्नुभयो आधुनिक गीत रञ्जिता सुनार, अभिनय रसाली, सुशान्त मोक्तानको स्वरमा, जसमा साझमा साथ दिने कलाकारहरू हुनुहुन्थ्यो। किबोर्डमा रूपेश रसाली, बाँसुरीमा मुकेश बराइली, तबलामा प्रवीण गजमेर, गिटारमा पलाश बर्मन, प्याडमा कमल विश्वकर्म अनि भायोलिनमा अरविन्द रावत, शब्द उमेश दर्जिक थियो, नै सङ्गीत रूपेश रसाइलीको हो।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु गुजरातको तीन दिवसीय आधिकारिक भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति मुर्मुले आज साँझ गुजरातको केवडियाको एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एन्टी नर्कोटिक्स टास्क फोर्सका प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। उत्तर प्रदेश सरकारले हिजो राति ठूलो प्रशासनिक फेरबदल गर्दै 34 आइएएस अधिकारीहरू नियुक्त गरेको छ। झारखण्डमा आज करम पर्व पूर्ण परम्परागत उल्लास र हर्षोल्लासका साथ मनाइँदैछ। अनि एसियन गेम्समा भारतीय महिला क्रिकेट टोलीले आज जापानको निशिनमा स्वर्ण पदकको लागि श्रीलङ्काको सामना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मु गुजरातको तीन दिवसीय आधिकारिक भ्रमणमा हुनुहुन्छ। भारतीय सिनेमामा नयाँ अध्यायको शुरूआत गर्नुहुँदै राष्ट्रपति मुर्मुले आज साँझ गुजरातको केवडियाको एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। सन् 1954 स्थापित यस पुरस्कारलाई भारतमा सिनेमा जगतका शीर्ष सम्मानहरूमध्ये एक मानिन्छ र फिचर फिल्महरू, गैर फिचर फिल्महरू र सिनेमा लेखनसहित विभिन्न श्रेणीहरूमा कलात्मक र प्राविधिक उत्कृष्टताका लागि प्रदान गरिने गरिन्छ। सूचना तथा प्रसारण मन्त्रालयको नयाँ नीति अन्तर्गत यो पुरस्कार राजधानी बाहिर प्रदान गर्न लागि हो। एकता नगरमा आयोजित समारोहमा एक भारत श्रेष्ठ भारतलाई दर्शाउँदै देशभरिबाट सिनेमासँग जुडेका प्रतिभाहरू सहभागी हुनेछन्। राष्ट्रपतिले वरिष्ठ फिल्म अभिनेता अनन्त नागलाई पनि वर्ष 2024 दादासाहेब फाल्के पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णले आज नयाँ दिल्लीमा 9 भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुहुनेछ। 5 दिनसम्म चल्ने यस कार्यक्रमको विशेष विषय रहेको छ क्लाइमेट रेजिलियन्ट वाटर म्यानेजमेन्ट। जलशक्ति मन्त्रालयका अनुसार नेदरल्यान्ड र जर्मनीले साझेदार राष्ट्रको रूपमा भाग लिनेछन् र देशका 14 राज्यले यसमा भाग लिनेछन्। 6 केन्द्रीय मन्त्रालय र विभागहरूलाई पनि साझेदारको रूपमा आमन्त्रित गरिएको छ। यस अवधि 24 सितम्बरसम्म 4 दिने अन्तर्राष्ट्रिय प्रदर्शनी पनि आयोजना गरिनेछ, जसमा दिगो र जलवायु लचिलो जल व्यवस्थापनका लागि आधुनिक प्रविधि र समाधान

प्रदर्शन गरिनेछ। पेयजल एवं स्वच्छता विभागद्वारा दोस्रो अन्तर्राष्ट्रिय वर्ष सम्मेलन 2026 पनि आयोजित गर्नेछ। सम्मेलनमा पेयजलको उपलब्धता, स्वच्छता र जन स्वास्थ्य जस्ता विषयहरूमाथि चर्चा हुनेछ। सम्मेलनमा जल स्रोतको राम्रो उपयोग, जल सुरक्षा, जलवायु जोखिम, आधुनिक प्रविधि, सामुदायिक सहभागिता, पानी पूर्वाधारका लागि नयाँ वित्तीय मोडल लगायतका महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एन्टी नर्कोटिक्स टास्क फोर्सका प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। लागू औषध नियन्त्रण ब्यूरोले आयोजना गरेको दुई दिने सम्मेलनको नारा एकताबद्ध संकल्प साझा उत्तरदायित्व रहेको छ। सम्मेलनमा लागू औषध नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न कार्यदलको भूमिकाबारे छलफल हुनेछ। गृहमन्त्रीले यस अवसरमा लागू औषध दुर्व्यसनको बारेमा जनतामा जागरूकता फैलाउन टेलिभिजन विज्ञापन पनि जारी गर्नुहुनेछ। उहाँले लखनऊ र देहरादूनमा नर्कोटिक्स कन्ट्रोल ब्यूरोको नयाँ क्षेत्रीय क्याम्पसको शिलान्यास पनि गर्नुहुनेछ। सम्मेलनमा 36 राज्य र केन्द्र शासित प्रदेशका एन्टी नर्कोटिक्स टास्क फोर्सका प्रमुखहरूका साथै सम्बन्धित सरकारी विभागका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरू पनि सहभागी हुनेछन्। सम्मेलनको उद्देश्य लागू औषध विरूद्ध प्रभावकारी समन्वय र सहयोगलाई सुदृढ पार्नु र लागू औषध मुक्त भारतको लक्ष्य हासिल गर्न केन्द्र र राज्यहरूबीच भविष्यका लागि तयार साझेदारी विकास गर्नु हो। विदेश मन्त्री डाक्टर एस जयशंकरले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 अधिवेशनको अवसरमा विभिन्न देशका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय बैठकहरू गर्नुभयो। यी बैठकहरूमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने बारेमा छलफल भएको थियो। डाक्टर जयशंकरले फ्रान्स, इक्वेडोर, स्लोवकिया, हंगरी र स्विजरल्याण्डका विदेश मन्त्रीहरूसँग वार्ता गर्नुभयो। युक्रेन र खाड़ी क्षेत्रको अवस्था, आर्थिक सहयोग र बहुपक्षीय मुद्दाहरूमा छलफल भएको थियो। फ्रान्ससँगको बैठकमा संयुक्त राष्ट्र सुरक्षा परिषदको सुधारबारे पनि छलफल भएको थियो। स्विजरल्याण्डसँगको बैठकमा भारत युरोपेली स्वतन्त्र व्यापार संघ, व्यापार तथा आर्थिक साझेदारी सम्झौता लागू भएदेखि आर्थिक सम्बन्धमा भएको प्रगतिको समीक्षा गरिएको थियो। डाक्टर जयशंकरले नाउरूका राष्ट्रपति डेभिड एन्डियाङसँग पनि भेट गर्नुभयो। यसअघि डाक्टर जयशंकरले भारत र वाइसग्राड ग्रुप अफ कन्ट्रीजको पहिलो विदेश मन्त्रीको बैठकमा पनि भाग लिएका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उत्तर प्रदेश सरकारले हिज राति ठूलो प्रशासनिक फेरबदल गरेको छ र 34 आईएएस अधिकारीहरू नियुक्त गरेको छ। अधिकारीहरूलाई सरुवा गरिएको छ। यी जिल्लाका 14 जिल्लाका जिल्ला मजिस्ट्रेटहरू पनि परिवर्तन गरिएको छ। स्थानान्तरण आदेश अनुसार जिल्ला प्रशासनमा परिवर्तनका साथै धेरै वरिष्ठ अधिकारीहरूलाई नयाँ जिम्मेवारी दिएको छ। नयाँ जिल्ला मजिस्ट्रेटहरू नियुक्त गरिएका जिल्लाहरूमा हरदोई, मुरादाबाद, एटा, अमेठी, कुशीनगर, कानपुर नगर, सन्त कबीर नगर, पीलीभीत, बलिया, बागपत, महोबा, बिजनौर, हाद्रस र हमिमपुर समावेश छन्। यो फेरबदल राज्य कर्मचारी तन्त्रमा भएको महत्वपूर्ण परिवर्तनहरूमध्ये एक हो। नयाँ पदस्थापना वरिष्ठ आईएएस अधिकारीहरू र जिल्ला स्तरका अधिकारीहरूलाई दिएको छ। निर्वाचन आयोगले पश्चिम बंगालमा न्यायाधिकरणको संख्या बढाउने योजना बनाइरहेको छ ताकि विशेष गहन पुनरीक्षण प्रक्रियाको क्रममा मतदाता नामावलीबाट हटाइएका व्यक्तिहरूको आवेदनहरूको शीघ्र निपटान सुनिश्चित गर्न सकियोस्। राज्यमा हाल 19 न्यायाधिकरण छन्। हाम्रा संवाददाताका अनुसार आयोगले आज सर्वोच्च अदालतलाई राज्यको प्रत्येक लोकसभा निर्वाचन क्षेत्रका लागि एउटा न्यायाधिकरणको साथ यो संख्या बढाएर कम्तीमा 42 पुर्याउनुपर्ने बताएका छन्। सम्भावना छ सर्वोच्च अदालतले आज मतदाता नामावलीको एसआईआरसँग सम्बन्धित 13 याचिकामा सुनवाई गर्नेछ। दिल्लीका मुख्य निर्वाचन अधिकृतले मतदाता नामावली 2026 विशेष गहन पुनरीक्षणको सम्बन्धमा मान्यताप्राप्त राजनैतिक दलहरूसँग हिज बैठक गर्नुभयो। बैठकमा दावी र आपत्ति दायर गर्ने अवधि र अन्य सम्बन्धित मुद्दाहरूको बारेमा छलफल भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भनेको छ संशोधन प्रक्रिया पारदर्शी र समावेशी हुनेछ जसले गर्दा कुनै पनि योग्य नागरिक मतदाता नामावलीबाट छुट्याउन नपरोस्। केरलमको मल्लपुरम जिल्लाको निलाम्बुरमा
पुक्कोटु पदम र टीके कलोनीमा हिज साँझ भारी वर्षा र पहिरोका कारण आएको बाढीमा पनि पाँचजनाको मृत्यु भएको छ। पाँचैजनाको शव फेला परेको छ। यसैबीच टीके शहरमा निखोज भएकी एक महिलाको खोजी कार्य अझै जारी छ। मुख्यमन्त्री वीडी सतीशनले तिरुवनन्तपुरमबाट हेलिकप्टर मार्फत प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ। अहिले यस क्षेत्रमा पर्यटनहरूको आवागमनमा प्रतिबन्ध लगाइएको छ। झारखण्डमा आज करम पर्व पूर्ण परम्परागत उत्साह अनि हर्षोल्लासको साथ मनाइन्दैछ। प्रकृति, आदिवासी संस्कृति र दाजुभाइ र दिदीबहिनीहरूको पवित्र स्नेहको प्रतीक करम पर्व झारखण्डको समृद्ध लोक र आदिवासी परम्परासँग गहिरो रूपमा जोडिएको छ। यस अवसरलाई चिन्हित गर्न राज्यभरि विशेष सांस्कृतिक र राज्य स्तरीय कार्यक्रमहरूको आयोजना गरिएको छ। एसियन गेम्समा भारतीय महिला क्रिकेट टोलीले आज जापानको निशिनमा स्वर्ण पदकको लागि श्रीलंकाको सामना गर्नेछ। खेल भारतीय समयअनुसार बिहान 10:30 शुरू हुनेछ। भारतले बंगलादेशमाथि 114 रनको शानदार जीत हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। श्रीलंकाले पाकिस्तानमाथि जीत हासिल गर्दै उपाधि फिरन्तमा आफ्नो स्थान सुरक्षित गरेको थियो। यसअघि हिज जापानको आइची नागोयामा भएको एसियाली खेलकुदमा भारतले विभिन्न मा 4 रजत र 2 काश्य पदक सहित 6 पदक जितेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू गुजरातको 3 दिवसीय आधिकारिक भ्रमणमा हुनुहुन्छ। राष्ट्रपति मुर्मूले आज साँझ गुजरातको केवडियाको एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एन्टी नर्कोटिक्स टास्क फोर्सका प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। उत्तर प्रदेश सरकारले हिज राति ठूलो प्रशासनिक फेरबदल गर्दै 34 आईएएस अधिकारीहरू नियुक्त गरेको छ। झारखण्डमा आज करम पर्व पूर्ण परम्परागत उत्साह र हर्षोल्लासको साथ मनाइन्दैछ। अनि एसियन गेम्समा भारतीय महिला क्रिकेट टोलीले आज जापानको निशिनमा स्वर्ण पदकको लागि श्रीलंकाको सामना गर्नेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोता, समय बेला बिहानको 7:35 अनि 22 सेकेन्ड भइरहेछ र अब पालो भएको छ मनमोहक सङ्गीतको प्रस्तुति सङ्गीत प्रभाको सुर र तालको सुन्दर सङ्गम मधुर धुन र मन छुने प्रस्तुतिका साथ यहाँलाई मनोरञ्जन गराउन म तपाईँको साथमा छु प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत। मानव जीवनमा सङ्गीतको महत्त्व अत्यन्तै गहिरो छ। यो दुःखमा सान्त्वना, सुखमा उल्लास र तनावमा शान्ति दिने माध्यम हो। सङ्गीतले मन शान्त पार्छ र तनाव कम गर्छ। त पहिलो प्रस्तुति राखिरहेछौँ अञ्जली प्रधानको स्वरमा, जसमा शब्द अनि सङ्गीत रहेको छ नरेन गुरुङको।

कार्यक्रम संगीत प्रभावको यो दोस्रो प्रस्तुतिमा यहाँले सुन्नुभयो राजेना लेको शर्मा, संगीत रमेश गुरुङको थियो नि शब्द सुरेन्द्र थिङको, र अघिल्लो प्रस्तुति रहेको छ रोमा सुनामको शर्मा, संगीत अमित लम्जलको छ नि शब्द केसाङ लामाको।

0: कार्यक्रम संगीत प्रवाहकै अन्तिम प्रस्तुतिमा यहाँले सुन्नुभयो दिपेन गुरुङको स्वरलाई। शब्द हरिभक्त कटुवालको थियो भने संगीत उत्तममणि बमजनको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका स्यारोन मंगर। विषय जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा आधुनिक जलवायु चुनौतीहरूका लागि भारतका समाधानहरूमा जोर। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। 19 सेप्टेम्बरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा वातावरण र जलवायु गतिशीलताको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्नुहुँदै प्रधानमन्त्रीले प्रकृतिसँग भारतको गहिरो ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभयो र प्राचीन सांस्कृतिक ज्ञानले कसरी आधुनिक जलवायु समाधानहरूलाई आकार दिइरहेको छ तथा विश्वव्यापी स्तरमा सामूहिक कार्यका लागि प्रेरित गरिरहेको छ भन्ने कुरामा जोड दिनुभयो। उहाँले यस महत्वपूर्ण अभियानलाई सशक्त रूपमा अघि बढाएकोमा नेशनल ग्रीन ट्रिब्युनलको प्रशंसा गर्नुभयो। आयोजकहरूलाई बधाई दिनुहुँदै उहाँले भन्नुभयो, भारतले अहिले आधुनिक जलवायु चुनौतीहरूको समाधान प्रदान गरिरहेको छ। कार्बन फुटप्रिन्ट सम्बन्धी विश्वव्यापी गलत धारणालाई सम्बोधन गर्नुहुँदै भारतीय प्रधानमन्त्रीले विकासशील राष्ट्रहरूलाई अनुचित रूपमा दोष दिने गरेको तर विकसित देशहरूले भारतको तुलनामा प्रति व्यक्ति 6 गुणा बढी कार्बन उत्सर्जन गरेको कुरा उल्लेख गर्नुभयो। उहाँले COP21 कन्भिनियन्ट एक्सन कन्टिन्युटी फर चेन्ज पुस्तकको विमोचन तथा वान सन वान वर्ल्ड वान ग्रिड इन्टरनेसनल सोलर अलायन्स CDRI ग्लोबल बायोफ्युल्स अलायन्स र इन्टरनेसनल बिग क्याट अलायन्स जस्ता मञ्चहरूको स्थापनाको स्मरण गर्नुभयो। उहाँले यी पहलहरूले वातावरणीय संरक्षणका लागि नयाँ मापदण्डहरू स्थापित गरेको उल्लेख गर्नुभयो। प्राचीन दर्शनलाई आधुनिक कार्यान्वयनसँग जोड्नुहुँदै प्रधानमन्त्रीले हालैका वर्षहरूमा विभिन्न वातावरणीय क्षेत्रहरूमा भएको असाधारण प्रगतिको विवरण दिनुभयो र नवीकरणीय ऊर्जातर्फको प्रमुख रणनीतिक परिवर्तनमा जोड दिनुभयो। उहाँले G20मा भारतको विशिष्ट स्थान रहेको बताउनुभयो। भारतले निर्धारित समयभन्दा अगाडि नै आफ्ना COP21 लक्ष्यहरू हासिल गरेको छ र गैर जीवाश्म इन्धनको प्रयोग तथा सौर्य ऊर्जा क्षमतामा विश्वव्यापी मापदण्डहरू स्थापित गरेको छ। देशमा भएको सौर्य क्रान्तिको ठोस प्रमाण प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्रीले सौर्य ऊर्जा क्षमता केही वर्ष अघिको 2 गिगावटबाट बढेर आज 160 गिगावट भन्दा बढी पुगेको उल्लेख गर्नुभयो। यसमा पीएम सूर्य घर मुफ्त बिजुली योजनाले महत्वपूर्ण भूमिका खेलेको छ, जसले प्रति परिवार 80,000 रुपियाँसम्मको आर्थिक सहयोग सहित 50 लाख भन्दा बढी घर परिवारमा सौर्य ऊर्जा सुविधा पुर्याएको छ। उहाँले कुसुम योजना अन्तर्गत 3 लाख किसानले सौर्य पम्प प्राप्त गरेको र वान नेसन वान ग्रिड परियोजनाको सम्पन्नताले 20 करोड टन कार्बन उत्सर्जन रोक्न सफलतापूर्वक मदत गरेको कुरा पनि प्रकाश पार्नुभयो। स्वच्छ ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय प्रगतिहरूलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले वायु ऊर्जा क्षमतामा 3 गुणा वृद्धि, जल विद्युत क्षमताको व्यापक विस्तार र परमाणु ऊर्जा

आदनमा नयाँ जोडको उल्लेख गर्नुभयो। उहाँले यी एकीकृत प्रयासहरूले देशको गैर जीवाश्म इन्धन ऊर्जा क्षमतालाई लगभग 4 गुणा बढाएको र कोइला ग्यासीकरण जस्ता स्वच्छ प्रविधिहरूलाई अघि बढाएको बताउनुभयो। श्री मोदीले भन्नुभयो, भारतले अन्य स्वच्छ ऊर्जा क्षेत्रहरूमा पनि महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ। उन्नत र स्वच्छ यातायात प्रणालीको आगमनलाई उत्सवका रूपमा मनाउँदै प्रधानमन्त्रीले देशको पहिलो हाइड्रोजन रेलको शुरूआतको घोषणा गर्नुभयो। यो रेल विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेलको कीर्तिमान पनि कायम गर्न सफल भएको छ। ग्रीन वाहन साधनहरूको व्यापक प्रयोगलाई उल्लेख गर्नुहुँदै प्रधानमन्त्री मोदीले इलेक्ट्रोनिक सवारी साधनको संख्यामा भएको आश्चर्यजनक 950 गुणा वृद्धिको चर्चा गर्नुभयो। सन् 2014 अघि 3000 भन्दा कम एकाई बिक्री हुने गरेकोमा गत वर्ष बढेर यो संख्या लगभग 25 लाख पुगेको छ। सार्वजनिक यातायात पूर्वाधारको व्यापक आधुनिकीकरणमा जोड दिनुहुँदै प्रधानमन्त्रीले 2014 मेट्रो सञ्जाल, जुन केवल 5 सहर र 250 किलोमिटरसम्म सीमित थियो, आज यसको व्यापक सिस्टम 20 भन्दा बढी सहरहरूमा सञ्चालित भइरहेको छ।

गीत संगीत साहित्यहरूको संसारमा एक यस्तो नाम छ जसले करोडौं मानिसको मन छोएको छ, त्यो नाम हो गुलजार। सरल शब्दहरूमा गहिरो भावना पोख्न सक्ने अद्वितीय क्षमता भएका गुलजार भारतीय साहित्य र चलचित्र संगीतमा एक चर्चित नाम हुन्। उनका गीतहरूले जीवनका सबै रङ्गहरू बोल्दछन्, प्रेम, पीडा, सम्झना, समाज, राजनीति, बालपनका सम्झनाहरू। नमस्ते आदरणीय श्रोता साथी, कार्यक्रम रङ बिरङको संसार लिएर आजको यस अङ्कमा उपस्थित छौँ कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि मधकोशिका प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत अनि अभिवादन जनाउँदछौँ। त आजको कार्यक्रम रङ बिरङको संसारमा कुरा गर्नेछौँ गीतकार, कवि, फिल्म निर्देशक गुलजारको साङ्गीतिक यात्रा बारे।

गुलजारको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो। उनको जन्म 18 अगस्त 1934 मा भारत

राजन हुनु अघिको पाकिस्तानको झेलम जिल्लाको दिना भने सानो शहरमा भएको थियो। उनी सिख परिवारमा जन्मेका थिए। उनी भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिष्ठित व्यक्तिहरूमध्ये एक हुन्। उनका गीतहरूमा केवल सङ्गीत मात्र नभई जीवनका अनुभूतिहरूको गहिरो अभिव्यक्ति पनि छन्। गुलजारले आफ्नो करियरको सुरुवाती समयमा मुम्बईमा ग्यारेजमा काम गर्दै गरे। त्यतिबेला उनी कविता लेख्ने गर्थे र साहित्यमा गहिरो रुचि राख्थे। उनको प्रतिभा निर्देशक बिमल रोयले देखे र उनलाई चलचित्र बन्दिनीमा गीत लेख्ने मौका दिए। त्यो गीत मोरा गोरा अङ्गालयले निकै चर्चित बन्यो। गुलजारको सफलता केवल शब्दहरूमा मात्र होइन भावनाहरूको अभिव्यक्तिमा छ। उनका गीतहरूले मानिसको मन छुन्छ र सरल शब्दहरूले गहिरो अर्थ बोक्दछ। उनले जीवनका साना कुराहरूलाई पनि कवितामा अभिव्यक्त

गुलजारको जीवन यात्रा प्रेरणादायी छ। सङ्घर्ष, प्रतिभा र धैर्यले कसरी एक सामान्य मानिसलाई असाधारण बनाउँछ भन्ने उत्कृष्ट उदाहरण हुन् उनी। आज पनि उनी लेखिरहेकै छन् र उनका शब्दहरू पुस्ता दर पुस्तामा गुन्जिरहनेछन्। गुलजारले 6 दशक भन्दा लामो आफ्नो पेशेवर यात्रामा सयौं चलचित्रहरूमा गीत, संवाद र पटकथा लेखेका छन्। उनका गीतहरू केवल मनोरञ्जनको साधन मात्र होइन, ती भावना, विचार र जीवनको दर्शन हुन्। गुलजार आज जुन शिखरमा छन् त्यहाँ पुग्न उनले धेरै सङ्घर्ष, निरन्तर साधना र असल साहित्यिक दृष्टिकोणलाई अँगालेका थिए। गुलजारले आफ्नो जीवनमा सयौं गीतहरू लेखेका छन्, जसमध्ये धेरै जसो कालजयी छन्। उनका केही प्रसिद्ध गीतहरू तेरे बिना जिन्दगी से कोई सिकुवा तो नहीं, तुझसे नाराज नहीं जिन्दगी, आज जाने की जीत न करो जय हो। यी गीतले उनलाई ओस्कार र ग्रामी पुरस्कार जित्न सहयोग गर्यो।

गुलजारलाई भारतीय चलचित्र उद्योगको सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कार प्रदान गरिएको छ। साथै उनले एक ओस्कार अवार्ड, एक ग्रामी अवार्ड, धेरै पटक फिल्म फेयर अवार्ड र पद्म भूषण भारत सरकारद्वारा प्राप्त गरेका छन्। गुलजारको विवाह प्रसिद्ध अभिनेत्री राखीसँग भएको थियो। उनीहरूको एक छोरी छन् मेघना गुलजार, जो आज एक सफल फिल्म निर्देशक हुन्। गुलजार र राखीको वैवाहिक सम्बन्ध लामो समय टिकेन र उनीहरू छुटिए। गुलजारले आफ्नो व्यक्तिगत पीडाहरूलाई पनि आफ्नो लेखनको माध्यमबाट सुन्दर ढंगले प्रस्तुत गरेका छन्। गुलजारको जीवन यात्रा एक संघर्षबाट सफलतामा पुगेको कथा हो। उनी एक साधारण पृष्ठभूमिबाट आएका थिए, तर आफ्नो कला, श्रम र साहित्य प्रेमका कारण उनले भारतको सांगीतिक र साहित्यिक जगतमा अमेर छाप छोडेका छन्। आजको पुस्ताले गुलजारलाई केवल गीतकार भनेर होइन, शब्दहरूको जादुगर, भावनाहरूको दार्शनिक र मानव संवेदनशीलताको कवि भनेर चिन्ने गर्छन्। उनको लेखन भविष्यको लागि पनि एक अमूल्य धरोहर हो।

हस्त श्रोता, कार्यक्रमबाट अहिलेलाई बिदा लिने समय भएकोले गर्दा मधुशिका प्रतिमा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ र यहाँहरूबाट आज्ञा चाहन्छौ। नमस्ते।

श्रोताले लिस्ट सुन्नुभयो अशोक राईको स्वरमा लोकगीत। एफएमएक्सी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 25 सेकेन्ड भइरहेछ। र अघिल्लो क्रममा योजना साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। आज श्रोतालाई योजनामा प्रधानमन्त्री फसल बिमा योजनाबारे जानकारी गराउनेछौँ, तर त्यसअघि हामी सुन्नेछौँ यस गीतलाई जो रहेको छ मेरी जीवनसाथी चलचित्रबाट किशोर कुमारको स्वरमा, सङ्गीत आरडी बर्मनको छ नि शब्द मजरुको।

0: प्रधानमन्त्री फसल बीमा योजना भारत सरकारले किसानहरूलाई प्राकृतिक विपत्ति तथा विभिन्न कारणले हुने बाली क्षतिबाट आर्थिक सुरक्षा प्रदान गर्न सञ्चालन गरेको कृषि बीमा योजना हो। यस योजनाको मुख्य उद्देश्य किसानले लगाएको बालीमा क्षति भएमा बीमा मार्फत आर्थिक राहत उपलब्ध गराउनु हो। यस योजना अन्तर्गत खडेरी, बाढी, असिना आदि, चक्रवत, किरा तथा रोग लगायतका कारणले बालीमा हुने क्षतिलाई निर्धारित नियम अनुसार बीमा सुरक्षामा समेटिन्छ। किसानले आफ्नो योग्य बाली र क्षेत्र अनुसार बीमा गराउन सक्छ। यस योजनामा किसानले बीमा प्रिमियमको निश्चित हिस्सा तिर्नुपर्छ र बाँकी प्रिमियममा सरकारबाट अनुदान प्रदान गरिन्छ। बालीमा बीमा योग्य क्षति भएको अवस्थामा निर्धारित प्रक्रिया पूरा गरेपछि किसानले बीमा दावी मार्फत क्षतिपूर्ति प्राप्त गर्न सक्छ। योजनाको मुख्य उद्देश्यहरू प्राकृतिक विपत्तिबाट हुने बाली क्षतिमा किसानलाई आर्थिक सुरक्षा दिनु, किसानको आमदानीमा हुने जोखिम कम गर्नु, कृषि क्षेत्रमा किसानको लगानीलाई सुरक्षित बनाउनु, बाली क्षति भएपछि किसानलाई पुनः खेती गर्न आर्थिक सहयोग पुर्याउनु। प्रधानमन्त्री फसल बीमा योजना किसानका लागि बालीमा आउने प्राकृतिक तथा अन्य निर्धारित जोखिमबाट आर्थिक सुरक्षा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो। किसानहरूले आफ्नो क्षेत्र, बाली र योजनाका नियमअनुसार बीमा सुविधा तथा दाबी सम्बन्धी जानकारी लिएर यसको लाभ लिन सक्छन् र प्रधानमन्त्री फसल बीमा योजनाको लाभ कसरी लिने यसबाट पनि हामी जान्नेछौँ। प्रधानमन्त्री फसल बीमा योजनाबाट लाभ लिन किसानले आफ्नो बाली र क्षेत्र यस योजना अन्तर्गत योग्य छ कि छैन भन्ने जानकारी लिनुपर्छ। त्यसपछि किसानले तोकिएको समयभित्र बीमाका लागि आवेदन दिन पर्छ। किसानले नजिकको ब्याङ्क, सम्बन्धी कृषि कार्यालय, अधिकृत बीमा कम्पनी वा उपलब्ध अनलाइन माध्यमबाट फसल बीमा गराउन सक्छन्। आवेदन गर्दा आधार कार्ड अनि ब्याङ्क खाताको विवरण, जमिन सम्बन्धी कागजात तथा आवश्यक अन्य कागजातहरू पेश गर्नुपर्छ।
1: हैप्पी बर्थडे भाइ।
2: हाँ, मेरा फेवरेट कलर
1: हमेशा शॉपिंग।
3: आई नो माँ, बट खर्चा करने की भी यही उम्र है, राइट?
4: सेविंग करने की भी यही उम्र है।
5: आई नो पा, सेव करो, सही जगह निवेश करो, रकम पर ब्याज मिलेगा, जिसे फिर से निवेश करने पर ब्याज मिलता रहेगा।
3: आई नो ना।
5: RBI कहता है,
6: करो सही शुरुआत, बनो फाइनेंशियली स्मार्ट।

श्रोताले गीत सुन्नुभयो खुशबु चलचित्रबाट आशा भोसलेको स्वरमा, शब्द गुलजारको थ्याउने सङ्गीत आरडी बर्मनको रगिलो गीत राखिरहेछौँ। गोलमाल चलचित्रबाट किशोर कुमारकै स्वरमा शब्द रहेको छ, गुलजारकै पनि सङ्गीत आरडी बर्मनकै।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू गुजरातको तीन दिवसीय आधिकारिक भ्रमणमा हुनुहुन्छ। भारतीय सिनेमामा नयाँ अध्यायको शुरूआत गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको केवडियाको एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णले आज नयाँ दिल्लीमा 9 भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 को उद्घाटन गर्नुहुनेछ। 5 दिनसम्म चल्ने यस कार्यक्रमको विषय क्लाइमेट रेजिलिएन्ट वाटर म्यानेजमेन्ट रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एन्टी नर्कोटिक्स टास्क फोर्सका प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। लागू औषध नियन्त्रण ब्यूरोले आयोजना गरेको दुई दिने सम्मेलनको नारा एकताबद्ध संकल्प साझा उत्तरदायित्व रहेको छ। दुबई स्थित भारतीय महावाणिज्य दूतावासले दुबई र युएईको उत्तरी क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरूका लागि सेवा पखवाडा अन्तर्गत कानूनी परामर्श शिविर आयोजना गरेको छ। उत्तर प्रदेश सरकारले हिज राति ठूलो प्रशासनिक फेरबदल गरेको छ र 34 आईएएस अधिकारीहरू नियुक्त गरेको छ। अधिकारीहरूलाई सरुवा गरिएको छ। यी जिल्लाका 14 जिल्लाका जिल्ला मजिस्ट्रेटहरू पनि परिवर्तन गरिएको छ। झारखण्डमा आज करम पर्व पूर्ण परम्परागत उत्साह र हर्षोल्लासको साथ मनाइन्दैछ। प्रकृति, आदिवासी संस्कृति र दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र स्नेहको प्रतीक करम पर्व झारखण्डको समृद्ध लोक र आदिवासी परम्परासँग गहिरो रूपमा जोडिएको छ। मौसम विभागले आज तटीय आन्ध्र प्रदेश र उडिसा, झारखण्ड, कर्नाटक, कोंकण, गोवा, मध्य महाराष्ट्र, तेलंगाना, छत्तीसगढ़ अनि पश्चिम बंगालको गंगीय क्षेत्रमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: श्रोता, कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102 MHz अनि न्यूज नयाँ एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। र यहाँलाई पुनः मनोरञ्जन गराइरहेछौ हिन्दी चलचित्रका गीतहरूबाट। र पहिलो गीत लिएका छौँ कटी पतंग चलचित्रबाट किशोर कुमारको स्वरमा। सङ्गीत रहेको छ आर डी बर्मनको, नि शब्द आनन्द बक्सीको।

श्रोताले अहिले गीत सुन्नुभयो, अनुरोध चलचित्रबाट किशोर कुमारको स्वरमा सङ्गीत लक्ष्मीकान्त प्यारालाल थियो नि शब्दहरू, आनन्द बक्सीको यो अन्तिम गीत राखिरहेछौँ मेरो जीवनसाथी चलचित्रबाट किशोर कुमारकै स्वरमा, शब्द मजरूको छ नि सङ्गीत आरडी बर्मनको।

0: यसौ शर्मा रेलिङ ग्राम पञ्चायतले ग्राम पञ्चायत परिसरका साथै रेलिङ खेल मैदानको पनि व्यापक रूपमा सरसफाई गरेको छ। हिजोदेखि शुरू भएको यो शिविर आगामी 2 अक्टोबर 2026 सञ्चालन हुनेछ। यस अवधिभरि मानिसहरूलाई स्वच्छता सम्बन्धी जागरूकता फैलाउँदै ग्राम पञ्चायतका विभिन्न स्थानहरूमा स्वच्छता शिविर आयोजना गरिनेछ। मन्टिभेट खेल मैदानमा स्वर्गीय लुती सिंह सार्की विजेता अनि स्वर्गीय सुकमाया सार्की उपविजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत हिजो अन्तर कार्यालय लिग फुटबल लिगको दुईवटा खेलहरू सम्पन्न भएको छ। दिनको प्रथम खेल खरसाङ ट्राफिक गार्ड बनाम एआई स्कूलमा सम्पन्न भएको थियो। जुन खेलमा खरसाङ ट्राफिक गार्डले 1-4 गरी विजय हासिल गरे, उसरी नै दिनको दोस्रो खेलमा खरसाङ जूले दार्जीलिङ हिमालयन रेलवेलाई 2-4 गरी पराजित गरेको थियो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएमएसी 3.5 MHz यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ सीमा क्षेत्रबाट।
2: नमस्कार आदरणीय श्रोता, 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोतमित्र, सीमा क्षेत्र कार्यक्रम जहाँ हामी भारतका छिमेकी राष्ट्रहरूसँगको के कस्तो सम्बन्ध रहेको छ सो कुराहरू लिएर आउने गर्छौँ। सोही क्रममा आजको हाम्रो विषय निकै सुन्दर र सम्भावनाले भरिएको छ, पर्यटनले भारत भुटान सीमावर्ती क्षेत्रलाई जोड्ने भूमिका। श्रोतमित्र, जब हामी पर्यटनको कुरा गर्छौँ, हाम्रो आँखा अगाडि सुन्दर पहाड, हरियाली जङ्गल, शान्त नदी, ऐतिहासिक स्थान, धार्मिक स्थल, स्थानीय बजार, स्वादिला परिकार र मुस्कुराउँदै पर्यटकहरूलाई स्वागत गर्ने मानिसहरूको तस्विर आउँछ। तर पर्यटन यतिकैमा सीमित छैन। पर्यटन भनेको मानिसलाई एउटा ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउने माध्यम मात्र होइन। पर्यटनले मानिसलाई मानिससँग जोड्छ, संस्कृतिलाई जोड्छ, बजार र बजारलाई जोड्छ, अनि देश र देशबीचको आत्मीयता सम्बन्ध अझ बलियो बनाउँछ। भारत र भुटान बीचको सम्बन्ध पनि मित्रता, सहकार्य र जनस्तरको आत्मीयताले भरिएको सम्बन्ध हो। यी दुई देशबीचको सीमावर्ती क्षेत्र पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण छ। भारत र भुटानका सीमावर्ती क्षेत्र प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र पर्यटकका सम्भावनाले सम्पन्न छन्। आज हामी यही सुन्दर सम्भावनाका बारेमा चर्चा गर्नेछौँ। सीमा भन्नासाथ हामी प्रायः दुई देशको भौगोलिक विभाजन सम्झन्छौँ, तर पर्यटनले यही सीमावर्ती भूगोललाई सम्बन्ध र सहकार्यको साझा क्षेत्रका रूपमा विकास गर्न सक्छ। भारतबाट भुटान जाने पर्यटकहरू भुटानको प्राकृतिक सौन्दर्य र सांस्कृतिक हेर्न पुग्छन्। यस्तै भुटानबाट भारततर्फ आउने पर्यटक तथा यात्रुहरूले भारतको विविध संस्कृति, बजार, खानपान र प्राकृतिक सुन्दरता अनुभव गर्छन्। यसरी मानिसहरूको आवत जावत बढ्दै जाँदा उनीहरू बीच परिचय बढ्छ, परिचयबाट मित्रता हुन्छ र मित्रताबाट सम्बन्ध अझ गहिरो बन्छ। त्यसैले पर्यटकलाई हामीले केवल आर्थिक गतिविधिको रूपमा होइन, जनस्तरको रूपमा विस्तार गर्ने एउटा सुन्दर पुलको रूपमा पनि हेर्न सक्छौँ। श्रोतमित्र, आज हामीले सीमा क्षेत्र कार्यक्रममा भारत भुटानका सम्बन्धमाथि कुराकानी गरिरहेछौँ, तर अहिलेलाई भने सुनौ यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि एकचोटि स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गरिरहेछौँ भारत भुटान सीमावर्ती क्षेत्रमा पर्यटनको सम्भावनामाथि। यस विषयमाथि थप कुराकानी गर्नपर्दा, हरियालीले भरिएको वन, हिमालको दृश्य, नदी, झरना, चिया बगान, ग्रामीण बस्ती, वन्यजन्तु, खुल्ला आकाश र शान्त वातावरण, यी सबैले यस क्षेत्रलाई पर्यटनका लागि आकर्षक बनाएका छन्। पश्चिम बङ्गालको डुवर्स क्षेत्रदेखि भुटानका विभिन्न स्थानहरूसम्म फैलिएको प्राकृतिक सौन्दर्यले पर्यटकलाई प्रकृतिसँग नजिक हुने अवसर दिन्छ। कहिलेकाहीँ हामी टाढाको ठाउँमा सुन्दरता खोज्न जान्छौँ, तर सीमावर्ती क्षेत्रमै प्रकृतिले दिएको यति सुन्दरता छ कि यसलाई व्यवस्थित रूपमा जोड्न सके स्थानीय क्षेत्रको पहिचान अझ व्यापक बनाउन सकिन्छ। पर्यटक आउँछ, स्थानीय ठाउँ देख्छन्, स्थानीय मानिसहरूसँग भेट्छन्, स्थानीय खाना खान्छन्, स्थानीय उत्पादन खरिद गर्छन् र त्यस क्षेत्रको कथा लिएर आफ्नो ठाउँ फर्कन्छन्। त्यसरी एउटा ठाउँको सुन्दरता अर्को ठाउँसम्म पुग्छ। पर्यटकको सबैभन्दा सुन्दर पक्षमध्ये एउटा हो सांस्कृतिक आदान प्रदान। भारत र भुटान दुवै देशको आफ्नै मौलिक संस्कृति छ। भाषा, पोसाक, खानपिन, सङ्गीत, नृत्यकला, वस्तुकला र परम्परागत विविधता पाइन्छ। जब पर्यटक एउटा देशबाट अर्को देशमा पुग्छन्, उनीहरूले त्यहाँको संस्कृति नजिकबाट बुझ्ने अवसर पाउँछन्। उदाहरणका लागि, भुटानको परम्परागत वस्तुकला, धार्मिक संस्कृति, लोकनृत्य र स्थानीय जीवनशैलीले भारतीय पर्यटकलाई आकर्षित गर्न सक्छन्। यस्तै भारतको विविध सांस्कृतिक परम्परा, लोककला, सङ्गीत, खानपिन र उत्सवहरूले भुटानी पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गर्न सक्छन्। यस्तो आदान प्रदानले मानिसहरूमा एक अर्काको संस्कृतिप्रति सम्मान, साझेदारी बढाउँछ। हामीले फरक संस्कृति देख्दा त्यसलाई अपरिचित भनेर टाढा राख्नुको सट्टा बुझ्ने र सम्मान गर्ने अवसर पाउँछौँ। त्यसैले पर्यटन संस्कृतिको संरक्षण गर्ने माध्यम पनि हो र यो संस्कृतिलाई विश्वसम्म चिनाउने माध्यम हो। श्रोता मित्र, अब एकछिन कल्पना गरौँ। एउटा परिवार भुटानबाट भारत घुम्न आउँछन्। उनीहरू बाटोमा सीमावर्ती बजारमा रोकिन्छन्, स्थानीय पसलमा चिया पिउँछन्, स्थानीय हस्तकलाका सामग्री खरिद गर्छन्, त्यसपछि भारत पुगेर स्थानीय परिकार खान्छन्, परम्परागत वस्तुकला हेर्छन् र त्यहाँका मानिसहरूसँग कुराकानी गर्छन्। फर्केर घर आएपछि उनीहरूले आफ्नो साथीभाइ र आफन्तहरूलाई भारतको अनुभव सुनाउँछ। अब सोच्नुहोस्, यो एउटा यात्राले कति मानिसहरूलाई जोड्यो। यही हो पर्यटनको शक्ति।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि एकचोटि स्वागत गर्न चाहन्छु। आज हामीले भारत भुटान सीमाका कुराकानी गर्दैछौँ। यही कुराकानीको क्रमलाई अघि बढाउनु पर्दा, पर्यटन बढ्दा सबैभन्दा ठुलो लाभ स्थानीय समुदायले लिन सक्छ। पर्यटकहरू आएपछि होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, गाइड, हस्तकला, स्थानीय उत्पादन, फलफुल, कृषि उत्पादन र विभिन्न सेवाको माग बढ्न सक्छ। त्यसैले स्थानीय मानिसहरूका लागि आय आर्जनका अवसर पनि सृजना गर्छ। सीमावर्ती गाउँमा बस्ने परिवारले आफ्नो घरलाई होमस्टेको रूपमा सञ्चालन गर्न सक्छन्। स्थानीय युवाले पर्यटकहरूलाई घुमाउने गाइडको काम पनि गर्न सक्छन्। स्थानीय महिलाहरूले परम्परागत खाना बनाएर पर्यटकहरूलाई खुवाउन सक्छन्। त्यसैले हस्तकलाका सामग्री उत्पादन गर्न सक्छन्। कसैले स्थानीय फलफुल तथा कृषि उत्पादन बिक्री गर्न सक्छन्। यसरी पर्यटकको फाइदा एउटा होटल वा ठुलो व्यवसाय मात्र सीमित नभई समुदायका धेरै परिवारसम्म पनि पुग्न सक्छ। यही कारणले पर्यटनलाई स्थानीय आर्थिक विकासको आधारका रूपमा लिन सकिन्छ। भारत भुटान दुवै धार्मिक र आध्यात्मिक दृष्टिले समृद्ध देश हो। भुटानका बौद्ध धार्मिक स्थल, गुम्बा तथा आध्यात्मिक वातावरणले विश्वभरका पर्यटकलाई आकर्षित गर्न सक्छन्। भारतमा पनि विभिन्न धर्म तथा आध्यात्मिक परम्परासँग जोडिएका धेरै धार्मिक स्थलहरू छन्। धार्मिक पर्यटनले मानिसलाई नयाँ ठाउँमा पुर्याउनका साथै उनीहरूलाई आध्यात्मिक अनुभव प्रदान गर्छ। यसले दुवै देशका मानिसबीच धार्मिक तथा सांस्कृतिक बुझाइ बढाउन पनि सहयोग गर्न सक्छ। कुनै पनि ठाउँको विकासका लागि उसको पहिचान महत्त्वपूर्ण हुन्छ। पर्यटनले सीमावर्ती क्षेत्रलाई नयाँ पहिचान दिन सक्छ। कुनै ठाउँ प्राकृतिक सौन्दर्यको लागि चिनिन सक्छ भने कुनै ठाउँ सांस्कृतिक कार्यक्रमको लागि, कुनै ठाउँ स्थानीय खानाको लागि चिनिन सक्छ भने कुनै ठाउँ होमस्टेको लागि र कुनै ठाउँ साहसिक पर्यटनका लागि। यही प्रत्येक स्थानीय समुदायले आफ्नो विशेषता पहिचान गरेर पर्यटनसँग जोड्न सक्छन्। यसले स्थानीय मानिसमा आफ्नो ठाउँप्रति गौरवको भावना बढाउँछ।

पर्यटन र स्थानीय बजार बीच निकै राम्रो सम्बन्ध हुन्छ। पर्यटक जहाँ जान्छन् त्यही स्थानीय उत्पादन खरिद गर्ने सम्भावना हुन्छ, त्यसैले स्थानीय बजारलाई चलायमान बनाउन सहयोग गर्छ। हस्तकला, कपडा, स्थानीय खाद्य सामग्री, स्मरणीय वस्तु, चिया, मसला तथा अन्य स्थानीय उत्पादन पर्यटनका लागि आकर्षक बन्न सक्छन्। यसरी पर्यटनले स्थानीय उत्पादनलाई ठूलो बजारसम्म पुग्ने अवसर दिन सक्छ। पर्यटक भारतबाट भुटान पुग्दा र भुटानबाट भारत आउँदा उनीहरूले एक अर्काका मानिसलाई भेट्छन्। स्थानीय पसलेसँग

बढाउँछ। यात्राको अनुभवले मानिसलाई सिकाउँछ, हामी फरक देशका नागरिक भए पनि हाम्रो भावना, आतिथ्य, परिवारप्रतिको माया, प्रकृतिप्रतिको सम्मान र हाम्रो जीवनको चाहना धेरै हदसम्म समान हुन्छ। आजको हाम्रो यात्रालाई यहीँबाट विश्राम दिने समय आएको छ। आज हामीले चर्चा गर्यौँ पर्यटनले भारत भुटान सीमावर्ती क्षेत्रलाई कसरी जोड्न सक्छ। हामीले बुझ्यौँ पर्यटन भनेको केवल घुमफिर होइन, पर्यटन भनेको रोजगारी हो, पर्यटन भनेको स्थानीय अर्थतन्त्र हो, पर्यटन भनेको संस्कृति हो, पर्यटन भनेको प्रकृतिसँगको सम्बन्ध हो, पर्यटन भनेको नयाँ अनुभव हो, पर्यटन भनेको जनस्तरको मित्रता हो र पर्यटन भनेको दुई देशका मानिसलाई अझ नजिक ल्याउने सुन्दर माध्यम हो। भारत भुटान सीमावर्ती क्षेत्रमा प्रकृतिको सुन्दरता छ, संस्कृतिको विविधता छ, स्थानीय समुदायहरूको आतिथ्यता छ र भविष्यको पर्यटन विकासको लागि ठूलो सम्भावना छ। यदि भन्दै आजको सीमा क्षेत्र कार्यक्रमबाट प्रस्तुता मनन तामाङ लगायत मनवराजलाई पनि दिनुहोस् बिदा। हजुर जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू गुजरातको 3 दिवसीय आधिकारिक भ्रमणमा हुनुहुन्छ। भारतीय सिनेमामा नयाँ अध्यायको शुरूआत गर्दै राष्ट्रपति मुर्मूले आज साँझ गुजरातको केवडियाको एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा नवम भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुहुनेछ। 5 दिनसम्म चल्ने यस कार्यक्रमको विषय क्लाइमेट रेजिलेन्ट वाटर म्यानेजमेन्ट रहेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एन्टी नार्कोटिक्स टास्क फोर्सका प्रमुखहरूको 3रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। लागू औषध नियन्त्रण ब्युरोले आयोजना गरेको 2 दिने सम्मेलनको नारा एकताबद्ध संकल्प साझा उत्तरदायित्व रहेको छ। दुबई स्थित भारतीय महावाणिज्य दूतावासले दुबई र यूएईको उत्तरी क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकहरूका लागि सेवा पखवाडा अन्तर्गत कानूनी परामर्श शिविर आयोजना गरेको छ। उत्तर प्रदेश सरकारले हिजो राति ठूलो प्रशासनिक फेरबदल गरेको छ र 34 जना आईएएस अधिकारीहरू नियुक्त गरेको छ। अधिकारीहरूलाई सरुवा गराइएको छ। यी जिल्लाका 14 जिल्ला मेजिस्ट्रेटहरू पनि परिवर्तन गरिएको छ। झारखण्डमा आज करम पूजा पर्व परम्परागत उत्साह र हर्षोल्लासका साथ मनाइँदैछ। केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले आधार आयुष्मान भारत डिजिटल मिशन र एबीएचए आईडीको माध्यमबाट भारतले एक मजबुत र व्यापक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माण गरेको बताउनु भएको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अब समय भएको छ 10 बजीको मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट।

श्रोता समेश बेला बिहानको 10:02:31 भइरहेछ र कार्यक्रम प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा कार्यक्रम हेलो खरसाङको प्रस्तुति लिएर उपस्थित भइसकेकी छु मद कौशिका प्रतिमा र यहाँलाई विविध जानकारी साथै रमाइलो साङ्गीतिक प्रस्तुति लिएर आएका छौँ त श्रोता जोडिरहनुहोस् आकाशवाणी खरसाङसँग र कार्यक्रमलाई आरम्भ गरे यस साङ्गीतिक प्रस्तुतिबाट जोडिएको छ दिल तो पागल है चलचित्रबाट आशा भोसलेको स्वरमा सङ्गीत उत्तम सिंहको छ नि शब्द आनन्द बक्सीको

कार्यक्रम हेलो खरसाङको दोस्रो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो। उदित नारायण अनि अल्का याग्निक युगल शर्मा कुछ कुछ होता है चलचित्रबाट, शब्द समीरको थियो भने सङ्गीत जतिन ललितको।

यिनले हामीलाई केही न केही सिकाउँदछ भने हरेक दिनले नयाँ अनुभव, नयाँ अवसर र नयाँ सिकाइ लिएर आउँछ। आज हो 22 सितम्बर महिना र आजको दिनमा हामी पाउँछौँ आज अग्रसेन जयन्ती। अग्रसेन जयन्ती महाराजा अग्रसेनको जन्म जयन्तीका रूपमा मनाइने विशेष दिवस हो। महाराजा अग्रसेनलाई समाजमा समानता, अहिंसा, सहयोग, सेवा र परोपकारको भावना विकास गर्न प्रेरणा दिने ऐतिहासिक व्यक्तित्वको रूपमा सम्मान गरिन्छ। यिनै महान व्यक्तिको जन्मदिन आज। महाराजा अग्रसेनलाई अग्रवाल तथा अग्रहरी समुदायका प्रमुख पूर्वजका रूपमा मानिन्छ। आफ्नो राज्यमा सबै वर्गका मानिस बीच समानता र आपसी सहयोगको भावना कायम गर्न जोड दिनुभएको जनविश्वास छ। उहाँको शासन र विचारमा जनकल्याण तथा सामाजिक एकतालाई विशेष महत्त्व दिएको पाइन्छ। अग्रसेन जयन्तीका अवसरमा विभिन्न स्थानहरूमा धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरिन्छ। पूजा अर्चना, शोभायात्रा, सांस्कृतिक कार्यक्रम, भवन कीर्तन, रक्तदान, स्वास्थ्य शिविर तथा गरिब र आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग जस्ता कार्यक्रम पनि सञ्चालन गरिन्छ। महाराजा अग्रसेनसँग जोडिएको एउटा प्रसिद्ध परम्परा छ, एक रुपियाँ र एक इँटाको, निकै प्रसिद्ध छ। नयाँ व्यक्ति समुदायमा बसोबास गर्न आउँदा प्रत्येक परिवारले एक रुपियाँ र एक इँटा सहयोग गर्ने र त्यसबाट उसलाई नयाँ जीवन सुरु गर्न मद्दत गर्ने परम्परा रहेको जनश्रुति छ। यसले सामूहिक सहयोग, आत्मनिर्भरता र सामाजिक एकताको सन्देश दिन्छ। आजको समयमा पनि अग्रसेन जयन्तीले हामीलाई समाजमा एकता कायम गर्ने, कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने, शिक्षा र सेवामा योगदान पुर्याउने तथा आपसी सद्भाव बढाउने प्रेरणा दिन्छ। अग्रसेन जयन्ती केवल जन्म जयन्ती मनाउने अवसर मात्र नभई सेवा, सहयोग, समानता र सामाजिक सद्भावका मूल्यहरूलाई व्यवहारमा उतार्ने अवसर पनि हो। महाराजा अग्रसेनका आदर्शलाई आत्मसात गर्दै समाज र राष्ट्रको हितमा योगदान पुर्याउनु नै यस दिवसको महत्त्वपूर्ण सन्देश हो। श्रोता,

कार्यक्रम हेलो खरसाङको यो तेस्रो प्रस्तुति यहाँले सुन्नुभयो। हम आपके है कौन चलचित्रबाट एसपी बालसुब्रमण्यम अनि साथीहरूको शर्मा, शब्द देव कोइली थियो अनि सङ्गीत राम लक्ष्मणको। श्रोता, आजको दिनको दोस्रो विशेषतामा आज हामी पाउँछौँ रोज डे वेलफेयर अफ क्यान्सर पेसेन्ट, गुलाब दिवस तथा क्यान्सर बिमारी कल्याण दिवस। गुलाब एक सुन्दर र सुगन्धित फूल हो। यसलाई प्रेम, सौन्दर्य र स्नेहको प्रतीकका रूपमा लिइन्छ। गुलाब विभिन्न रङमा पाइन्छ, जस्तै रातो, सेतो गुलाबी, पहेँलो र सुन्तले। एउटा गुलाब केही आत्मीय शब्द र धेरै साथ कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। त्यसैले आजको रोज दिवसको अवसरमा हामी सबै मिलेर क्यान्सर प्रभावित व्यक्तिहरूप्रति माया, सम्मान र हौसलाको भावना व्यक्त गरौँ। रोज डे प्रत्येक वर्ष 22 सितम्बरमा मनाइने विशेष दिवस हो। यस दिन विशेष गरी क्यान्सरबाट पीडित बिमारीहरूलाई माया, हौसला, साथ र सकारात्मक भावना प्रदान गर्ने उद्देश्यले मनाइन्छ। यस दिन बिरामीहरूलाई गुलाबको फूल दिएर उनीहरूको जीवनप्रति आशा र आत्मविश्वास बढाउने सन्देश दिइन्छ। क्यान्सर एक गम्भीर रोग भए पनि यसको उपचार सम्भव हुने धेरै अवस्थाहरू छन्। उपचारको क्रममा बिमारीले शारीरिक कठिनाइसँगै मानसिक तनाव, डर, चिन्ता र एक्लो अनुभव पनि गर्न सक्छन्। त्यसैले बिरामीलाई औषधि र उपचारसँगै परिवारको माया, साथीभाइको साथ सकारात्मक वातावरण र भावनात्मक सहयोग पनि आवश्यक हुन्छ। गुलाब दिवसले हामीलाई क्यान्सर बिरामीप्रति सहानुभूति र सम्मान व्यक्त गर्न प्रेरित गर्दछ। एउटा सानो गुलाब, केही उत्साहजनक शब्द वा केही समय साथमा बिताउनु पनि बिरामीको लागि महत्त्वपूर्ण भावनात्मक सहयोग बन्न सक्छ। तर बिरामीको व्यक्तिगत अवस्था र इच्छाको सम्मान गर्नु पनि उत्तिकै आवश्यक हुन्छ। क्यान्सर बिरामीहरूको कल्याणका लागि नियमित स्वास्थ्य जाँच, चिकित्सकको सल्लाह अनुसार उपचार, पौष्टिक आहार, पर्याप्त विश्राम र आवश्यक मानसिक तथा सामाजिक सहयोग महत्त्वपूर्ण हुन्छ। परिवार, स्वास्थ्यकर्मी, समुदाय र विभिन्न सामाजिक संस्थाहरू मिलेर बिरामीलाई सहयोग गर्न सक्छन्। रोजले केवल गुलाब दिने मात्र होइन, क्यान्सरबाट प्रभावित व्यक्तिहरूलाई तपाईँ एक्लै हुनुहुन्न, हामी तपाईँको साथमा छौँ भन्ने भावना पनि व्यक्त गर्ने अवसर हो। यस दिवसले हामी सबैलाई क्यान्सर बिरामीप्रति माया, सम्मान, सहयोग र आशा फैलाउने प्रेरणा प्रदान गरोस्।

कार्यक्रम हेलो खरसाङको यो अन्तिम साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो गजनी चलचित्रबाट कार्तिकको शर्मा संगीत रहेको थियो एआर रहमानको पनि शब्द प्रसुन जोशीको त कार्यक्रम हेलो खरसाङको प्रस्तुति श्रोता आजलाई यति नै अहिलेलाई मधकोशीका प्रतिमा यहाँहरूबाट आज्ञा चाहन्छु सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ केन्द्रको विविध प्रस्तुतिहरू

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा, साथै दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा। समय अहिले ठिक 10:31 भइरहेछ श्रोता, र यस समयको साथै मौतको शिका अनुपमा उपस्थित छु आजको प्रस्तुतिहरूको साथमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक स्वागतको साथै अबको प्रस्तुति हाम्रो सरोकार।

नमस्ते आदरणीय श्रोता, हाम्रो सरकार कार्यक्रममा स्वागत। आज क्यान्सर बिमारी कल्याण दिवस, यसै अवसरमा आज हामी एउटा अति नै महत्वपूर्ण र संवेदनशील विषयमा बातचित गर्दैछौ, क्यान्सरको पहिचान, सही समय सही कदम। हाम्रो समाजमा अझै पनि एउटा ठूलो भ्रम छ, क्यान्सर लाग्नु भनेको जीवनको अन्त्य हो, तर वास्तविकता यो होइन। क्यान्सर आफैमा अन्त्य होइन, यदि यसलाई सही समयमा पहिचान गर्न सकियो भने क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ। त आज हाम्रो सरकार कार्यक्रममा हामी यही विषयमा बात गर्नेछौ। अहिलेलाई सुनौ यो हिन्दी चलचित्रको गीत।

दारिया चलचित्रबाट यहाँहरूले भर्खरै सुन्नुभयो अंकित तिवारीको आवाजलाई। संगीत थियो जीत गांगुलीको अनि शब्द रहेको थियो कौशिर मुनिको। श्रोता, मुखको अथवा अडियो क्यान्सर होस् वा शरीरका अन्य कुनै पनि भागको क्यान्सरले शुरूवाती चरणमै केही न केही संकेत दिइरहेको हुन्छ, तर हामी त्यसलाई सामान्य ठानेर व्यवस्था गर्छौं। त आउनुहोस् ती शुरूवाती लक्षणहरू के कस्ता हुन्छन् जानिराखौं। मुख वा जिब्रोमा दुई हप्ता भन्दा बढी समयसम्म जाती नहुने घाउ वा सेतो रातो दाग हुनु। शरीरका कुनै पनि भागमा अस्वाभाविक गिर्खा वा गाँठो देखा पर्नु, स्पष्ट कारण बिना तौल वा शरीरको वजन घट्नु वा लगातार थकान हुनु, खाना निल्न असजिलो हुनु वा आवाजमा निरन्तर परिवर्तन आउनु, शरीरका कुनै पनि अङ्गबाट अस्वाभाविक रूपमा रगत वा पानी बग्नु। यी लक्षणहरू देख्ने बित्तिकै आत्तिनु पर्दैन, तर यसलाई व्यवस्था भने पटक्कै गर्नु हुँदैन। श्रोता, कार्यक्रमको यो जानकारी पछि अब फेरि यो अर्को गीत सुन्ने पालो भएको छ। सूरज जागन अनि जय बारुवाको स्वरमा संगीत रहेको छ शंकर एसान लयको अनि शब्द रहेको छ जावेद अख्तरको। यस गीतपछि पुनः यहाँहरूलाई जानकारी गराउनेछौँ आज क्यान्सर निवारण दिवसबारे।

श्रोताहरूले हामीलाई आकाशवाणी खरसाङ केन्द्रबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम हेलो खरसाङमा आज केही विविध हिन्दी चलचित्रका गीतहरू साथै आज यहाँहरूलाई जानकारी गराइरहेछौँ। क्यान्सरको पहिचान, सही समय अनि सही कदम, र यस विषयमा अब कुरा गरौँ सही समयमा चाल्नुपर्ने सही कदमहरूको बारेमा। पहिलो कदम, आफै औषधि किनेर खाने वा घरेलु उपचारमा समय खेर फाल्ने गल्ती नगरौं। लक्षण देखिने बित्तिकै तुरन्तै नजिकैको अस्पताल वा विशेषज्ञ डाक्टरसँग परामर्श लियौं। दोस्रो कदम, डाक्टरको सल्लाह अनुसार बायोप्सी वा आवश्यक जाँच गराऊ। धेरै मानिसहरू जाँच गर्न डराउँछन् तर समयमा नै गरिएको जाँचले नै ज्यान जोगाउन सक्छ। तेस्रो कदम, यदि क्यान्सर पुष्टि भइहाले नडराई ढिलो नगरी डाक्टरले बताए अनुसारको उपचार प्रक्रिया सुरु गरौं। अनि चौथो कुरा, सुर्ती, खैनी, गुटखा, चुरोट र मद मदिरा जस्ता हानिकारक पदार्थहरू पूर्ण रूपमा त्यागौं।

श्रोताहरूलाई अब कार्यक्रमको यो अघिल्लो गीत सुनाइरहेछौ श्रेया घोषाल अनि अनुपम रॉयको युगल स्वरमा शब्द अनि संगीत पनि रहेको छ अनुपम

श्रोता, क्यान्सर रोग लागेपछि यी आवश्यक कदमहरू चाल्न पर्छ। यो रोग निको हुनमा जति छिटो यसको जाँच हुन्छ र पत्तो लाग्छ, तुरन्तै उपचार प्रक्रिया सुरु भए यसको निवारण पनि छिट्टै हुन्छ। ढिलाइ गर्न हुँदैन। क्यान्सरको स्टेज अथवा अवस्था सबैभन्दा महत्वपूर्ण कारक हुन्छ। स्टेज एक वा दुई शुरूवाती अवस्था, यस समय ट्युमर सानो हुन्छ र शरीरमा बेसी फैलिएको हुँदैन, जसलाई सर्जरी वा रेडिएसनले छिटो निकाल्न सकिन्छ। त्यसरी नै स्टेज थ्री, स्टेज फोर जस्ता अवस्थामा अलि ढिलाइ भएको छ वा ढिलो थाहा

पाइएकोले यसको संक्रमण अझ बढ्दै गएको हुन्छ। त्यसैले यसको लक्षण पत्ता छिटो भन्दा छिटो लगाउनु र झट्ट उपचार यस रोगको निवारण गर्न सकिन्छ। भारत सरकारले क्यान्सर रोगको रोकथाम र नियन्त्रणको निम्ति राष्ट्रिय कार्यहरू आयोजना गर्दछ, जसमा 30 वर्षभन्दा माथिका नागरिकहरूलाई मुख, स्तन र पाठेघरको क्यान्सरको निशुल्क जाँच प्रदान गर्दछ। आयुष्मान भारत योजना अन्तर्गत 5 लाखसम्मको निशुल्क उपचार र बीपीएल अथवा गरिबी रेखादेखि मुनि रहेका नागरिकहरूको निम्ति 15 लाखसम्मको आर्थिक सहायता प्रदान गर्न सक्दछ।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा र कार्यक्रम हेलो खरसाङमा आज यहाँहरूले सुन्दै हुनुहुन्छ। क्यान्सर बिरामी कल्याण दिवसको अवसरमा क्यान्सरको पहिचान, सही समय अनि सही कदमबारे केही जानकारी। श्रोता, क्यान्सरसँगको लडाईँमा औषधि जत्तिकै महत्वपूर्ण हुन्छ बिरामीको आत्मबल र परिवारको माया। आज क्यान्सर बिरामी कल्याण दिवसको अवसरमा यस रोगसँग जुझिरहेका सम्पूर्ण बिरामीहरूलाई हौसला दियौं र समाजमा चेतना फैलायौं। याद रखौं, समयमै पहिचान, सही उपचार क्यान्सरमाथि विजय हो। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्।

श्रोता कार्यक्रमको यो अन्तिम गीत यहाँहरू समक्ष राखिरहेछु मोहित चौहानको आवाजमा। शब्द रहेको छ कुशाल किशोरको अनि सङ्गीत रहेको छ विशाल मिश्राको नोटबुक चलचित्रबाट।

आधुनिक गीत सुन्नुभयो सोनु राईको स्वरमा। र अब यो अर्को प्रस्तुति सुनाइरहेछौ वन्दना मुक्तानको स्वरमा।

श्रोताहरूले सुन्नुभयो रमाला राईको स्वरलाई। हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा। साथै यहाँहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरबाट पनि सुनिरहनु भएको छ।

समय अहिले ठिक 11:30 भइरहेछ श्रोता, र अब प्रस्तुत छ बंगला कार्यक्रम, जसमा आज डुवर्स दर्पण श्रृङ्खला अन्तर्गत ओबीमा आधारित कार्यक्रम सुनाइरहेछौँ।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र अब समय भएको छ समाचारको, त केही बेरमै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दीमा समाचार।

उदय सोताङ गोस्वरमा सुन्नुभयो कार्यक्रमको यो पहिलो प्रस्तुति प्रमिता गुरुङको शब्द अनि संगीतमा। र यस गीतको निम्ति अनुरोध पठाउने हाम्रा श्रोताहरू यस प्रकार छन्। सिरुबारी गिद्धे पहाडबाट, खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, संयम करुणा अनि पुष्पा छेत्री, न्यूचम्टा चिया बगान गिर्जा लाइनबाट तोरकात्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डेमियन, जुलियन, चार्ल्स, साथै झाउगुडी बस्तीबाट विमल खडिया, मीना, सुचिता, नीलो र सानिया। आजाद रेडियो श्रोता संघ अररिया रजुखर बजारबाट शरीफ आर्जु, मोहसिन, बाबु नवाब, शबाब सरफराज, अफजल फरजाना, सहाना अनि नुसरत, त्यसै गरी मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार, नैतिक पिहु, कुमार विमल, नवरतन हाटा बारीहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता, दीक्षा।

किमेल आमाको स्वरलाई सुन्नुभयो भर्खरै यो आधुनिक गीतको प्रस्तुतिमा। शब्द अनि संगीत रचना थियो उदय सोताङको। र यस गीतको निम्ति अनुरोध पठाउने हाम्रा श्रोताहरू यस प्रकार छन्। कनरिया

चारबाट दिलीप कुमार सिन्चुरी, बिमला रानी, प्रवीण मयङ्क अनि अमित, खरसाङ बजारबाट पेमा यल्मो, छिरिङ लकी, सिनोरा राई, रीता प्रधान अनि छिरिङ यल्मो, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्ता, कुन्ती देवी, नन्दकुमार गुप्ता, चित्रे बस्ती खरसाङबाट साहिल देवान, अनुराग, दीपिका, प्रियंका अनि शान्ता तामाङ, त्यसै गरी सिटोङ दुई अप्पर मामरिङबाट तारिका शेर्पा, याङजी, एन्जोन छेवाङ, सारिका शेर्पा, राधा खातिमा राई, कताङ र कृष्ण मुखिया। त यहाँहरूको अनुरोधमा यहाँहरूले सुन्नुभयो भर्खरै यस गीतलाई। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा। र अब यो अर्को गीत यहाँहरूलाई सुनाइरहेछु, निकिता थापाको स्वरमा, शब्द रहेको छ श्री पुरुष ढकालको अनि सङ्गीत रहेको छ शरण छिल्लामको।

शब्द अनि संगीत गणेश कुमार घिसिङबाट सुनाइरहेछ यो अर्को प्रस्तुति, जसमा लोकगीत रहेको छ, स्वर रहेको छ यमुना देवानको।

र श्रोताहरूले अहिले भर्खरै सुन्नुभयो यो अनुरोध सङ्गीतको कार्यक्रम, जसमा यहाँहरूले विविध लोक अनि आधुनिक गीतहरूको प्रस्तुति सुन्नुभयो। र अबको क्रममा प्रस्तुत छ पाश्चात्य कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले करम पूजाको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले करम पर्व प्रकृतिप्रति कृतज्ञता, कर्तव्यप्रति समर्पण र भ्रातृत्वको भावनासँग जोडिएको बताउनु भएको छ। भारतीय सिनेमामा नयाँ अध्यायको सुरुवात गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको केवडिया स्थित एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। राष्ट्रपति मुर्मूले वरिष्ठ फिल्म अभिनेता अनन्त नागलाई सन् 2024 दादा साहेब फाल्के पुरस्कार पनि प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशहरूमा मादक पदार्थ विरोधी कार्यबलका प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो। संयुक्त राष्ट्र महासभाको अधिवेशनको छेक पारी हिजो न्युयोर्कमा पहिलो पटक V4+ भारत विदेश मन्त्री स्तरीय बैठक सम्पन्न भयो। विदेश मन्त्री डाक्टर एस जयशङ्करले पोल्यान्ड, हङ्गेरी, स्लोभाकिया र चेक गणराज्यका विदेश मन्त्रीहरूसित बैठकमा सहभागिता जनाउनु भयो। केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले आधार, आयुष्मान भारत डिजिटल मिशन र आभा आइडे मार्फत भारतले एक सुदृढ र व्यापक डिजिटल स्वास्थ्य प्रणाली तयार गरेको बताउनु भएको छ। निर्वाचन आयोगले पश्चिम बङ्गालमा राज्यसभाको 1 सिटका लागि उपचुनावको घोषणा गरेको छ। आयोगले उत्तर प्रदेशमा विधान परिषदका 11, बिहारका 8, महाराष्ट्रका 5 र कर्नाटकका 4 सिटका लागि पनि निर्वाचनको घोषणा गरेको छ। भारतसहित विश्वभर आज विश्व गैंडा दिवस मनाइँदैछ। यसको उद्देश्य गैंडाका बाँकी रहेका 5 प्रजातिको संरक्षणप्रति सचेतना फैलाउनु हो। काँचो तेलको मूल्यमा आएको गिरावट र घरेलु सेयर बजारमा देखिएको सकारात्मक पहलबीच आज प्रारम्भिक कारोबारमा रुपियाँ अमेरिकी डलरको तुलनामा 13 पैसा बलियो भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पुरा भयो।

यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट। अब सुनाइरहेछौँ एक सूचना। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 मार्फत भर्ना खुलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://cbsecitms.nic.in/nvsix-9 र कक्षा 11 लागि https://cbsecitms.nic.in/2026/nvsxi-11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति रहेको छ 30 सितम्बर 2026। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् लेस्ट 2027 छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

0: आधुनिक गीतको प्रस्तुति सुन्नुभयो सलिना रामुदामुको शर्मा, जसमा सङ्गीत थियो सूर्यमान मुखियाको अनि शब्द रहेको थियो एलबी थापाको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट, र अब समय भएको छ समाचारको। त सुनौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा नवौं भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा लागू औषध विरोधी कार्यबलका प्रमुखहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ। सरकारले ब्याङ्क कर्मचारीहरूलाई हडताल नगर्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुजरातको एकतानगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। एसियाली खेलहरूमा भारतीय महिला टीमले T20 क्रिकेटको फाइनलमा श्रीलंकालाई 147 रनले पराजित गरी लगातार दोस्रो पटक स्वर्ण पदक जितेको छ र स्मृति मन्धना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा 11,000 रन बनाउने पहिलो क्रिकेटर बनेकी छन्। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा नवौं भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले जलको विवेकपूर्ण प्रयोग र संरक्षणमा जोड दिनुभयो। श्री राधाकृष्णनले जल सप्ताह जल प्रबन्धनका चुनौतीहरूमा सबै सम्बन्धित पक्षहरूबीच विचार विमर्शको महत्वपूर्ण मञ्च भएको बताउनुभयो। उपराष्ट्रपतिले भन्नुभयो, कुनै पनि संस्था, क्षेत्र वा राज्यले एक्लै जल सम्बन्धी चुनौतीहरू समाधान गर्न सक्दैनन्। उहाँले जल प्रबन्धनमा अझ बढी सहयोग र समन्वित दृष्टिकोणको आवश्यकतामा जोड दिनुभएको छ। उहाँले भन्नुभयो, तकनिकी नवाचार, राम्रो नीति, वैज्ञानिक ज्ञान, स्थानीय अनुभव र समुदायको सहभागितालाई एकसाथ ल्याएर बहुसरोकारवाला र व्यापक दृष्टिकोण अप्नाउनु महत्वपूर्ण छ। उपराष्ट्रपतिले जल संसाधनको टिकाउ, समान र प्रभावकारी प्रबन्धनका लागि प्रशासनिक र भौगोलिक सीमाना पार गरी सहयोग बढाउन आवश्यक रहेको बताउनुभयो। जलशक्ति मन्त्री सीआर पाटिलले भन्नुभयो, सरकार देशका प्रत्येक नागरिकलाई सुरक्षित र पर्याप्त पिउने पानी उपलब्ध गराउन प्रतिबद्ध छ। यस वर्ष जल सप्ताहको विषय जलवायु अनुकूल जल प्रबन्धन रहेको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशहरूको लागू औषध रोधी कार्यबलको प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो। दुई दिने सम्मेलनको उद्देश्य लागू औषधको समस्याबाट भावी पुस्तालाई सुरक्षा प्रदान गर्ने तरिकाहरूबारे छलफल गर्नु हो। स्वापक नियन्त्रण ब्युरोद्वारा आयोजना गरिएको यस सम्मेलनमा 36 राज्य र केन्द्र शासित प्रदेशहरूका लागू औषध विरोधी कार्यबलका प्रमुखहरूले भाग लिइरहेका छन्। सम्मेलनको विषय एकजुट संकल्प साझा जिम्मेवारी रहेको छ। सम्मेलनको क्रममा गृहमन्त्री अमित शाहले लागू औषध नियन्त्रण ब्युरोको नयाँ वेबसाइटको उद्घाटन गर्नुभयो। उहाँले लागू पदार्थ दुरुपयोगबारे जागरूकता जगाउन 4 टेलिभिजन विज्ञापनहरू पनि जारी गर्नुभयो। श्री शाहले लखनऊमा स्वापक नियन्त्रण ब्युरोको नयाँ क्षेत्रीय कार्यालय र आवासीय परिसर तथा देहरादूनमा नयाँ क्षेत्रीय कार्यालय परिसरको शिलान्यास पनि गर्नुभएको छ। गृह मन्त्रालयले भनेको छ, केन्द्र सरकारले देशका युवाहरूलाई लागू पदार्थको दुष्प्रभावबाट बचाउन मिशन मोडमा काम गरिरहेको छ। मन्त्रालयले भनेको छ, प्रधानमन्त्री नरेन्द्र मोदीले 2047 विकसित भारतको लक्ष्य राख्नुभएको छ र लागू औषध मुक्त भारत निर्माण नगरी यो हासिल गर्न सकिँदैन। निर्वाचन आयोगले 11 राज्यसभा सीटहरूका लागि चुनावको घोषणा गरेको छ। यसमा उत्तर प्रदेशका 10 र उत्तराखण्डको 1 सीट सामेल छन्। आयोगले पश्चिम बंगालमा राज्यसभाको 1 सीटको उपचुनावको घोषणा गरेको छ। तृणमूल कंग्रेस सांसद रुक्मणी मल्लिकले राजीनामा दिएपछि यो सीट खाली भएको हो। नामाङ्कन प्रक्रिया 29 सुरु हुनेछ। 16 अक्टोबरमा मतदान हुनेछ। आयोगले उत्तर प्रदेशमा विधान परिषदका 11, बिहारका बिहारका 8, महाराष्ट्रका 5 र कर्नाटकका 4 सीटका लागि पनि चुनावको घोषणा गरेको छ। यी चुनावहरूका लागि नामाङ्कन 29 सेप्टेम्बरदेखि सुरु हुनेछ भने मतदान 23 अक्टोबरमा हुनेछ। सरकारले ब्याङ्क कर्मचारीहरूलाई हडताल नगर्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ। यो अपील 28 30 सेप्टेम्बरसम्म सार्वजनिक क्षेत्रका ब्याङ्कहरूमा युनाइटेड फोरम अफ ब्याङ्क युनियन र अन्य धेरै युनियन तथा संघहरूले गरेका 3 दिने राष्ट्रव्यापी हडतालको परिप्रेक्ष्यमा आएको हो। कर्मचारीहरूले ब्याङ्कहरूमा कामकाज सप्ताहमा 5 दिन गर्ने र प्रदर्शन आधारित प्रोत्साहन योजना फिर्ता लिने 2 प्रमुख माग राखेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
2: कर्मचारियों ने बैंकों में कामकाज सप्ताह के 5 दिन करने और प्रदर्शन आधारित प्रोत्साहन योजना को वापस लेने की 2 प्रमुख मांग रखी है। वित्त मंत्रालय ने कहा है कि विस्तृत चर्चा के बाद सरकार ने उनकी एक मांग मानते हुए प्रदर्शन आधारित प्रोत्साहन योजना को फिलहाल स्थगित करने का निर्णय लिया है। सरकार ने कहा है कि हड़ताल से बैंकिंग सेवाओं में बाधा आती है, जिससे लोगों को असुविधा होती है, बैंक के कार्यों पर असर पड़ता है और बैंक कर्मचारियों के हितों को भी नुकसान पहुंचता है। मंत्रालय ने कहा कि सरकार ने बैंक कर्मचारियों के काम के माहौल, पारदर्शिता और कल्याण में सुधार लाने के उद्देश्य से कई कदम उठाए हैं। इनमें वेतन में बढ़ोतरी के साथ सभी कैडरों के लिए नए वेतन मान को निर्धारित करने और बैंक कर्मचारियों की भर्ती में बढ़ोतरी शामिल है। मंत्रालय ने बताया कि सरकार ने 2015 में सार्वजनिक क्षेत्र में बैंकों के लिए प्रत्येक महीने के 2 और 4 शनिवार को सार्वजनिक अवकाश घोषित किया था। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से अमीषा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय सिनेमामा नयाँ अध्यायको सुरुवात गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको केवडिया स्थित एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। सन् 1954 सुरु गरिएको यी पुरस्कारहरू भारतको चलचित्र क्षेत्रमा प्रदान गरिने सर्वोच्च सम्मानहरूमध्ये एक हो। एकता नगरमा आयोजना हुने समारोहमा एक भारत श्रेष्ठ भारतको भावनालाई प्रतिबिम्बित गर्दै देशभरिबाट चलचित्र क्षेत्रसित सम्बन्धित प्रतिभाहरू सहभागी हुनेछन्। राष्ट्रपति मुर्मूले वरिष्ठ फिल्म अभिनेता अनन्त नागलाई वर्ष 2024 दादा साहेब फाल्के पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यस दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्नेछौं प्रधानमन्त्री नरेन्द्र मोदीको माई भारत अभियानले देशका युवाहरूलाई देशको नेतृत्वकर्ता बनाउनुमा कतिको प्रभावी भूमिका खेलिरहेको छ।
3: मेरा युवा भारत माई भारत एउटा स्वायत्त सरकारी प्लेटफर्म हो। यसको सुरुवात भारत सरकारको युवा मामिला तथा खेल मन्त्रालयले गरेको हो। यसको लक्ष्य र उद्देश्य युवाहरूको सशक्तिकरण गर्नु साथै राष्ट्र निर्माणमा युवा नेतृत्व शक्तिलाई बलियो बनाउनु हो। अक्टोबर 2023 केन्द्रीय मन्त्रीमण्डलले यस स्वायत्त इकाइको गठन गर्ने मञ्जुरी प्रदान गरेको थियो। प्रौद्योगिकी आधारित युवा विकास तथा युवा आधारित राष्ट्र विकासलाई प्रोत्साहित गर्न साथै 2047 देशलाई विकसित राष्ट्र बनाउने दिशामा यो एउटा बलियो आधार तयार पारिँदैछ। यसमा 15 29 वर्ष आयु वर्गका युवाहरूलाई नेतृत्वकर्ता बनाउनु, नेतृत्व कौशललाई विकसित गर्नु, युवाहरूलाई सामाजिक नवान्मेषी बनाउनु अनि समाजको नेतृत्वकर्ताको रूपमा तयार गर्नु, युवाहरूको आकाङ्क्षा र समाजको चाहनाबीच राम्रो तालमेल सृजना गर्नु जस्ता महत्त्वपूर्ण पाइला माई भारतद्वारा सरकारले चलाइराखेको छ। कौशल मापन उद्यमशीलताको क्षेत्रमा धेरै मद्दत गरिँदैछ। यसले युवाहरूको नेतृत्वमा देशको कायाकल्प भइरहेको हामीले देखिरहेका छौँ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: एसियाली खेलहरूमा भारतीय महिला क्रिकेट टिमले टी20 क्रिकेटको फाइनलमा श्रीलङ्कालाई 147 रनले पराजित गरी लगातार दोस्रो पटक स्वर्ण पदक जितेको छ। 217 रनको लक्ष्यको जवाफमा श्रीलङ्काको टिम 16 ओभरमा मात्र 69 रनमा अल आउट भयो। यसअघि भारतले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 216 रन बनाएको थियो। स्मृति मन्धनाले 79 रनको पारी खेलिन्। यस म्याचमा उनले 11,000 रन पूरा गरेर इतिहास रचेकी छिन्। यो उपलब्धि हासिल गर्ने उनी विश्वकी पहिलो महिला क्रिकेट खेलाडी बनेकी छन्। मन्धनाले भारतकी पूर्व कप्तान मिताली राजको 10,878 रनको रेकर्डलाई पनि पछि छाडेकी छिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा नवौं भारत अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा लागू औषध विरोधी कार्यबलका प्रमुखहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ। सरकारले ब्याङ्क कर्मचारीहरूलाई हडताल नगर्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज गुजरातको एकतानगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ र स्मृति मन्धना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा 11,000 रन बनाउने पहिलो क्रिकेटर बनेकी छिन्। समाचार पूरा भयो।
0: हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा र अबको क्रममा श्रोता यहाँहरूलाई सुनाइरहेछौँ लोक प्रस्तुति सुदीप वाइवानी यमुना देवानको युगल स्वरमा शब्द रहेको छ शब्द अनि सङ्गीत रहेको छ मंगल वाइवाको।

0: लोक प्रस्तुति पश्चात अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ संयुक्त राज्य अमेरिकामा सम्पन्न G20 ऊर्जा प्रचुरता मन्त्री स्तरीय बैठकमा सुरक्षित सस्तो भरपर्दो ऊर्जाका लागि भारतले आह्वान गर्यो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। ऊर्जा आवास र शहरी मामला मन्त्री श्री मनोहर लालको नेतृत्वमा भारतीय प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाको हाउस्टनमा 14-16 सितम्बर 2026 अमेरिकी G20 अध्यक्षता अन्तर्गत आयोजित G20 ऊर्जा प्रचुरता मन्त्री स्तरीय बैठकमा भाग लियो। प्रतिनिधिमण्डलले तीन विषयगत स्तम्भहरू ऊर्जा सुरक्षा र किफायती आधार भार, अनुमति र नियामक दक्षता र महत्वपूर्ण खनिज र लचिलो आपूर्ति श्रृंखलाहरूको छलफलमा भाग लियो। हस्तक्षेपको क्रममा मन्त्रीले विशेष गरी विकासशील अर्थतन्त्रहरूको विकासका लागि सुरक्षित सस्तो र भरपर्दो ऊर्जा आवश्यक रहेको कुरामा जोड़ दिनुभयो। वहाँले विविध राष्ट्रिय परिस्थिति र विकास प्राथमिकताहरूको सम्मान गर्दै साझा हितलाई अगाडि बढ़ाउन अन्तर्राष्ट्रिय सहयोग र देशहरूबीचको पूरकताको महत्वमा जोड़ दिनुभयो। श्री लालले जोड़ दिनुभयो, भारतले एक लचिलो भविष्यको लागि तयार ऊर्जा प्रणाली निर्माण गरिरहेको छ जुन बढ्दो डिजिटल विकेन्द्रीकृत र उपभोक्ता केन्द्रित छ। वहाँले यस्ता बिजुली उत्पादन क्षमता 552 गिगावटमा पुगेको साथै ऊर्जा क्षेत्रमा भारतको महत्वपूर्ण प्रगतिलाई पनि चिन्हित गरिएको, जसमध्ये आधा भन्दा बढ़ी गैर जीवाश्म इन्धन स्रोतहरूबाट छ। वहाँले राष्ट्रिय रूपमा निर्धारित योगदान एनडीसी लक्ष्यहरूको भारतको प्रारम्भिक उपलब्धि र 2070 नेट जीरो प्राप्त गर्ने दीर्घकालीन लक्ष्यलाई पनि प्रकाश पार्नुभयो। मन्त्रीले नियामक दक्षतालाई सुदृढ गर्न, प्रतिस्पर्धालाई प्रोत्साहित गर्न र ऊर्जा क्षेत्रमा अधिक सहभागिता र लगानीलाई सुविधा दिन भारतले गरेका सुधारहरूको दायरामा जोड़ दिनुभयो। मन्त्री स्तरीय बैठक तीन प्राथमिक विषयगत स्तम्भहरूको वरिपरि संरचित थियो। ती ऊर्जा सुरक्षा र किफायती आधार भार, अनुमति र नियामक दक्षता र महत्वपूर्ण खनिज र लचिलो आपूर्ति श्रृंखलाहरू पनि समावेश छन्। यस बैठकले

0: क्षमता निर्माण र डिजिटल र एआई समक्ष उपकरणहरू मार्फत सहयोगलाई प्रोत्साहित गर्दै ऊर्जा पूर्वाधार विकासलाई सहजीकरण गर्न कुशल र सुव्यवस्थित अनुमति र नियामक प्रक्रियाहरूको महत्वलाई मान्यता दियो। G20 जल पुनः प्रयोग पहललाई राष्ट्रिय नीतिहरू अनुरूप विज्ञान र प्रमाणमा आधारित लागत प्रभावी फिट फर प्रपोजका लागि पानीको पुनः प्रयोगलाई बढ़ावा दिन स्वैच्छिक ढाँचाको रूपमा अगाडि बढ़ाइएको थियो। यसले पानी सुरक्षा र लचिलोपनलाई सुदृढ पार्न सहयोग र उत्तम अभ्यासहरूको आदान प्रदानलाई प्रोत्साहित गर्यो, जबकि त्यहाँ कुनै एक आकार फिट सबैको दृष्टिकोण छैन भन्ने कुरा स्वीकार गर्यो। मन्त्री स्तरीय बैठकको छेउछाउमा मन्त्रीले अमेरिकी ऊर्जा विभागका सचिव श्री क्रिस राइट्स, श्री डोक बर्मन सचिव अमेरिकी आन्तरिक विभाग र श्री कोरी होगन ऊर्जा र प्राकृतिक संसाधन मन्त्री क्यानाडाका संसदीय सचिव छलफलमा लचिलो ऊर्जा पूर्वाधार र आपूर्ति श्रृंखला ऊर्जा क्षेत्र रूपान्तरण र आफ्नो डिजिटल अर्थव्यवस्थाको बढ़दो ऊर्जा आवश्यकताहरू पूरा गर्न भारतको योजनाहरू सहित प्रारम्भिक चासोका विभिन्न क्षेत्रहरू समावेश थिए।
1: श्रोता, समय अहिले ठिक अपराह्न 3 बजिरहेछ। हामी बोलिरहेछौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। रबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ केही हिन्दी चलचित्रका गीतहरू, र यसै क्रममा पहिलो गीत स्वीकार्नुहोस् हिना चलचित्रबाट रविन्द्र जैनको शब्द अनि संगीतमा, स्वर रहेको छ लता मंगेशकरको।

राम तेरी गंगा मैली चलचित्रबाट अब यो अर्को गीत स्वीकार्नुहोस् लता मङ्गेशकरको स्वरमा, हर्षत जयपुरीको शब्द साथै रविन्द्र जैनको सङ्गीतमा।

हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ FM 103.5 MHz आकाशवाणी खरसाङ केन्द्रबाट, साथै आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा यो अर्को गीत यहाँहरूलाई सुनाइरहेछु, जुली चलचित्रबाट किशोर कुमारको आवाजमा। शब्द रहेको छ आनन्द बक्सीको अनि सङ्गीत रहेको छ राजेश रोशनको।

0: 아버스노 수다 아가슈 말이고 사마절.
1: नमस्कार, यो आकाशवाणी हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले हिज सियाङ र माथिल्लो सियाङ जिल्लाका अधिकारी र कर्मचारीसित बैठक गर्नुभयो। बैठकमा प्रस्तावित सियाङ उच्च बहुद्देश्यीय परियोजना र यसका प्राविधिक पक्षहरूमा छलफल भयो। मुख्यमन्त्रीले भन्नुभयो, आदिवासी अधिकारी र कर्मचारीहरू आफ्नो समुदायसँग गहिरो रूपमा जोडिएका छन् र जनताको आकांक्षा, चिन्ता र भावनालाई राम्रोसँग बुझ्दछन्। उहाँले विकासलाई अगाडि बढाउनका लागि उनीहरूको सुझाव महत्त्वपूर्ण रहेको बताउनुभयो। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द्र सिंहले हिज इम्फालमा भूमि संसाधन विभागको 93 उम्मेद्वारलाई अनुकम्प नियुक्ति योजना अन्तर्गत नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो, यस योजनामा नियुक्त निर्धारित नियम अनि दिशानिर्देशहरू अनुसार गरिँदैछ। उहाँले भन्नुभयो, नयाँ कर्मचारीहरूको नियुक्तिले भूमि संसाधन विभागको लामो समयदेखि लम्बित कार्यहरूलाई पूरा गर्न सहयोग मिल्नेछ। मुख्यमन्त्रीले पहिले आबकारी विभागमा पनि 37 योग्य उम्मेद्वारहरूलाई नियुक्ति पत्र दिएको बताउनुभयो। कार्यक्रममा भूमि संसाधन विभागका सचिव, विभिन्न विभागका प्रशासनिक सचिवहरू र धेरै जिल्लाका डिप्टी कमिश्नरहरू उपस्थित थिए। अरुणाचल प्रदेशको दिवाङ भ्याली जिल्लामा गाईवस्तुमा खुट्टा र मुख रोगको प्रकोपलाई ध्यानमा राख्दै पशुपालन, पशु चिकित्सा र दुग्ध विकास विभागले उपचार र रोकथामका उपायहरू तीव्र पारेको छ। 4 सदस्यीय त्वरित प्रतिक्रिया दल र स्थानीय पशु चिकित्सा कर्मीहरूले प्रभावित क्षेत्रमा उपचार, निगरानी र जागरूकता अभियान चलाइरहेका छन्। जिल्ला पशुपालन तथा पशु चिकित्सा अधिकारी डाक्टर दामोर रिवाले पशुपालकहरूलाई खोप अभियानमा सहयोग गर्न अपिल गरेका छन्। विभागले वर्षमा 2 पटक किसानहरूको घर दैलोमा निशुल्क खोप सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन्। विभागले रोगको अवस्थालाई निरन्तर निगरानी गरिरहेको छ र पशु साधनको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको छ। पश्चिम बङ्गालदेखि असमको गौरीपुरतर्फ गइरहेको एउटा एम्बुलेन्स मार्फत तस्करी गरिरहेका 3 वटा गाईलाई आगमनी पुलिसले जफत गरेको छ। पुलिसले हिजो अबेर राति एक अभियान अन्तर्गत एम्बुलेन्सलाई रतियाद ट्राफिक पोइन्टको छेउमा रोकेर जाँच गरेको थियो। जानकारी अनुसार एम्बुलेन्स पश्चिम बङ्गालदेखि आगमनीको खेरवाडी हुँदै गौरीपुरतर्फ गइरहेको थियो। खेरवाडी चतुर्थ खण्ड गाउँको छेउमा पुलिसले उक्त संदिग्ध एम्बुलेन्सलाई पछ्यायो अनि रतियाद ट्राफिक पोइन्ट छेउमा पुगेपछि त्यसलाई रोक्न सफल भयो। त्यसपछि एम्बुलेन्समा पुलिसले जाँच गर्दा रोगीको सट्टा 3 वटा गाई पाइएको बताइएको छ। असममा ड्रग माफिया विरुद्ध भएको कार्यवाहीमा शिवसागर पुलिसको गोली लागेर आरोपी घाइते भएका छन्। पुलिस अनुसार आरोपीको दाहिने खुट्टामा गोली लागेको छ, जसलाई उपचारको निम्ति शिवसागर सिभिल अस्पतालमा भर्ती गरिएको छ। जानकारी अनुसार रबुल खान कथित ड्रग्स कारोबारी विकी सिंहको सहयोगी रहेको बताइएको छ। यसैबीच बिहानै पुलिस हिरासतबाट भाग्न लाग्दा आरोपीमाथि पुलिसले गोली चलाएको, घटनापछि घाइते आरोपीलाई तत्कालै शिवसागर सिभिल अस्पतालमा लगिएको, जहाँ तिनको उपचार भइरहेको थाहा लागेको छ। असमको सोसितपुर जिल्लाको ढेकियाजुली स्थित पस्कत क्षेत्रमा जङ्गली हात्तीको हमलामा 2 जनाको घटनास्थलमा नै मृत्यु भयो। पुलिसले बताए अनुसार ढेकियाजुलीको पस्कत क्षेत्रमा जङ्गली हात्तीको बथान भोजनको खोजीमा जङ्गलबाट आएको थियो। मृतकहरूको परिचान रहमत अली र गणेश टोपोको रूपमा भएको बताइएको छ। यी हात्तीहरू उराङ राष्ट्रिय उद्यानबाट आएका थिए। हात्तीको हमलामा परि 2 जना मानिसहरूको मृत्यु भएको घटनापछि पिरकाटर र रतनजुली गाउँ शोकमा डुबेको छ। मौसम विभागले आज तटीय आन्ध्र प्रदेश र ओडिसाका केही क्षेत्रमा मुसलधारे वर्षा हुने अनुमान गरेको छ। असम, मेघालय

0: छत्तीसगढ पश्चिम बंगालको गंगीय क्षेत्र र झारखण्डमा तेज वर्षाको सम्भावना छ। कर्नाटक, कोकण, गोवा, मध्य महाराष्ट्र र तेलंगानामा पनि त्यस्तै स्थिति रहने अनुमान गरिएको छ। असमको तामोरहाट थाना क्षेत्रको हात्तीथुरामा राष्ट्रिय राजमार्ग 127B हिजो राति भएको एक सड़क दुर्घटनामा मोटरसाइकल सवार दुईजना युवकहरू गम्भीर घाइते भएका छन्। यो घटना सड़कमा राखिएको ब्यारिकेडसित मोटरसाइकल ठोकिएको कारणले भएको हो। घाइतेहरूको परिचय तामोरहाट थाना क्षेत्रको डिङडिङ गाउँ निवासीको रूपमा भएको छ। दुर्घटनापछि दुवै घाइतेलाई तुरुन्तै तामोरहाट अस्पतालमा पुर्याइयो, जहाँ उनीहरूलाई प्राथमिक उपचार पछि गम्भीर अवस्थामा ध्यानमा राख्दै उनीहरूलाई धुबरी मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामीलाई सुनिरहनु भएको छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अबको क्रममा कार्यक्रम गीत संगीत लिएर उपस्थित भएका छौ, जसमा सुनाउनेछौ लोक तथा आधुनिक गीतहरूको मिठो कोशेली। त प्रथम गीत स्वीकार्नु श्रोता कुन्ती मोक्तानको स्वरमा।

कुन्ती मोक्तानको स्वरमा सुन्नुभयो यो कार्यक्रमको पहिलो गीत, जसमा शब्द अनि सङ्गीत रहेको थियो प्रमिता गुरुङको। किरण मोक्तानको स्वरमा अब यो अर्को गीत स्वीकार्नुहोस् श्रोता, जसमा शब्द अनि सङ्गीत रहेको छ सूरज मोक्तानको।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र कार्यक्रम गीत संगीतमा अब सुनाउने पालो भएको छ अर्को गीतको प्रस्तुति त सुनौ सुशान्त मुक्तानको स्वरमा जसमा शब्द रहेका छ गणेश थापा मंगरको अनि संगीत छ रूपेश रसाइलीको।

अभिनय र शैलीको स्वरलाई सुन्नुभयो भर्खरै यस आधुनिक गीतको प्रस्तुतिमा। शब्द रहेको थियो गणेश थापा मंगरको अनि संगीत रहेको थियो रूपेश रसाइलीको।

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब सुनौ आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथम मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको एकता नगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रेरित भई अब राष्ट्रिय फिल्म पुरस्कार समारोह देशभरिका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आयोजना गरिने बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशहरूको लागू औषधरोधी कार्यबलको प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारतको विकासको आगामी चरणको आधार गुणस्तरमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। र मौसम विभागले आज तटीय आन्ध्र प्रदेश र ओडिसा, असम, मेघालय, छत्तिसगढ र पश्चिम बङ्गाल र झारखण्डमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। भारतीय सिनेमामा नयाँ अध्यायको सुरुवात गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको केवडिया स्थित एकता नगरमा ऐतिहासिक 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। 1954 सुरु गरिएको यी पुरस्कारहरू भारतको चलचित्र क्षेत्रमा प्रदान गरिने सर्वोच्च सम्मानहरू मध्ये एक हो। यी पुरस्कार फिचर फिल्म, गैर फिचर फिल्म तथा चलचित्र लेखन लगायत विभिन्न विधामा कलात्मक र प्राविधिक उत्कृष्टताका लागि प्रदान गरिन्छ। सूचना तथा प्रसारण मन्त्रालयको नयाँ नीति अनुसार यसपटक यी पुरस्कार राष्ट्रिय राजधानी बाहिर प्रदान गर्न लागि हो। एकता नगरमा आयोजना हुने समारोहमा एक भारत श्रेष्ठ भारतको भावनालाई प्रतिबिम्बित गर्दै देशभरबाट चलचित्र क्षेत्रसित सम्बन्धित प्रतिभाहरू सहभागी हुनेछन्। राष्ट्रपति मुर्मूले वरिष्ठ फिल्म अभिनेता अनन्त नागलाई सन् 2024 दादा साहेब फल्के पुरस्कार पनि प्रदान गर्नुहुनेछ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रेरित भई अब राष्ट्रिय चलचित्र पुरस्कार समारोह देशभरका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आयोजना गरिने बताउनु भएको छ। आज अहमदाबादमा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै मन्त्री श्री वैष्णवले विश्व प्रसिद्ध स्ट्याच्यु अफ युनिटी नजिकैको एकता नगरमा राष्ट्रपति तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा यो पुरस्कार समारोह आयोजना गर्ने देशका पर्यटकीय गन्तव्यहरूले विश्वव्यापी पहिचान पाउने बताउनुभयो।
2: हमारा प्रयास है कि नेशनल फिल्म अवार्ड को एक कॉन्फ्रेंस रूम से बाहर निकालकर इसको जनता के बीच में पहुंचाएं और टूरिज्म के माध्यम से आगे बढ़ाएं। तो मैं सभी राज्यों से भी निवेदन करूंगा, इस फिल्म अवार्ड के बाद में का जो नेशनल फिल्म अवार्ड हमें करना है उसके लिए सभी राज्य जो सबसे अच्छा टूरिज्म स्पॉट है उस टूरिज्म के डेस्टिनेशन को अपना प्रपोजल दे। हर तरह की चीज एक 360 डिग्री उसका डेवलपमेंट का प्लान बना के उसको एग्जीक्यूट करे तो जो राज्य का प्रपोजल सिलेक्ट होगा अगला नेशनल फिल्म अवार्ड उस टूरिस्ट डेस्टिनेशन पे होगा।
1: गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशहरूको लागू औषधरोधी कार्यबलको प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो। दुई दिने सम्मेलनको उद्देश्य लागू औषधको समस्याबाट भावी पुस्तालाई सुरक्षा प्रदान गर्ने तरिकाहरूबारे छलफल गर्नु हो। स्वापक नियन्त्रण ब्युरोद्वारा आयोजन गरिएको यस सम्मेलनमा 36 राज्य र केन्द्र शासित प्रदेशहरूका लागू औषध विरोधी कार्यबलका प्रमुखहरूले भाग लिइरहेका छन्। सम्मेलनको विषय एकजुट संकल्प साझा जिम्मेवारी रहेको छ। सम्मेलनको क्रममा गृहमन्त्री ले लागू औषध नियन्त्रण ब्युरोको नयाँ वेबसाइटको उद्घाटन गर्नुभयो। उहाँले लागू पदार्थ दुरुपयोगबारे जागरूकता जगाउन 4 टेलिभिजन विज्ञापनहरू जारी गर्नुभयो। श्री शाहले लखनऊमा स्वापक नियन्त्रण ब्युरोको नयाँ क्षेत्रीय कार्यालय र आवासीय परिसर तथा देहरादूनमा नयाँ क्षेत्रीय कार्यालय परिसरको शिलान्यास गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जल सुरक्षा साझा जिम्मेवारी हो जसको लागि बलियो व्यवस्था, वैज्ञानिक समाधान र जनभागीदारी आवश्यक हुन्छ। श्री मोदीले आज केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलले लेख्नु भएको लेख साझा गर्नुभएको छ। उहाँले भन्नुभयो, श्री पाटिलले जल जीवन मिसन, नमामि गङ्गे, जल

0: संरक्षण र तकनिक आधारित समाधानहरूको लागि जल प्रबन्धनलाई जलवायु अनुकूल बनाउन भारतको प्रयासहरूमाथि लेख्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा जनसेवादेखि देश सेवाको संकल्प र निरन्तर जनसेवाको भावनाले प्रेरित रहेको छ। सेवा र सुशासनको यो सोचका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यतर्फ काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास भइरहेको छ। यस विशेष श्रृङ्खलामा आज हामी प्राकृतिक खेतीको माध्यमले यस दृष्टिकोणलाई व्यवहारमा उतार्न कसरी सफल भएको छ भन्ने बारे जान्नेछौ।
1: सिक्किम रहस्यमय झीलों और बर्फ से ढके पहाड़ों के अलावा बड़े पैमाने पर फसलों की पैदावार के लिए दुनिया भर में प्रसिद्ध है। सिक्किम को 2016 में पहला जैविक राज्य घोषित किया गया था और ये बड़ी इलायची, अदरक और कुट्टू जैसी फसलों के लिए जाना जाता है। सिक्किम में देश की बड़ी इलायची का सबसे अधिक लगभग 90% उत्पादन होता है। इसे ऑस्ट्रेलिया और संयुक्त अरब अमीरात जैसे देशों में निर्यात भी किया जाता है। सिक्किम में प्राकृतिक खेती को बढ़ावा देने में प्रधानमंत्री फसल बीमा योजना ने अहम भूमिका निभाई है। प्रधानमंत्री नरेंद्र मोदी ने अप्रैल 2021 में सिक्किम का दौरा किया और कहा,
2: हमारा डेमाजोंग अब केवल राइस उत्पादन के लिए नहीं जाना जाता, उसकी पहचान अब ऑर्गेनिक राइस के लिए जो होने लगी है। बड़ी इलायची, अदरक, हल्दी, एवोकाडो, कीवी, ऐसे कितने ही उत्पाद देश और दुनिया के बाजार तक पहुंच रहे हैं।
1: सिक्किम में बड़ी इलायची के अलावा कुट्टू भी बड़े पैमाने पर उगाई जाने वाली फसलों में से एक है। सिक्किम की तीसरी सबसे बड़ी फसल होने के कारण कुट्टू को GI सर्टिफिकेशन भी मिला हुआ है। समय के साथ और केंद्र सरकार, ICAR, सिक्किम तथा राज्य सरकार के कृषि विभाग के मजबूत सहयोग से सिक्किम में प्राकृतिक खेती और जैविक खेती का दायरा तेजी से बढ़ रहा है। गंगटोक से मैं नाग चैटर्जी की रिपोर्ट के साथ समाचार कक्ष से प्रियंका अरोड़ा।
0: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वित्त मन्त्री निर्मला सीतारमणले भारतको विकासको आगामी चरणको आधार गुणस्तरमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित अल इन्डिया म्यानेजमेन्ट एसोसिएसनको 53 राष्ट्रिय प्रबन्धन सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले कारखाना, वोर्डरूम, सेवा केन्द्र तथा अनुसन्धान र विकास टोलीहरूको उच्च मापदण्ड र अझ बढी विश्वसनीयता कायम गर्ने प्रयास गर्नुपर्ने बताउनुभयो। उहाँले प्रबन्धन क्षेत्रका पेसेवारहरू र कर्पोरेट नेतृत्वकर्ताहरूलाई उत्पादन, प्रक्रिया, सेवा र संस्थाको अभिन्न अङ्गको रूपमा गुणस्तरलाई स्थापित गर्नु आह्वान गर्नुभयो। अघिल्लो पिँढीको वस्तु अनि सेवा कर अर्थात् GST को दोस्रो चरणको सुधारहरूको आज एक वर्ष पुरा भएको छ। यो देशमा अप्रत्यक्ष कर सुधारहरूको दिशामा एक महत्त्वपूर्ण पडाव हो। नयाँ कर ढाँचा अन्तर्गत GST परिषदले 4 स्तरीय व्यवस्था 5, 12, 18, अनि 28% सरल बनाएर 2 स्तरीय व्यवस्था 5 अनि 8% बनाएको छ। भारतले मलेसियामा रहेको आफ्ना नागरिकहरूलाई रोजगारी खोज्नका लागि देशको 30 दिने भिजामुक्त प्रवेश सुविधाको प्रयोग नगर्न भनेको छ। क्वालालम्पुर स्थित भारतीय उच्च आयोगले सोसियल मिडियामा जारी गरेको एक परामर्शमा मलेसिया पुग्ने भारतीय नागरिकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको बताएको छ। उच्च आयोगले भनेको छ, वैमान एजेन्टहरूले उनीहरूलाई नोकरीको झुटो आश्वासन दिएर भ्रमित गरिरहेका छन्। भारत सहित विश्वभरि आज विश्व गैंडा दिवस मनाइँदैछ। यसको उद्देश्य गैंडाका बाँकी रहेका 5 प्रजातिको संरक्षण प्रति जनचेतना फैलाउनु हो। यस वर्षको विषय बाँकी रहेका 5 गैंडा प्रजातिको संरक्षण गरौं रहेको छ। पश्चिम बंगालमा आज विश्व गैंडा दिवसको अवसरमा अलिपुरद्वारको निलपाडा मैदानमा कार्यक्रम आयोजना भइरहेको छ। मौसम विभागले आज तटीय अन्ध्र प्रदेश र ओडिसाका केही भागहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। आसाम, मेघालय, छत्तिसगढ पश्चिम बंगालको गङ्गेय क्षेत्र र झारखण्डमा पनि भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले खेलकुद मन्त्री मनसुख मान्डुया र संसदीय मामिला मन्त्री किरेन रिजिजुले सन् 2026 एसियाली खेलकुदमा स्वर्ण पदक जितेकोमा भारतीय महिला क्रिकेट टोलीलाई बधाई दिनुभएको छ। उल्लेखनीय छ, एसियाई खेलमा भारतीय महिला क्रिकेट टिमले T20 क्रिकेटको फाइनलमा श्रीलङ्कालाई 147 रनले हराएर लगातार दोस्रो स्वर्ण पदक जितेको हो। स्मृति मन्धनाले आफ्नो व्यक्तिगत 11,000 रन पुरा गरी इतिहास रचेकी छिन्।

0: समाचार युट्युबमा एट एआर न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ गुजरातको एकता नगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रेरित भई अब राष्ट्रिय फिल्म पुरस्कार समारोह देशभरका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आयोजना गर्ने बताउनुभएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा 4 राज्य र केन्द्रशासित प्रदेशहरूको लागू औषधरोधी कार्यबलको प्रमुखहरूको तेस्रो राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारतको विकासको आगामी चरणको आधार गुणस्तरमा केन्द्रित हुनुपर्ने बताउनुभयो र मौसम विभागले आज तटीय आन्ध्र प्रदेश र ओडिसा, आसाम, मेघालय, छत्तिसगढ र पश्चिम बङ्गाल अनि झारखण्डमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ श्रोताहरूले। साथै हामीलाई यहाँहरूले आकाशवाणीको नेपाली प्रसारण सेवा अन्तर्गत पनि सुनिरहनु भएको छ। समय अहिले ठिक अपराह्न 3:55 भइरहेछ श्रोता, र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ समूह स्वरमा देश वन्दना।

नमस्ते आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई स्वागत जनाउँदै आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौ। र श्रोताहरू, अब सधैँ नै हामी हजुर समक्ष राम्रो राम्रो विषयहरू लिएर नै कुराकानीहरू गर्ने गर्छौँ भने आज पनि हामी नारीहरूको निम्ति राम्रो विषय नै लिएर आएका छौँ। र अब विषयवस्तुलाई अगाडि लान भन्दा पहिला चाहिँ हामी हजुरहरू समक्ष एउटा गीत सुनाएर मनोरञ्जन गराइरहेछौँ।

0: र श्रोताहरू हजुरहरूलाई गीत सुनाइ मनोरञ्जन गराए पश्चात अब हामी हाम्रो कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र मैले अघि नै भनिसकेको छु श्रोताहरूलाई कि आज चाहिँ हामी नारीहरूको निम्ति एउटा राम्रो विषय लिएर आएका छौँ भनेर र विषय रहेको छ आज चाहिँ के भने अब नारी आर्थिक स्वतन्त्रताको दिशामा भनौँ भने अब हामी नारीहरू चाहिँ आर्थिक रूपले चाहिँ हामी कसरी स्वतन्त्र हुनुपर्ने अनि हामी अगाडि बढ्नको निम्ति चाहिँ हामीले के कस्तो पाइलाहरू चाल्नुपर्ने भन्ने विषयलाई आज हामीले लिएर आएका छौँ र यस विषयमा बताउनको निम्ति हामीले हाम्रो स्टुडियोमा अनुराधा तामाङ बहिनीलाई निम्ताएका छौँ र बहिनी हाम्रो समक्ष हुनुहुन्छ। यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ बहिनी।
1: धन्यवाद दिदी।
0: र अब हामी यहाँ बहिनीबाटै सुनौ न त अब नारी आर्थिक स्वतन्त्रताको दिशामा चाहिँ हामी चाहिँ कस्तो प्रकारले अगाडि बढ्नुपर्ने त बहिनी?
1: हजुर दिदी, नारी आर्थिक स्वतन्त्रताको दिशामा कुनै पनि समाज तबसम्म सम्पूर्ण रूपमा विकसित हुन सक्दैन जबसम्म त्यस समाजका महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुँदैनन्।
0: हजुर।
1: कुनै पनि सभ्य सुदृढ र समृद्ध समाजको निर्माणमा महिला र पुरुष दुवैको भूमिका बराबर हुन्छ। समाज रूपी रथका यी दुई पाङ्राहरू मध्ये एउटा मात्र कमजोर भयो भने समाज अगाडि बढ्न सक्दैन। ऐतिहासिक रूपमा महिलाहरूलाई घरेलु कामकाज र परिवारको हेरचाहमा मात्र सीमित राखिएको भए तापनि आधुनिक युगमा यो सोच बदलिँदै गएको छ। आजको युगमा नारी सशक्तिकरणको सबैभन्दा ठूलो र मुख्य आधार भनेको नै नारी आर्थिक स्वतन्त्रता हो। नारी आर्थिक रूपमा आत्मनिर्भर हुनु भनेको केवल पैसा मात्र कमाउनु नभएर आफ्नो जीवनको हरेक निर्णय आफै लिन सक्ने क्षमताको विकास गर्नु पनि हो। एउटा भनाइ छ नि, यदि तपाईँ एउटा पुरुषलाई शिक्षित र सक्षम बनाउनुहुन्छ भने तपाईँ केवल एउटा व्यक्तिलाई मात्र सक्षम बनाउनुहुन्छ, तर यदि तपाईँ एउटा नारीलाई सक्षम बनाउनुहुन्छ भने तपाईँ एउटा सिङ्गो परिवार र समाजलाई नै सबल बनाउनुहुन्छ।
0: एकदमै हजुर हजुर
1: हो। आज हाम्रो देशका महिलाहरू घरको चौघेराबाट बाहिर निस्केर हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउँदैछन्।
0: हजुर।
1: तर वास्तविक स्वतन्त्रता तब मात्र सम्भव छ जब नारीको हातमा आफ्नै आर्थिक शक्ति हुन्छ। आर्थिक स्वतन्त्रताको महत्व, नारी आर्थिक रूपमा स्वतन्त्र हुँदा त्यसको सकारात्मक प्रभाव व्यक्ति परिवार समाज र समग्र राष्ट्रमा पर्दछ। यसका मुख्य महत्त्वहरू यस प्रकारका छन्। आत्मसम्मान र आत्मविश्वासको विकास, जब एक महिला आफ्नो श्रम र सिपबाट आमदानी गर्न थाल्छिन् तब उनको समाज र परिवारमा हेर्ने दृष्टिकोण नै बदलिन्छ। उनमा म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास र आत्मसम्मान जागृत हुन्छ। निर्णय प्रक्रियामा सहभागी, घरेलु वा सामाजिक मामिलामा आर्थिक योगदान दिने महिलाहरूको कुरालाई बढी ध्यानपूर्वक सुनिन्छ। यसले उनीहरूलाई परिवार र समाजको निर्णय प्रक्रियामा नेतृत्वद्वारी भूमिका खेल्ने अवसर दिदछ। एउटा परिवारमा पुरुषको कमाइले मात्र कहिलेकाहीँ आधारभूत आवश्यकताहरू पूरा गर्न गाह्रो हुन्छ। महिलाले पनि कमाउन थालेपछि परिवारको आर्थिक स्तर माथि उठ्छ, जसले गर्दा बालबालिकाले राम्रो शिक्षा र स्वास्थ्य सुविधा पाउँछन्।
0: एकदमै साँचो भन्नुभयो नि तपाईँले, किनभने अहिलेको समय नै त्यस्तो छ नि त, होइन बहिनी? एकजनाको कमाइले मात्र त हुँदैन, होइन? र अहिलेको समय अनुसार जुन चाहिँ अब महँगाई भनौँ है, त्यसले गर्दा चाहिँ अब हामी दुईजनै है, पुरुष र स्त्री भनौँ, बुढाबुढी दुईजनै अब सँग सँग गरेर चाहिँ अब हातमा हात काँधमा काँध मिलाएर चाहिँ काम गर्नु एकदमै आवश्यक छ है। जसरी हुन्छ अब हाम्रो, हुन त अब हाम्रो नारीहरूले कतिजना अब घरमै बसेर पनि विभिन्न प्रकारको है साधनहरू त गरेर अलिकति भए पनि घरलाई यसो आर्थिक अवस्थामा सुधार त गरिरहेका हामीले देखिरहेका छौँ, होइन
1: दिदी?
0: अब कतिजनाले सिलाइ बुनाइ भयो, कतिजनाले फुलको खेती गरेर, कतिजनाले सागसब्जीहरू रोपेर विभिन्न प्रकारको सिपहरू छ, आफ्नो आफ्नो सिपहरू छ, त्यही सिपबाट चाहिँ आमदामीहरू त गरिरहेकै छन् है। तर पनि अब हामीले हाम्रो नानीहरूलाई राम्रो शिक्षा दीक्षा दिनु है, राम्रो उनीहरूलाई स्वस्थ राम्रो राख्नु है, सुविधाहरू सबै कुरोको सुविधा दिनको निम्ति चाहिँ हामी एकदमै अगाडि बढेर है, अब नानीहरू पनि है घरको चार दिवारभित्र मात्र नबसेर बाहिर निक्लेर केही न केही गर्नु चाहिँ एकदमै आवश्यक छ जस्तो छ बहिनी।
1: हजुर
0: हजुर।
1: हिंसा र शोषणबाट मुक्ति, आर्थिक रूपमा अरूमाथि निर्भर रहनु पर्दा धेरै महिलाहरू घर हिंसाको र शोषण सहनु पर्ने बाध्यतामा हुन्छन्। आर्थिक आत्मनिर्भरताले महिलाहरूलाई अन्यायको विरुद्ध आवाज उठाउने र आफ्नो खुट्टामा उभिने आँट दिदछ। हामी कहाँ अझै पनि धेरै महिलाहरू आफ्ना साना ठुला आवश्यकताको लागि अरूकै भर पर्नुपर्ने अवस्था छ, तर अब समय बदलिएको छ। आर्थिक रूपमा आत्मनिर्भर हुनु भनेको परिवार चलाउन सहयोग गर्नु मात्र होइन, बरु आफ्नो आत्मसम्मान र निर्णय गर्ने क्षमतालाई बलियो बनाउनु पनि हो। वर्तमान समयमा शिक्षाको उज्यालोको कारण धेरै महिलाहरू निजामती सेवा, ब्याङ्क, शैक्षिक संस्थान, चिकित्सा, राजनीति र व्यवसायमा सफल हुँदै गइरहेका छन्। तर अझ पनि ठूलो संख्यामा रहेको ग्रामीण महिलाहरू आर्थिक पहुँचबाट टाढा छन्। यसको पछाडि केही प्रमुख चुनौतीहरू छन्। घरेलु श्रमको अवमूल्यन, महिलाहरूले बिहानदेखि बेलुकासम्म गर्ने घरको काम र बच्चाको हेरचाहलाई आर्थिक रूपमा मूल्याङ्कन गरिँदैन, जसले गर्दा उनीहरूको श्रम अदृश्य रहन्छ।
0: ठिकै हो नि बहिनी, किनभने अब हाम्रो कतिजना है घरेलु दिदी बहिनीहरू पनि छन् है, घरमै बसेर घरको काम धन्दा होइन र अब आफ्नो बाल बच्चा परिवारको स्याहार सुसार गरि नै रहेका हुन्छन् है। त्यो पनि एउटा अब उनीहरूको अमूल्य देनै हो है। घरमा जतिजनाले काम गर्छन् घरको सबै परिवारहरूको सेवा गर्नु पनि एउटा हाम्रो कर्तव्य मात्र नभएर हाम्रो अब देन पनि हो भनौँ है, र देन अब हाम्रो नारीहरूले पुर्याइरहेकै छन्। तर अब तपाईँले भनेअनुसार यो अब श्रम चाहिँ अदृश्य छ भनेर भन्नु नि होइन, हो साँच्ची नै अब यसको चाहिँ अब मूल्यै छैन भनौँ न है, मूल्यै छैन। यस्तै कतिवटा कारणहरूले गर्दाखेरि पनि अब हाम्रो नारीहरू कतिजना चाहिँ अब पछौटे भएर नै गएको हामीले अनुभव गरिरहेका छौँ होइन बहिनी।
1: हजुर
0: र श्रोताहरू, आज हामीलाई यहाँ अनुराधा तामाङ बहिनी आउनुभएर नारी आर्थिक स्वतन्त्रताको दिशामा विषय लिएर भनौँ, हामी नारीहरू चाहिँ अब कस्तो प्रकारले चाहिँ अगाडि बढ्नुपर्ने है भन्ने कुरोमा चाहिँ यहाँ बहिनीले धेरै राम्रोसँगले हामीलाई जानकारीहरू गराउनुहुँदैछ। तर श्रोताहरू, यहाँको जानकारीलाई भने अब हामी केही क्षण विराम दिँदै हजुरहरू समक्ष एउटा फेरि पनि गीत राखिरहेछौँ।

0: श्रोताहरूलाई गीत सुनाई मनोरञ्जन गराए पश्चात पुनः कार्यक्रममा स्वागत जनाउँदै अब फेरि हाम्रो कार्यक्रमतर्फ अगाडि बढिरहेछौँ र आज चाहिँ हामीलाई अनुराधा तामाङ बहिनी आउनु भएर नारी आर्थिक स्वतन्त्रताको दिशामा भन्ने विषय लिएर हामीलाई धेरै राम्रोसँगले जानकारीहरू गराउनु रहेछ र अब यहाँ बहिनीको अन्य कुराहरू भनौँ अन्य विषयहरूलाई हामी अगाडि बढाइरहेछौँ त बहिनी अरू तपाईँको कुराहरू भन्दै जानुहोस् न त।
1: हजुर दिदी, अनि त्यसैसँगै सिप र लगानीको अभाव
0: हजुर
1: धेरै महिलाहरूलाई इच्छा हुँदा हुँदै पनि आधुनिक प्राविधिक सिप व्यापार सुरु गर्ने लगानी र धितो राख्ने सम्पत्ति आफ्नो नाममा नहुँदा पनि उनीहरू पछि परेका छन्। सामाजिक र सांस्कृतिक रूढिवादी सोच, महिलाहरूले घरको काम सम्हाल्नु पर्छ र पुरुषहरूले कमाउनु पर्छ भन्ने पुरातनवादी सोच अझै पनि पूर्ण रूपले हट्न सकेको छैन। नारीलाई आर्थिक स्वतन्त्रताको दिशामा अगाडि बढाउनु परिवार, समाज, राज्य सबैको एकीकृत प्रयास आवश्यक छ। व्यावसायिक र प्राविधिक शिक्षा, परम्परागत शिक्षा मात्र नभई महिलाहरूलाई बजारको माग अनुसारको कम्प्युटर, डिजिटल मार्केटिङ, घरेलु उद्योग र कृषि सम्बन्धी आधुनिक तथा व्यावसायिक तालिम दिनुपर्छ। मोबाइल ब्याङ्किङ र सामाजिक सञ्जाल मार्फत आफ्ना उत्पादनहरू बेच्न महिलाहरूलाई सिकाउनु पर्छ। वित्तीय साक्षरता वा फाइनेन्सियल लिटरेसी, पैसा कमाउनु मात्र ठुलो कुरा होइन तर कमाएको पैसालाई कसरी बचत गर्ने, कहाँ लगानी गर्ने र ब्याङ्क तथा डिजिटल ब्याङ्किङको प्रयोग कसरी गर्ने भन्ने ज्ञान महिलामा हुन पर्छ। सहुलियतपूर्ण वित्तीय पहुँच, महिला उद्यमीहरूका लागि बिना धितो सहुलियतपूर्ण ऋण अनुदान र ब्याङ्किङ प्रक्रियालाई सरल बनाउनु पर्छ। बजार व्यवस्थापन, महिलाहरूले गाउँघरमा उत्पादन गरेका हस्तकला, अचार, अर्ग्यानिक सब्जी जस्ता सामग्रीहरूलाई उचित मूल्य र बजारको व्यवस्था स्थानीय सरकारहरूले मिलाइदिन पर्छ। पारिवारिक तथा सामाजिक सहयोग, महिलाहरूलाई बाहिरी कार्यक्षेत्रमा सहज बनाउन परिवारका अन्य सदस्यहरूले घरको काम जिम्मेवारीमा बराबरी साथ दिनुपर्छ। व्यवसाय वा जागिर गर्दा घरको काम, बालबच्चाको देखरेखमा परिवारका अन्य सदस्यहरूले पनि बराबरी जिम्मेवारी बाँड्नु पर्छ।
0: हो नि, ठिकै हो नि, किनभने अब एकजना है अब महिला अब बाहिर जब ऊ निक्लिएर काम गर्छन् भने त अब घरको मान्छेले त सहयोग त गर्नै पर्यो नि त, होइन? किनभने अब अफिसतिर काम गर्नेहरू त अब बिहानै गइहाल्छन् है, तर अब व्यवसाय गर्नेहरू त अब उनीहरू घरको काम धन्दा सकेर मात्र उनीहरू बाहिर निक्लिने गर्छन् है। अब कतिजनाले दोकानपाटहरू पनि गर्छन् है, र अब दोकानपाटहरू गर्दाखेरि पनि हाम्रो घरमा जो ठुला बडाहरू छन् है, उनीहरूले चाहिँ अब उनीहरूलाई भरपूर सहयोग चाहिँ गर्नुपर्छ है, किनभने उनीहरूले सहयोग गर्यो भने नै अब घरको आर्थिक अवस्था चाहिँ सुध्रिएर जान्छ नि त,
1: होइन?
0: अब यसरी घरको सम्पूर्ण सदस्यहरूले नै अब जिम्मेवारी उठाएर चाहिँ अब गर्यो भने अथवा कुनै पनि काम गर्नुको लागि घरको सबैजनाले चाहिँ अब जिम्मेवार उठायो भने चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ।
1: एकअर्कालाई
0: सहयोग गर्यो भने, हजुर ठिकै भन्नुभयो तपाईँले, हजुर
1: एक्लो ढुङ्गाले जग बस्दैन भन्छ नि।

0: हाम्रो गाउँघरमा महिलाहरू समूह स्वनिर्भर दल सहकारीमा आबद्ध भएर आर्थिक रूपमा क्रान्ति गरिरहेका छन्। पहिले पहिले महिलाहरू खुत्रुकेमा पैसा जम्मा गर्थे, तर आज नारीहरू सहकारी स्वनिर्भर दलको माध्यमद्वारा विभिन्न ब्याङ्कबाट ऋण लिएर व्यावसायिक बाख्रा पालन, कुखुरा पालन, सुँगुर पालन, च्याउ खेती, अर्ग्यानिक सब्जी खेती गरिरहेका छन्। आर्थिक स्वतन्त्रताको अर्थ ठुलो महल वा ठुलो जागिर मात्र होइन, तर आफ्नो खुट्टामा उभिएर आफ्ना साना ठुला आवश्यकताहरू आफै पूरा गर्न सक्नु र समाजको विकासमा योगदान दिनु नै वास्तविक आर्थिक स्वतन्त्रता हो। आर्थिक रूपमा सबल नारी नै सुखी परिवार र समृद्ध राष्ट्रको आधार हुन्। जबसम्म देशको आधा अंश ओगटेका महिलाहरू आर्थिक रूपमा सक्षम हुँदैन, तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न सक्दैन। त्यसैले महिलाहरूलाई दयाको पात्रको रूपमा भन्दा पनि उद्यमशील र उद्यमको साझेदारको रूपमा स्वीकार गरी उनीहरूको श्रम र सपनालाई उचित वातावरण दिनु आजको आवश्यकता हो। आर्थिक रूपमा सबल नारी नै समृद्ध समाजको वास्तविक आधार हुन्।
1: ठिकै भन्नुभयो नि। अब जो स्वतन्त्र भएर चाहिँ आर्थिक रूपमा है अब सबल हुन्छन् अथवा आर्थिक रूपमा समृद्ध हुन्छन् उनीहरू नै अब समाजको पनि एउटा राम्रो व्यक्ति भएर चाहिँ उभिन सक्छ भनौँ न होइन। अहिलेको समयमा त अब त्यही हो बहिनी कि अब ठिकै भन्नुभयो नि तपाईँले, किनभने अब जो आर्थिक रूपमा समृद्ध छन् उनीहरू नै है हाम्रो समाजको एउटा मूल खाँबो भनौँ न होइन भएर उभिएको हामीले देखेका पनि छौँ होइन बहिनी। र हामी नारीहरूले चाहिँ अब हामी जति पनि नारीहरू दिदीबहिनीहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ र उहाँहरूलाई पनि हामी यही आह्वान गर्न चाहन्छौँ, तपाईँहरू पनि आर्थिक रूपमा सम्पन्न हुनुहोस्, समृद्ध हुनुहोस् है, आफै स्वतन्त्र भएर चाहिँ अगाडि आउनुहोस् होइन। र तपाईँहरू आर्थिक रूपमा स्वतन्त्र भएर अगाडि आउनु भयो भने मात्र आफ्नो पहिचान पनि तपाईँहरू दिनु सक्नुहुन्छ कि आफ्नो समाजमा चाहिँ म चाहिँ कस्तो रहेछु होइन, म चाहिँ के गर्न सक्ने रहेछु भन्ने एउटा पहिचान पनि हामीले देखाउनु सक्छ होइन बहिनी। किनभने आजको समय चाहिँ कस्तो छ भने अब त्यो पुरानो विचारहरूलाई चाहिँ हामीले त्यागेर हामी अगाडि चाहिँ अब म चाहिँ एउटा सक्षम नारी हो, म चाहिँ अरूभन्दा चाहिँ म चाहिँ पुरुषभन्दा पनि म कम छुइनँ भन्ने चाहिँ अहिले त्यस्तो समय आएको छ है बहिनी। किनभने मलाई त्यस्तो लाग्छ कि अहिले चाहिँ अब पुरुष र नारी चाहिँ अब बराबर भएर चाहिँ अब उभिएको छ है। अहिले हेऱ्यौँ भने हामी कतिवटा शिक्षा क्षेत्रमा हेरौँ अथवा कतिवटा क्षेत्रहरूमै हेऱ्यौँ भने हामी पुरुषहरूभन्दा नारीहरू नै अगाडि बढिरहेको हामीले देखिरहेका पनि छौँ अथवा नारीहरू नै पुरुषभन्दा सक्षम भएको पनि हामीले देखेका छौँ है। र त्यही सोच्नुपर्छ, हामीले उनीहरूको अनुसरण गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ। अनि आउने हाम्रो भावी बालिका नानीहरूलाई पनि, छोरी नानीहरूलाई पनि हामीले उनीहरूको अनुसरण गर्नु सिकाउनुपर्छ कि हेर नानीहरू अब यस्तो छ है, हाम्रो समाजमा यस्तो यस्तो नारीहरू छ, तिमीहरू पनि त्यस्तै हुनुपर्छ भनेर चाहिँ हामीले नानीहरूलाई चाहिँ धेरै शिक्षा चाहिँ दिनु एकदमै आवश्यक छ जस्तो लाग्छ नि हामी। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ अनुराधा तामाङ बहिनी आउनुभएर नारी आर्थिक स्वतन्त्रताको दिशामा चाहिँ हामी कस्तो प्रकारले अगाडि पाइला चाल्नुपर्ने भन्ने विषयमा धेरै राम्रोसँगले जानकारी गराउनु भयो र समय धेरै नै भयो। अब यहाँ बहिनीलाई बिदा दिँदै हामी फेरि पनि अन्तमा हजुरहरूलाई गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

हस्त श्रोताहरू हजुरहरूलाई यसरी गीत सुनाइ मनोरञ्जन गराउँदा गराउँदै आजको हाम्रो कार्यक्रमको निर्धारित समय सिद्धिएको हुनाले आजलाई हामी हजुरहरूसँग बिदा चाहन्छौँ। हवस् त, नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम घर संसार, सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz।

श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय अहिले अपराह्न 4:30 हुन लागिरहेछ र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान ने जगत में सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजा को सम्मान आफ्नो राज्य में हुन्छ भने विद्वान को सम्मान संपूर्ण विश्वले गर्दछ। अज्ञान को अन्धकारमय संसार देखि ज्ञान को प्रकाशमय संसार तर्फ जाउँ भन्ने महत्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। प्रस्तुत गर्न लागिरहेका छौँ विद्यार्थीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति।

0: आदरणीय श्रोताहरू, आज शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा विशेष गरी हामीले नवम श्रेणीका विद्यार्थी भाइ बहिनीहरूको निम्ति नेपालीको एक पाठ प्रस्तुत गर्न लागिरहेका छौँ। पाठको विषय रहेको छ दिल्लीको सुरमा वाला। यस पाठलाई सञ्चालन गर्नका निम्ति आज हामीले निम्ताएका छौँ यस स्टुडियोमा तिन्दारी बोइज हाई सेकेन्डरी स्कुलका शिक्षक देवेन मङ्गर सरलाई। त आउनु सुनौ नवम श्रेणीका विद्यार्थी भाइ बहिनीहरूको निम्ति नेपालीको यो पाठ।
1: सबैमा अभिनन्दन। म देवेन मङ्गर, तिन्दारी उच्चतर माध्यमिक विद्यालयका शिक्षकद्वारा आजको यस शिक्षा ज्योति कार्यक्रममा हजुरहरू समक्ष तथा श्रोताहरूलाई स्वागत तथा अभिनन्दन टक्राउन चाहन्छु। र आज नौ श्रेणीमा अन्तर्भुक्त शिवकुमार राईद्वारा लिखित दिल्लीको सुरमावाला कथा विषय चर्चा परिचर्चा गर्न लागिरहेको छु। र कथा आरम्भ गर्न अघि कथाकार शिवकुमार राईज्यूको साहित्यिक परिचय विषय हामी चर्चा गर्नेछौँ। र शिवकुमार राईज्यूको साहित्यिक परिचय यस प्रकारले छन्। शिवकुमार राई नेपाली साहित्यका एकजना अति विशिष्ट सामाजिक यथार्थवादी कथाकारको रूपमा मानिन्छ। उनको जन्म 26 अप्रेल 1919 सालमा पूर्व सिक्किमको रिनोक भन्ने ठाउँमा भएको थियो। उनको बाबुको नाम धोजवीर राई र आमाको नाम नरमाया राई हुन्। र उहाँको परिचयको क्रममा उहाँको शिक्षा के अनि कति थियो त्यो विषयमा हामी चर्चा गर्नेछौँ। कथाकार शिवकुमार राई केही समयसम्म तिब्बतको ग्याल्से भन्ने ठाउँमा बुनियादी शिक्षा प्राप्त गरेको थियो। पछि आमा बाबासँग सरुवा भएर उनी खरसाङ आए अनि त्यही ठाउँमा बसेर कर्मभूमि पनि बनाए। र कर्मभूमि भन्नुको मतलब हामी जहाँनिर आफ्नो कार्य गर्छौँ, काम गर्छौँ, त्यसलाई हामी कर्मभूमि भन्छौँ। अनि जन्मभूमि भनेको चाहिँ हामी जहाँनिर जन्मिन्छौँ त्यो भूमिलाई चाहिँ हामी जन्मभूमि भनेर भन्छौँ। तर कसैको कर्मभूमि र जन्मभूमि एउटै जग्गा हुन्छ है, जहाँ ऊ जन्मिएको हुन्छ त्यहीँनिर उसको काम छ भने उसलाई उसको जन्मभूमि पनि कर्मभूमि पनि त्यही भएर जानेछ। र उहाँले सन् 1941 कलकत्ता सेन्ट जेभियर्स कलेजबाट बिए परीक्षा उत्तीर्ण गरेका थिए। शिवकुमार राईज्यू राजनीतिमा पनि चासो राख्ने व्यक्ति थिए। डम्बर गुरुङको नेतृत्वमा स्थापना भएको गोर्खा लिग पार्टीमा लागेर उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म हुन पुगेका थिए। पछि राजनीतिक क्षेत्रलाई त्यागेर उनी अल इन्डिया रेडियोको खरसाङ शाखामा पनि नेपाली विभागीय कार्यक्रमको निर्माता बन्न पुगे। उनी सिलगढीबाट प्रकाशित हुने हिमालचुली दैनिक समाचार पत्रको सम्पादक पनि गरेका थिए। उनले आफ्नो साहित्यिक जीवन तरुण नामक हस्तलिपि पत्रिकादेखि आरम्भ गरेका थिए भने यस पत्रिकामा उनको बाँसुरी शीर्षक भएको कथा प्रकाशमा आएका थिए। उनको पहिलो प्रकाशित कृति विरहीको बसन्त कविता खोजी नामक पत्रिकामा प्रकाशित भएको थियो। पछि शारदा, उदय, गोर्खा, युगवाणी, दियालो, साहित्य स्रोत आदि पत्रिकाहरूमा उनको कथा, कविता, नाटक, निबन्धहरू प्रकाशित भएको पाइन्छ। उनले साहित्यको विविध विधाहरूमा कलम चलाए अनि उनी विशेष गरेर नेपाली साहित्यमा कथाकारको रूपमा परिचित हुनुहुन्छ। कथाकार शिवकुमार राईज्यूका कृतिहरूमा पाइने

मुख्य विशेषताहरू यस प्रकारले छन्। शिवकुमार राईले भारतीय नेपाली जनजीवनलाई आधार बनाएर कथा लेख्ने कथाकार हुन्। उनको कथामा विशेष गरेर पश्चिम बङ्गाल राज्यका पहाडी इलाका दार्जिलिङ र खरसाङ वरिपरिका मानिसहरूको रहनसहन, आचार व्यवहार, धर्म विश्वास, रीतिथितिहरूलाई समेटेर उहाँले साक्षात सजीव चित्रण उतारेको हामीले पाउँछौँ। साथै उनमा हिन्दी साहित्यका प्रेमचन्द्र र नेपाली साहित्यका गुरुप्रसाद मैनालीका हाराहारीमा आउने एकजना कुशल सामाजिक कथाकार हामी मान्न सक्छौँ। उनको कथामा प्राय निम्न वर्गीय समाजका आर्थिक सामाजिक समस्याहरूलाई केलाएर लेखेका हुन्छन्। कथाकार राईका कथामा यथार्थवादी दृष्टिकोण रहेको प्रशस्त पाइन्छ। उनको कथामा करुणा रसले भिजेका प्रगतिशील विचारधारामा कथाकार भएका हुनाले आफ्नो जातीय समाजका सुधार साथै उत्थानमा नै स्वयंलाई समर्पण गरेको हामी पाउँछौँ। बारी खेतीका कथाहरू र पात्रहरू खोज्ने कथाकार राईका कथाका पात्रहरू उनको समाजबाट नै टिपिएर ल्याएका हामी पाउँछौँ। मानव जीवनलाई भावुकताले प्रत्यक्ष र परोक्ष रूपमा जहिले पनि पछ्याएकै हुन्छ। कथाकार राईले आफ्नो कथामा निम्न वर्गीय नेपाली समाजको करुणा चित्रण गरी पाठकलाई करुणामा अर्थात् करुणाका रस पियाएको हामी प्रशस्त पाउने गर्छौँ। उनको कथाहरू पढ्दा यस्तो लाग्छ कि साँच्चै उनले मानव जीवनको भावलाई केलाएर हेर्न सकेका छन्। मानव जीवनलाई भित्री रूपमा केलाएर हेर्नु हो भने सबैको जीवनमा कुनै न कुनै रूपमा दुःख पीडा पीरमर्का वेदना आदि निहित रहेका पाइन्छ। विश्वमा कुनै पनि यस्तो मान्छे छैन जो सम्पूर्ण रूपले खुसी छन्। त्यस तथ्यलाई कथाकार राई ज्यूले आफ्ना कथाहरूमा चित्रण गरेको पाइन्छ। उनी आफ्ना कथाकारितालाई जिउँदो राख्न सफल छन्। विशेश्वर प्रसाद कोइराला झैँ उनी पनि राजनीतिमा कर्मठ भए पनि उनका कथामा कतै पनि राजनीतिक बखान हामी पाउँदैनौँ। यो नै कथाकार राईज्यूको छुट्टै विशेषता हो। कथाकार शिवकुमार राईका कथागत वैशिष्ट्यलाई प्रवृत्तिका आधारमा पाँचवटा विभागमा वर्गीकरण गर्न सकिन्छ। नम्बर एकमा छ सामाजिक, र यो सामाजिक क्षेत्रमा पर्ने कथाहरू यस प्रकारले छन्। माछाको मोल, मैले पनि जन्तु पालेको थिए, टीका, मानिस, प्रकृति पुत्री, 100 रुपियाँको नोट आदि। र दुई नम्बरमा छ ऐतिहासिक, नूर आलम, प्रेमका सहित, फ्रन्टियर आदि। नम्बर तिनमा छ मनोवैज्ञानिक, कस्तो मानिस। नम्बर चारमा छ व्यङ्ग्यात्मक, दिल्लीको सुरमावाला, छात्र आदि। र नम्बर पाँचमा पर्छ भावनात्मक, र भावनात्मकमा चाहिँ कथाहरू उहाँको यस प्रकारले छन्, बलुवाका कण, असफल कलाकार, शिल्पी आदि इत्यादि। कथाकार राईज्यूका कथाका पात्रहरू समाजका विविध चरित्र र स्वभावका व्यक्तिहरूबाट चुनिएका पाइन्छ। उनका कथाहरूमा चोर, गम्भीर, फटाहा, ठग, महात्मा, सन्यासी, धनी, गरिब सबै किसिमका पात्रहरू पढ्न गएका छन्। उनको कथामा समाजको एउटा यथार्थ चित्रण गरेको हामीले प्रशस्त रूपमा पाउन सक्छौँ। उनको कथामा एउटा विशेष समाजको विविध पक्षलाई समेटेका हुन्छन्। उनको अधिकांश पात्रहरू सामाजिक आर्थिक परिस्थितिको बोझले थिचिएका, पिरो लिएका शोषित जनता नै छन्। उनी आफ्नो कथामा यस्ता निमुखा जनताका अन्तरआत्मामा रहेका विरह अनि वेदनालाई सफल रूपमा केलाउन पुगेका छन्। र अब अन्त अन्तमा उहाँको कृति विषय हामी चर्चा गर्नेछौँ। र उहाँको कृतिहरूमा फ्रन्टियर कथासङ्ग्रह सन् 1956 सालमा उहाँले प्रकाशित गर्नुभएको थियो, यात्री कथासङ्ग्रह सन् 1956, डाँपेचरी खण्डकाव्य सन् 1954, बडा डिनर कथासङ्ग्रह सन् 1978, डाकबङ्ला उपन्यास सन् 1956, खरे कथासङ्ग्रह सन् 1976, अनि शिवकुमार राईका सात कथा र यो चाहिँ कथासङ्ग्रह हुन् सन् 1994 प्रकाशित साल। अनि उहाँले यसरी थुप्रै थुप्रै कथा कविताहरू लेखेका छन्, निबन्ध लेखेका छन्। र यस कथा र निबन्ध या त साहित्य क्षेत्रमा उहाँले दिनुभएको योगदान
अनुसार उहाँले धेरै धेरै पुरस्कार अनि सम्मानहरू पनि प्राप्त गरेका छन्। र यसमा आउँछ खरे कथा संग्रहको निम्ति सन् 1978 दिल्ली साहित्य अकादमीबाट साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको थियो। र त्यति मात्र होइन, दियालो पुरस्कार, सिक्किमबाट अगमसिंह गिरी पुरस्कार, छाता कथाको निम्ति रत्नश्री सुवर्ण पदक, साहित्यमा अहम तथा यस्तो ठूलो योगदानको सम्मान जनाउँदै उनको 75 जन्मदिनको अवसरमा 26 अप्रेल 1994 आरोगी संस्थान खरसाङले भव्य रथयात्राको आयोजना गरिएको हामी पाउँछौँ। र यसरी साहित्यमा उहाँको ठुलो योगदान दिँदै दिँदै अन्तसम्ममा पनि उहाँले लेख्नुहुँदै 22 जुलाई 1995 दिन उहाँले स्वर्गवास गर्नुभयो। अब कथाकार शिवकुमार राईज्यूको साहित्यिक परिचयपछि उहाँले रच्नु भएको कथा दिल्लीको सुरमा वाला विषय चर्चा परिचर्चा गर्नेछौँ। र उहाँले लेख्नुभएको एकदमै व्यङ्गात्मक कथा दिल्लीको सुरमावाला, र यो दिल्लीको सुरमावाला भन्नुको अर्थ चाहिँ के हो भन्ने कुरो भन्नुपर्दा, दिल्ली अब दिल्लीमा यस्तो अब हाम्रो अहिले पाहाडमा पनि धेरै वालाहरू छन् है, जसमा अब टर्चलाइट वाला, माछा ओला, थुप्रो वालाहरू हुन्छ। र यो दिल्लीमा चाहिँ उहाँले एकजना सुरमावालालाई भेट्नुभएको थियो। र सुरमावालालाई भेटेर चाहिँ उनी चाहिँ दुईजना पात्रहरूलाई लिएर यो कथा लेखेका छन्। अनि ती दुईजना पात्रहरू रेलको यात्रा गरिरहेको थियो, र दुईजना रेलको यात्रा गरिरहेको यहाँनिर पाइन्छ। र रेलको यात्रा गर्दाखेरि चाहिँ रेलमा कस्तो कस्तो घटना भयो ती दुई पात्रहरूलाई, त्यो विषयमा उहाँले यो दिल्लीको सुरमावाला कथा लेख्नुभएको छ। र कथाको प्रारम्भ यस प्रकारले हुन्छ। हाउडा स्टेसनबाट प्रायः 10 बजे बिहान छुटेको तुफान एक्सप्रेस सिग्नल पोस्ट काटिन साथ हावासित बात गर्न लाग्यो। र अब यहाँनिर नानीहरूले बुझ्नुपर्ने कुरा के छ भने, अब यहाँ तुफान एक्सप्रेस चाहिँ यो रेलको नाम हो, र सिग्नल पोस्ट काटिन साथ हावासित बात मार्न लाग्यो भनेको चाहिँ जब अब त्यो स्टेसनबाट रेल छुट्छ तब त्यति बेला एकदमै स्पिड हुन्छ त्यो रेलको एकदम बेग अति नै स्पिड भएको हुन्छ। र त्यति बेला हावासित बात गर्न लाग्यो भन्नुको मतलब चाहिँ त्यो हावालाई छोड्दै छोड्दै छोड्दै छोड्दै त्यो ट्रेन अघि बढिरहेको हुन्छ, त्यो रेल अघि बढिरहेको हुन्छ। र यो हावासित बात गर्न लाग्यो भन्नुको अर्थ चाहिँ त्यो हो। वर्धमान, रानीगञ्ज, आसनसोललाई पछि छोड्दै गए क्लासको सिपालु केटा झैँ तुफान एक्सप्रेस पुरा बेगसित अघि बढिरहेको थियो। त्यसको श्रृङ्खलाबद्ध घटटटटट आवाज समय समयमा गाडीको सिटीको तिखो आवाजले तोडिन्थ्यो। आज डब्बामा बेसी मानिसहरू थिएनन्, 8-10 जना बङ्गालीहरू थिए। ती वर्धमानमै उत्रिए। दुईजना मधिसे गाडीको बङ्करमाथि चढी बाघको डमरु झै घुर्न लागे। कृष्णवीर जो पहिलो पात्र हो यस कथाको, कृष्णवीर साथै हरिभक्त, र यो हरिभक्त चाहिँ उसको साथी हुन्छ, म थाकुङला कि युनिभर्सिटीलाई थकाउँला भन्थे, तर सायद आज आफै थाकेर होला। आमाको माखा मुन्द्रो र बाबुको फलामे सेपसाप गरेर दिल्लीको लाल किल्ला र आगराको ताजमहल हेर्न दौडिरहेका थिए। आखिरी तिनीहरू इतिहासकै छात्र नै ठहरे। कृष्णवीर चाहिँ झिङ्गे दाउमा फाटक फुटुक दुई चार पैसा हात पारेर कलकत्ता घुम्न गएका थिए। ऊ आफैलाई खुबै बाटो सम्झन्थ्यो, तर हरिभक्तले भने ठुलो गाडी र भिजिएको मैदान यसै पालि देखेको हो। कृष्णवीर र हरिभक्त दुवै गाडीको झ्यालबाट बाहिर हेरिरहेका थिए। कृष्णवीरलाई म निकै बाटो छु भन्ने घमण्ड थियो। त्यो भन्न लाग्यो, लौ ऊ त्यो धानको लह लह बाला, लौ यता हेर जम्मै पाटको खेत, त्यहाँ हेर यो कोठेबारीमा घामको उज्यालोसम्म पस्न नदिने गरी बेरेर के राखेको भन्न ठान्छौ, जम्मै पाटका खेती हुन्, यसरी बेरेर राख्नुपर्छ है। हरिभक्त बिचारा ती जम्मै नौलो चिजदेखि छक्क परेर हेरिरहे। गाडी बाटाको स्टेसनमा 81 अडियो। एउटा मानिस हातमा सानो टिनको बकस लिएर तिनीहरूको डब्बामा पस्यो र पछाडिपट्टि गएर बस्यो। को हो, कहाँ जाने इत्यादि कुरा जान्ने दुवैलाई चासो थियो, तर गाडी छुट्न साथ तानसेन गोलीले उहाँहरूको जुन ध्यान आकर्षित भएको दुई व्यक्ति थियो त्यहाँबाट हटेर त्यो तानसेन गोली भन्ने व्यक्तिप्रति दुवैजनाको मन आकर्षित भएर आयो। त्यो भर्खर मात्र चढेको मान्छे टिनको बकासबाट सन्साना सिसीहरू निकालेर भन्न लाग्यो, तानसेन गोली
पंजाब का बना हुआ मुंह में आप एक गोली रखे

0: खुशबू आने लगेगी, मिजाज कुछ हो जाएगा। बड़ी शीशी का आठाने, छोटे शीशी का चाराने, लीजिए बाबूजी टेस्ट कीजिए भनेर त्यो केटोले तानसेनको गोली भन्ने केटोले त्यस्तो प्रकारले आफ्नो चिज बिक्री गर्नको निम्ति रेलमा चढेका थिए। र ती दुईजना कृष्णवीर र हरि भक्तले हिन्दी पनि कता कता बुझ्ने गर्थ्यो र यो त्यो व्यक्तिले त अब हरिभक्त र कृष्णवीर नेपाली थिए र तर त्यो व्यक्तिले त नेपाली बोल्न जान्दथे र हिन्दीमा नै उसले आफ्नो जुन चिजहरू ल्याएको छ बिक्री गर्नु त्यो बिक्री गर्नको निम्ति उसले हिन्दीमा नै बोलेका थिए। कृष्णवीरले साना साना दुईवटा राता गोली थापेर खायो औ मागेर हरिभक्तलाई पनि दियो। फेरि त्यो मानिस अर्को सिसी निकालेर भन्न लागे, टाइगर बाम टाइगर बाम, ये बङ्गाल केमिकलका टाइगर बाम, यदि शिरमे दर्द हो खाँसी सर्दी हो तो इस बाम का इस्तेमाल करे, फौरन दर्द दूर हो जाएगा, दाम सिर्फ 8 आनी। सभी घरवालों को एक सिसी अपना पास रखना चाहिए। सिसीबाट बाम निकाली त्यसले परदेशीहरूका निधार र कञ्चटमा दलिदिए। अब यहाँनिर त्यस व्यक्तिले है हिन्दीमा हिन्दीमा भनिरहेको छ टाइगर बाम भनेर, यो चाहिँ एकदम जुन चाहिँ टाउकोमा जुन दुखाइ छ त्यो अनि आँखा पनि तेज हुन्छ त्यो दुखाइ पनि कम हुन्छ भनेर त्यो भन्दै उनी त्यहाँ ट्रेनमा चढेका थिए रेलमा चढेका थिए। र त्यसले त्यहाँनिर भएको परदेशीहरू भन्नुको मतलब चाहिँ अब कहाँ कहाँबाट आएर त्यहाँनिर रेलको यात्रा गरेका छन् र त्यो रेलको यात्रा गर्ने विभिन्न स्थानका भएको हुनाले उनीहरूलाई परदेशी भनेर भनिन्छ र त्यस व्यक्तिले ती परदेशीहरूको निधारमा कञ्चटमा त्यो बाम दलिदिए। कृष्णवीर किन मौका चुकाउँथ्यो र त्यसले भने आफ्नो निधार अघिल्तिर सारी दिइहाल्यो। त्यो भन्न लाग्यो, हरिभक्त तिमी पनि दली माग त औधी शीतल हुँदो रहेछ। तर हरिभक्त मानेन। बाटोमा कयौँ फेरीवाला, टस लाइटवाला, मिठाई, टुथ पाउडर, चकलेट आदि बिक्री गर्ने चढे उत्रिए। गाडी पुरा बेगमा कुद्दै थियो। कृष्णवीर भन्न लाग्यो, सुन्यौ हरिभक्त, बडा गाडीमा त होसियार भई बस्नुपर्छ, हाम्रो डिएचआर जस्तो होइन नि। तिमी त के लाटा जस्तो एकुरो हेरिरहेको, मान्छे चढेको र उत्रेको बेला आफ्नो माल मत्ता याद गर्नुपर्छ। हजार मानिसहरू चढ्छन् उत्रन्छन्, कुन बेला कसले के टिपेर लैजाला, छनाखो बस्नुपर्छ है। बङ्करमाथि देखाएर त्यो भन्न लागे, ऊ त्यो माथिको फलामको साङ्लो देख्यौ, के भन्न ठानेको छौ त्यसलाई। गाडीमा कुनै प्रकारको घटना अथवा एक्सिडेन्ट भए त्यो साङ्लो तान्नुपर्छ है। गाडीमा ब्रेक त लागिहाल्छ तर बिना कारण ताने 50 रुपियाँ फाइन तिर्नुपर्छ नि, यो कुरा पनि हामीले याद गर्नुपर्छ। त्यहाँ माथि बङ्करमा शुद्धा हात पर्ला है तिम्रो, होसियार गर्नु। त्यो फुर्तिसाथ तुफान एक्सप्रेस बेगमा बढेको अघि बढेको थियो। फेरि टाउको यसरी बाहिर निकालेर बस्न हुन्न नि, कहिले माथिबाट आकस्मत झ्याल खस्छ र टाउको माथि बज्रन्छ, कहिले अर्को लाइनबाट आउने गाडीको ढोका खुल्ला आउँछ र ठुलो एक्सिडेन्ट हुन्छ। बिचारा हरिभक्तले बाहिर हेर्न पनि पाएन, त्यो खुम्चेर लौ म सुत्छु भनी बङ्करमा चढ्यो। कृष्णवीर भन्न लाग्यो, हुन्छ सुत, तर नि पालै पिलो सुत्नुपर्छ है, निन्द्रामा कसैले भारी उठाएको लगे थाहा पाइन्न। हरिभक्तलाई ठ्याम्मै निन्द्रा लागेन, रातभरि नाना जातिका मानिसहरू चढे उत्रिए तर कृष्णवीर भनी मोजले सुत्यो। जब दिल्ली 2-4 घन्टाको बाटो थियो, लाल किल्ला र कुतुब मिनारको ध्यानले कृष्णवीर र हरिभक्तलाई बढ्दै खिचिएको थियो। गाडी टुण्डला जङ्सनमा अडियो। कृष्णवीरले रेलवे टाइम टेबल देखाएर भन्यो, ल हेर, अब 2-3 स्टेसन मात्र बाँकी छन्, 2-4 घन्टापछि हामी कि त बिरला मन्दिरमा, कि त कनट प्लेसमा, कि इन्डिया गेटमा हुन्छौँ है। दुई मुसलमान केटाहरू मैला गन्जी र लुगा लगाएर चढे। कृष्णवीर र हरिभक्तलाई हेर्दै के कुरा गरे कुनी र पछिल्तिर गएर बसे। कृष्णवीरले ती दुईलाई हेर्दै बिस्तारो भन्यो, हरिभक्त, यस्ता मानिसहरूदेखि होसियार बस्नुपर्छ है, गुन्डाहरू यस्तै हुन्छन् नि। गाडी छुट्यो। अर्को तेस्रो व्यक्ति पनि हातमा सानो छालाको सुटकेस लिएर त्यस डब्बामा चढ्यो। त्यसले छालाको सुटकेसबाट एउटा सानो सिसाको कलम र 2 ससाना सिसी निकालेर मदारीले चटक देखाए जाई भन्न लाग्यो, भाइयो ध्यान से सुनिए, यदि आँख में पानी गिरता हो, आँख लाल हो जाता हो या कम दिखता हो, तो अपनी प्यारी आँखों में ये अंजन लगाइए, ये आँख को अच्छा कर देता है और खूबसूरत बना देता है। त्यसले सीसा को कलम देखाउँदै भन्न लाग्यो, लीजिए ये है सलाई, इसको पहले इस बोतल के पानी से धोइए, फिर ये दूसरी बोतल से थोड़ी सी सुरमा निकालकर अपनी आँखों में लगाइए। त्यसले ती दुवै मुसलमान केटाहरूको आँखामा त्यो सुरमा दलिदियो, जुन प्रथम चोटि अथवा फर्स्टमा त्यो दुईजना गन्जी पनि च्यातिएको जुन मुसलमान केटाहरू चढेको थियो त्यो केटाहरूको आँखामा चाहिँ त्यो मान्छेले सुरमा दलिदिएछ। र फेरि भन्न थाले, है भाइयो अपनी प्यारी आँखों में सुरमा लगाइए, आप रस्ते में चलते हैं तो धूल उड़कर आँख में आ जाती है, गाड़ी में चलते हैं तो धुआं कोयले के टुकड़े उड़कर आँखों में आ जाती है, ये सुरमा आँखों को साफ और तेज भी कर देता है। यदि कोई भाई साहब को जरूरत हो तो खड़े हो जाइए, स्कूल में हेड मास्टर ने बुझाए को भन्दा पनि बढ्ता लेक्चर करे पछि कृष्णवीरले किन नबुझ्ने र आखिर गिदी त भएकै मानिस हो, पढ्नमा मन नदिएर मात्र त हो नि एउटै क्लासमा 3 वर्ष अल्झेको, त्यो किन पछि सर्थ्यो र मुझे लगा दिजे भनेर त्यो उभियो। त्यसले पनि आफ्नो प्यारो आँखोमै सुरमा लगाइए भनेर सुरमा पोती दिइहाल्यो। हरिभक्त जिल्ल परेर हेरिरहेथ्यो, आप भी अपनी प्यारी आँखो मे सुरमा लगाइए भनेर हात अघि बढायो। हरिभक्तले पनि नाई नास्ती केही गर्नै नसकी चुप लागेर बस्यो, त्यसैले दुवै आँखामा सुरमा दलिदियो, दुवै भुतुक्क भए पोलेर। दुवैले एकैचोटि 10 चन्द्रमा र 16 तारा देखे, 16 होइन 17 ल, दुवैले एकैचोटि 10 चन्द्रमा र 17 तारा देखे, आँखामा अकबरे खुर्सानी नै हालिदिए जस्तो लाग्यो, भत्ती पोल्न लाग्यो, आँसु र सिगान चुहाउँदै कञ्चटमा हात राखेर दुई घुटी रहे। 15 मिनटपछि केही शीतल भयो, छ्याङ्ग भए जस्तो लाग्यो, अनि टाउको उठाएर तिनले चारैतिर हेरे। तुफान एक्सप्रेस आफ्नो बेगमा कुदेको कुदेकै थियो, तर के अचम्म, त्यो सुरमावाला छैन, साथै ती दुई मुसलमान केटाहरू पनि छैन। यताउति हेरे, बङ्करमाथिको सुटकेस र बेडिङ पनि छैनन्, साथै राखेको कोट पैसाको बेगसितै गायब। मदारीको फू मन्तरले हातैबाट रुपियाँ हराए जस्तो भयो। काला काला आँखा पुकालेर दुवैले एकचोटि चारैतिर हेरे। कृष्णवीरलाई कलकत्ताको गुण्डाहरूले ठक्न नसकेको मानिसलाई आज कसरी यो दिल्लीको सुरमावालाले आँखामा छारो हाल्यो भनी कृष्णवीर दङ्ग परेर भुइँमा थचक्क बस्यो। र यसरी यो कथाको अन्त हुन्छ। र विशेष गरी यो कथाको अर्थ भन्नुको तात्पर्य चाहिँ के हो भन्दाखेरि, हामी मानिस भएर कुनै ठाउँको यात्रा गर्दा या कुनै ठाउँ जाँदाखेरि हामी एकदमै होसियारी हुनुपर्छ। यो रेलमा झन् रेलको यात्रामा झन् यस्तो वालाहरू है, मिठाईवाला चक्लेटवालादेखि लिएर कुनी केवाला केवाला चाबीवाला, यिनीहरूसँग चाहिँ हामीले जोगिनुपर्छ। र अब दुईजना हरिभक्त र कृष्णवीर एकदम यङ केटाहरू है, जवान, तर उनीहरूले बाटो त थियो तर आफ्नो चिजहरू उनीहरूले सँगालेर राखेको थिएन। र अन्तमा नतिजा के भयो भन्दा, सानो त्यो सुरमावाला दिल्लीको सुरमावालाले उनीहरूलाई आँखामा सुरमा लगाइदिएर सबै ब्यागहरू पैसाहरू गुटमुटाएर त्यो केटाहरू त्यहाँबाट चम्पट कस्यो। र उनीहरूको अब ट्रेनबाट उत्रेपछि तिनीहरूको अब हातमा के पनि छैन, सुटकेस पनि छैन, के पनि छैन, अब त्यस्तो अवस्था बनाइदियो। र यसरी कथाको अन्त हुन्छ। र आज हामीले 9 श्रेणीका पाठ्यपुस्तकमा अन्तर्भुक्त शिवकौर राईका दिल्लीको सुरमावाला कथा विषय चर्चा परिचर्चा गऱ्यौँ। र आउँदो दिनहरूमा पनि हामीले यस्तै रोचक कथा कविताहरू लिएर म उपस्थित हुनेछु। र आजलाई यहीसम्म, धन्यवाद।
1: अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो नवम श्रेणीका विद्यार्थी भाइ बहिनीहरूको निम्ति नेपालीको एक पाठ पाठको विषय रहेको थियो दिल्लीको सुरमावाला। यस पाठलाई सञ्चालन गर्नुभयो शिक्षक देवेन मंगरले। आदरणीय श्रोताहरू, संगीत संगीत भन्न साथै तपाईँ हामी ललायत बन्छौ, मोहित बन्छौ, हुन पनि विश्व मोहिनी जादु स्पर्श हामी संगीतमा पाउँछौ। दुःखको क्षण हामीलाई यसै संगीत मार्फत हामीलाई हर्षित तुलाउँछ भने सुखको क्षण त झन् हामीलाई नाचौं नाचौं नै बनाउँछ। त आउनुहोस् न त तपाईँ हामी पनि केही क्षण रुझौं भिजौं अनि मनोरञ्जन बटुलौं सुनौ यो गीत।

निश्चय नै हजुरले यो गीत सुनेर मनोरञ्जन अवश्य गर्नुभयो होला भन्ने आशा राख्दै अन्तमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मंगल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमको यस अङ्कबाट प्रस्तुता लेखनाथ राईको साथमा अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

0: यतिन्जेल श्रोताहरूले सुन्नुभयो कार्यक्रम शिक्षा ज्योति. सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज. र अबको केही बेरमा सम्म प्रसारण गरी सुनिरहेछौं आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार.
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं प्रशांत कुमार.

एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि र समय यस बेला साँझको 5:05 अनि 37 सेकेन्ड भइरहेछ र उपस्थित भइसकेकी छु म प्रेमिका आजको यस सन्ध्याकालीन अधिवेशनमा विविध जानकारीहरू साथै फिल्मी गीतहरूको साथमा र यस कार्यक्रम मार्फत 7 दिन हुने हाम्रा साथीहरू हुनुहुन्छ कर्म अधिकारी नमिता अनि

ताउनो श्रोता कार्यक्रमको थालनी गरौँ चलचित्र जाने तु या जानेनबाट राशिद अली अनि वसुन्धरा दासको युगल शर्मा, शब्द अब्बास टारवालाको अनि सङ्गीत एआर रहमानको।

रवा सुनोस सूचना नवोदय विद्यालय समिति द्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालय में शैक्षिक सत्र 2027-28 को लागि कक्षा 9 र 11 मा लिटरल एंट्री सिलेक्शन टेस्ट अर्थात लिस्ट 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 को लागि https://cbseitms.nic.in/nbsix9 र कक्षा 11 को लागि https://cbseitms.nic.in/2026nbsxi11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् लिस्ट 2027 को छनौट परीक्षा 10 अप्रैल 2027 मा सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। र अब अघिल्लो गीत श्रोताहरूको निम्ति लिएर आएका छौँ फिल्म जिल्ला गाजियाबादबाट सोनु निगम अनि श्रेया घोषालको युगल शर्मा, शब्द शब्बीर अहमदको अनि सङ्गीत अमजद नदिमको। त स्विकानोस् कार्यक्रमको यो अघिल्लो कोसेली।

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङद्वारा प्रसारित हाम्रा फौजी श्रोताहरूप्रति समर्पित फिल्म संगीतको कार्यक्रम जय जवान। र अब अघिल्लो गीत सुनिरहेछौँ फिल्म देवदासबाट श्रेया घोषालको शर्मा, शब्दकार नुसरत अनि संगीतकार इस्माइल दरबार।

रब अघिल्लो गीत स्वीकार्नुहोस्। फिल्म तलासबाट विशाल ददलानीको शर्मा, शब्द रहेको छ जावेद अख्तरको अनि सङ्गीत राम सम्पतको।

त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो अन्तिम कोसेली सुनिरहेछौँ चलचित्र जाने तु या जानेनबाट राशिद अलीको शर्मा, शब्द अब्बास टायरवालाको अनि सङ्गीत एआर रहमानको।

0: अङ्ग्रेजीमा वार्ता यस कार्यक्रमपछि अब सुनौ 6 बजीको मुख्य समाचार।
1: यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले गुजरातको एकता नगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गरिरहनु भएको छ। 1954 स्थापित यो पुरस्कार भारतको सर्वोच्च चलचित्र सम्मान हो, जो विभिन्न श्रेणीहरू फिचर फिल्म, गैर फिचर फिल्म अनि सिनेमा लेखनमा कलात्मक अनि तकनिकी उत्कृष्टतालाई मान्यता दिँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको नागोयामा आयोजित एसियाई खेलकुद 2026 स्वर्ण पदक जितेकोमा महिला क्रिकेट टीमलाई बधाई दिनुभएको छ। यसलाई भारतीय क्रिकेटको लागि ठूलो जितको रूपमा वर्णन गर्दै श्री मोदीले यो जितसँगै भारतले खेलकुदको यस संस्करणको पहिलो स्वर्ण पदक जितेको बताउनुभयो। केन्द्रीय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले भारतीय किसानहरूको निम्ति

0: अन्तर्राष्ट्रिय ब्युरोका महानिर्देशक तारो कानोले गरिरहनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तले सिख धर्मका संस्थापक तथा प्रथम गुरु श्री गुरु नानक देवजीलाई उनको ज्योति ज्योत दिवसमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सरकारले सोसियल मीडियामा प्रसारित धेरै भिडियोहरूको खण्डन गरेको छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुराना नोट र सिक्का खरिदसँग सम्बन्धित घोषणाहरू गरेको दावी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्ज लगायत दार्जिलिङको एफएम 100.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। समय अहिले साँझको 6:02 अनि 45 सेकेन्ड भइरहेछ र अब केही क्षण आनन्द लिऊ फिल्मी गीतहरूबाट। त प्रथममा यहाँलाई सुनाइरहेछौँ फिल्म दिल अपना प्रीत पराईबाट लता मङ्गेशकरको शर्मा, शब्द रहेको छ शैलेन्द्रको अनि सङ्गीत शङ्कर अनि जयकिशनको।

0: र भर्खरै यहाँले सुन्नुभयो चलचित्र रुदालीबाट लता मङ्गेशकरको स्वरमा, शब्द थियो गुलजारको अनि सङ्गीत भूपेन हजारिकाको। र यस गीतसँगै अब आजलाई यतिमै पुरा हुँदछ फिल्म सङ्गीत। र अबको अघिल्लो क्रममा प्रस्तुत छ आकाशवाणी गान्तोक केन्द्रको प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

0: आकाशवाणी गान्तोकको किसानवाणी कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई न्यानो अभिवादन। आज किसानवाणी कार्यक्रम अन्तर्गत हामीसँग हुनुहुन्छ पाकिम जिल्ला अन्तर्गत पाछेखानीकी महिला कृषक उर्मिला शर्मा। हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको किसानवाणी कार्यक्रममा स्वागत छ।
1: नमस्ते।
0: हजुर उर्मिलाज्यू, सुरुमा हाम्रा श्रोताहरूलाई आफ्नो छोटो परिचय दिनुहोस् न।
1: म उर्मिला शर्मा, पाक्यम पाछेखानीबाट।
0: हजुर, हामीले यो कार्यक्रममा जहिले कृषि खेतीपातीकै विषयमा कुरा गर्ने गर्छौँ, वार्ता गर्ने गर्छौँ, गफ गर्ने गर्छौँ, त्यसैले तपाईँले खेती गर्न कहिलेदेखि सुरु गर्नुभयो अनि अब परिवारमा अब पहिलेदेखि नै कृषि काम हुन्थ्यो कि तपाईँले आफै आएर सुरु गर्नुभएको? त
1: मेरो घरमा चाहिँ अब भन्नुपर्दाखेरि चाहिँ पहिलादेखि नै खेती गरिन्थ्यो होइन।
0: हजुर।
1: अनि त्यस पछाडि चाहिँ अब 2018 चाहिँ मैले एकदमै मैले खेती गर्नु थालेँ।
0: हजुर, तपाईँको परिवारमा को को हुनुहुन्छ त यसमा सबैले के सहयोग गर्नुहुन्छ तपाईँलाई यो खेतीपाती गर्नुमा?
1: मेरो परिवारमा चाहिँ अब हामी 2 हस्बेन्ड वाइफ छौँ, उहाँले सहयोग गर्नुहुन्छ। नानीहरू त साना साना नै छन्।
0: हजुर, उहाँले पनि तपाईँलाई सहयोग
1: गर्नुहुन्छ।
0: भनेपछि अरू फाल्टु लगाउनु
1: परेको
0: सितारहरू लगाउनु परेको छैन है। हजुर, तपाईँको खेतीबारीमा अहिले मुख्य रूपमा के अन्नबाली सागसब्जीहरू उब्जाउने गर्नुभएको छ?
1: अहिले खेतीपातीमा मुख्य रूपमा हेर्दाखेरि चाहिँ अब अदुवा रोपेको छु।
0: हजुर।
1: डल्ले खोर्सानी रोपेको छु। अब सिमीको अहिले सिजनै हो, बोडी सिमीहरू
0: हजुरले रोप्नु भएको छ, सागसब्जी रोप्नु भएको छ भन्नुभयो, बीँहरू रोप्नु भएको छ, बीँ सिमी, अहिले सिमीको सिजन हो,
1: अन्त
0: डल्ले खोर्सानी, फुल फुल चाहिँ कुन चाहिँ फुल लगाउनु भएको छ त हजुरले?
1: फुल चाहिँ मैले अर्किडै मात्रै लगाएको छु।
0: अर्किड लगाउनु भएको छ, यसमा के छ, तपाईँले के सोचेर चाहिँ यो अर्किड लगाउनु भयो त?
1: मैले अर्किड चाहिँ अब यो सिक्किममा चाहिँ अर्किडको डिमान्ड बेसी हुन्छ, यो अर्किड चाहिँ अब एकदमै डिमान्डमा चल्ने फुल हो यो चाहिँ, अब सबैजनाले नि मन पराउनुहुन्छ अर्किड चाहिँ, त्यही सोचेर नि मैले त्यसको नि खेती गर्न थालेको छु।
0: हजुर, अब सिक्किममा अर्किड सिक्किमको सुनखरी भनेपछि
1: धेरै
0: अब टाढाबाट पनि मान्छेहरू हेर्न आउनुहुन्छ है, हाम्रो टुरिस्टहरू पनि धेरै आउनुहुन्छ हेर्न। मैले तपाईँले एकदमै राम्रो फुलको खेती गर्न सुरु गर्नुभएछ। तपाईँले अब यो खेती गर्नको लागि तपाईँले कहाँबाट सोच राख्नुभयो, कसरी राख्नुभयो त यो?
1: मैले पहिला चाहिँ सोच राख्दाखेरि चाहिँ अब यसो गाउँघर जाँदाखेरि अब कतिजनाले खे अब मतलब अर्किडहरू रोपेको हरेको देख्थेँ, गाउँघरको दिदी बहिनीहरूबाटै हल्का हल्का तालिम लिएको थिएँ। अब त्यस्तो बेसी त मेरो आइडिया थिएन त्यो बेला, अनि बादमा गएर चाहिँ अब अर्किड खेती गर्नु चाहिँ राम्रो रहेछ भन्ने सोचेर चाहिँ मैले अर्किड खेती गर्न थालेको।
0: अब यसलाई, यो अर्किडलाई हामीले कस्तो खालको मलजलहरू लगाउनु पर्छ त यसमा?
1: यसमा चाहिँ हामीले मलजल चाहिँ अब त्यस्तो कन्टिन्यू लगाइबस्नु पर्दैन, अनि जस्तै अब हामीले अर्किड रोप्नु पर्दाखेरि चाहिँ जस्तै त्यो डाइरेक्ट घाम आउँछ,
0: हजुर,
1: घामपट्टि भड्काएर हामीले राख्नु भएन, अनि यसलाई जति सक्दो चिसो हावा दिनु पर्यो, अनि यो जति पनि यो सिक्किमको मौसम छ अर्किडको लागि चाहिँ एकदमै राम्रो छ,
0: एकदमै राम्रो छ है। अब बेसी
1: गर्मी पनि हुनु भएन,
0: जाडो पनि हुँदैन, ठिकै छ,
1: ठिकैको मौसममा हामीले अर्किड चाहिँ राख्नु पर्यो।
0: हजुर, अब हामीले अर्किडको फुलको विषयमा नि बात गर्यौँ, तपाईँकोमा अब डल्ले खोर्सानी पनि छ भन्नुहुँदै थियो है। अब डल्ले खोर्सानी चाहिँ तपाईँले कति जस्तो लगाउनु भएको छ तपाईँको बारीमा?
1: मैले चाहिँ डल्ले खोर्सानी यता ग्रिन हाउस र बाहिर गरेर 150 लगाएको छु।
0: लगाउनु भएको छ 150 लगाउनु भएको छ बिरुवा है? कहाँबाट पाउनु भयो, आफैले घरमै उमार्नु भयो यो बिरुवा कि?
1: हजुर, हामीले घरमै उब्जाएर चाहिँ घरमै रोपेको, हामीले घरमै रोपेर पनि गाउँ घरमा पनि बाँडेको हामीले चाहिँ।
0: हजुर हजुर। अब यो बिरुवा चाहिँ तपाईँले कसरी राख्नुभयो त?
1: मैले अब नर्सरी बनाएर एउटा
0: नर्सरी
1: बनाएर राखेको थिएँ।
0: नर्सरी बनाएर राख्नुभयो है, अन्तदेखि अहिले 150
1: बिरुवा
0: लगाउनु भएको छ। अब यसलाई तपाईँले कहिलेदेखि सुरु गर्नुभयो डल्ले खोर्सानी?
1: मैले पोहोर सालदेखि चाहिँ सुरु गरेको,
0: पोहोरदेखि सुरु गर्नुभयो है। अब यसमा तपाईँले के फाइदा पाउनुभयो, कति जस्तो कसरी बेच्नुभयो त यसलाई?
1: डल्ले खोर्सानीमा चाहिँ एकदमै फाइदा छ, किनभने डल्ले खोर्सानी डिमान्डमा चल्ने पनि हो, अचारमा पनि अब कतिजनाको अचारमा पनि जान्छ यसमा, हामीले डल्ले खोर्सानीको अचार बनाएर पनि पठाउँछौँ, घरमै पनि बनाउँछु म डल्ले खोर्सानीको अचार, बाहिरबाट डिमान्डहरू आउँछ डल्ले खोर्सानीबाट चाहिँ धेरै नै फाइदा छ।
0: अब हजुरको त्यो बिक्री गर्ने जग्गा बजार भनौँ न, बजार कतिको

0: भाडोसा आफै लानुपर्छ कि त्यहीँ आउनुहुन्छ हजुरकै बारीमै लिन आउनुहुन्छ?
1: बजार अब त्यति टाढा होइन हाम्रो घरदेखि, जस्तो पाकिम बजार हाम्रो त्यति टाढा त होइन, तर मलाई चाहिँ अब घरमै फोन गरेरै घरमै आउनुहुन्छ उहाँहरू लिनु।
0: घरमै आफ्नै जहाँ फल्यो त्यहीँबाट, बारीबाटै, फार्मबाटै उहाँहरूले लानुहुन्छ? अब त्यसरी लानुहुन्छ, तर तपाईँलाई बजारमा आफै लगेर बेचेको अथवा ती फार्मबाटै उठाएर लगेको त्यसमा के फरक छ त दाममा चाहिँ?
1: मैले बजारमा लगेर बेच्नु पर्दा चाहिँ गाडी रिजर्भ गरेर लिएर जानुपर्छ, मलाई घरमै आएरै लिएर गएकै नि फाइदा छ,
0: फाइदा छ। हजुर, अब यस्तो राम्रो राम्रो उब्जनीको लागि अब अहिले सरकारले त धेरै सुविधाहरू दिएको छ नि त है। अब यो पहिला त सोइल टेस्ट गर्नुपर्छ भनेर एउटा सरकारबाट पनि आएको छ, हामीले सुनिरहेका छौँ कि तपाईँले पनि सोइल टेस्ट गर्नुभएको छ?
1: यसमा चाहिँ तपाईँले साह्रै राम्रो क्वेसन गर्नुभयो है। यसमा चाहिँ अब सोइल टेस्ट गर्नु एकदमै जरुरी छ, किनभने सोइल टेस्ट नगरी कुनै कुरा पनि उब्जनी हुनु सक्दैन। किनभने अब हामीले एउटा सानो सागै लगाउनु पर्दाखेरि पनि त्यो कुहिएर जान्छ, हाम्रो मेहनत गयो, समय बर्बाद भयो, त्यो सबै नै हुन्छ। एकदमै सोइल टेस्ट गर्नु चाहिँ एकदमै जरुरी छ,
0: जरुरी छ। हजुरले पनि गर्नुभएको?
1: मैले पनि गरेको,
0: गर्नुभएको छ हजुर है। अब एउटा सिक्किम त एउटा जैविक राज्य हो है, अर्ग्यानिक स्टेट हो। अब खेतीमा यो अर्ग्यानिक खेती गर्नको लागि चाहिँ कस्तो मल प्रयोग गर्नुहुन्छ अथवा आफैले घरमा तयार पार्नुहुन्छ कि कसरी गर्नुहुन्छ, कहाँबाट ल्याउनुहुन्छ?
1: म यो खेतीको लागि चाहिँ अब यो सिक्किम अर्ग्यानिक स्टेट हुनुको कारणले गर्दाखेरि चाहिँ म बाहिरको मल चाहिँ म लगाउँदिनँ, घरमै बनाउँछु। जस्तै कि अब गाईको गोबरहरू भयो होइन, अनि त्यो पात पत्तिघर, जति पनि कुहिएको पात पत्तिघर हुन्छ, हामीले सब्जीहरू खाएर बाहिरको बोक्राहरू निकालेको हुन्छ, त्यसलाई चाहिँ म कम्पोस्ट गरेर चाहिँ म घरमै मल बनाउँछु।
0: घरमै मल बनाउनुहुन्छ,
1: त्यसरी नै लगाउँछु। हजुर
0: हजुर हजुर। अब यसमा किराहरू पनि त लाग्छ, किराहरू लाग्छ, झुसिलेहरू लाग्छ है, त्यो कसरी जोगाउनुहुन्छ यसलाई चाहिँ?
1: किरा झुसुले जोगाउनको लागि चाहिँ जुन चाहिँ हाम्रो त्यो निम पत्ती हुन्छ त्यसलाई चाहिँ पानीमा भिजाएर, अनि त्यसलाई पानीमा भिजाएर कुटेर त्यसको रस छर्किनाले पनि किरा धेरै नै जान्छ, कम्ती हुन्छ, कम्ती हुँदै जान्छ
0: है। हजुर, अब हजुरले यो डल्ले खोर्सानी भयो, अब फुलहरू, फलफुलहरू तपाईँले बाहिर खुल्ला जग्गामा लगाउनु भएको छ कि ग्रिन हाउस बनाएर? अब अहिले त सरकारले ग्रिन हाउस पनि दिएको, त्यस्तो दिनुहुन्छ है, सहुलियतहरू छ, के बनाएर गर्नुभएको छ त?
1: मैले ग्रिन हाउसमा पनि लगाएको छु र बाहिर पनि लगाएको छु डल्ले खोर्सानी
0: लगाउनु,
1: र बाहिर भन्दा चाहिँ ग्रिन हाउसमा चाहिँ धेरै नै राम्रो भएर गएको छ, किनभने त्यसको मौसमले सबै, मौसममाथि डिपेन्ड हुन्छ सबै कुराहरू। त्यसमा त्यसले टाइम घाम पनि पायो र पानीको सिँचाइ पानी पनि पायो उसले, र घाम पानीको तालमेल मिल्नाले गर्दाखेरि एकदमै राम्रो भएर ग्रिन हाउसमा चाहिँ बढी नै राम्रै खेती हुन्छ बाहिर भन्दा
0: चाहिँ। हजुरलाई त्यस्तो लाग्छ है? हजुर, अब तपाईँले यी सबै अब सोइल टेस्ट गर्नुभयो, ग्रिन हाउस पनि पाउनु भएको छ है, अब अर्किडको पनि खेती गर्दै हुनुहुन्छ। अब यस्तो यो विषयमा चाहिँ अब राज्य सरकारको बागवानी विभाग भनौँ न र केन्द्रीय योजनाहरू पनि धेरै छ नि त, यसबाट हजुरले कस्तो कस्ता सुविधाहरू अथवा सहयोगहरू हजुरले पाउनु भएको छ त?
1: मैले चाहिँ बागवानी विभागबाट चाहिँ लाबरको सिन्टेक्स पाएको छु, अन्त सिमेन्टको ट्याङ्की पनि पाएको छु मैले चाहिँ, अनि त्यसमा जुन चाहिँ अब हामीले पम्प लगाएर जुन चाहिँ सिँचाइको लागि सजिलो हुन्छ पानी, हो त्यो पनि पाएको छु,
0: पाउनु भएको छ है। अब हजुरका ट्याङ्की भन्नुभयो एउटा,
1: हजुर, मैले 14-15 लिटरको, हजारको पाएको छु,
0: 15,000 लिटरको दुईटै मिलाएर त्यति पाउनु भएको छ है। भनेपछि हजुरको गाउँमा पानीको त्यस्तो दुःख छैन?
1: पहिला त पुरा दुःख थियो, किनभने पाक्युम जिल्ला पाचेखानी हेर्दा त्यसै हाम्रो सुखा गाउँ हो, पानीको अभाव धेरै नै कम्ती छ, हामीले टाइम टाइममा खेती गर्न सक्दैन थियौँ, मौसमको भर पर्नु पर्थ्यो। अहिले चाहिँ हामीलाई त्यस्तो केही सोच्नु पर्दैन, किनभने सिमेन्टको ट्याङ्की र यता लाबरको ट्याङ्की गरेर चाहिँ हामीले त्यहाँ पानी स्टक गरेर चाहिँ हामी खेती गर्छौँ
0: अहिले। एकदमै सुविधा छ,
1: एकदमै
0: हजुरले सरकारलाई के भन्न चाहनुहुन्छ यस विषयमा?
1: यस विषयमा चाहिँ म केन्द्रीय सरकारलाई चाहिँ म धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामी किसान, खेती किसानको यही नै हो हाम्रो पेसा होइन, अब हाम्रो त नोकरी छैन, यही नै हो पेसा। अब हामीलाई उब्जनी राम्रो भयो भने त हामीलाई राम्रो भएर जान्छ, हामी नानी पढाउन सक्छौँ, घरमा घर चलाउन सक्छौँ, उब्जनी नै भएन भने त हामी कसरी गर्न सक्नु र
0: भनेपछि हजुरको तर्फबाट राज्य सरकार र
1: केन्द्र सरकारलाई म एकदमै धन्यवाद दिन चाहन्छु।
0: हजुर सरकारलाई धन्यवाद
1: दिन चाहन्छु।
0: हजुर हजुरले राज्य सरकारको बागवानी विभागबाट त धेरै सुविधाहरू पाउनु भएको छ है, केन्द्रीयबाट पनि पाउनु भएको छ। अब केन्द्रीय योजनाहरू पनि धेरै लिएको छु भन्नुभयो,
1: हजुर
0: अब के लिनु भएको छ, अब कतिको सजिलो अप्ठ्यारो छ त योजनाहरू यो लिनको लागि त
1: मैले
0: कृषकहरूलाई
1: मैले यो पिएम केएसवाई यानि कि प्रधानमन्त्री कृषि सिँचाइ योजनाबाट चाहिँ अब हामीले चाहिँ अब धेरै नै लाभ लिएको छौँ। किन अब अघि नै मैले भनिहालेँ ट्याङ्की, एक त ट्याङ्की पाएको छ हामीले होइन, यता लाबरको ट्याङ्की, यता सिमेन्टको ट्याङ्की पाएको छ, पम्प अब जुन त्यो पानी तान्ने मोटर पम्प पाएको छौँ, यसमा चाहिँ सिँचाइ गर्नु सजिलो हुन्छ, हामीले जहीँ लगेर पनि पम्पको द्वारा हामीले तानेर सिँचाइ गर्न सक्छौँ
0: भनेपछि धेरै सजिलो
1: सजिलो एकदमै सजिलो
0: हजुर।
1: मैले अर्को के लिएको छु भन्दाखेरि जुन चाहिँ यो मेरा गाउँ मेरा गौरव भन्ने अहिले छ, त्यसबाट पनि मैले एकदमै लाभ लिएको छु।
0: हजुर भनेपछि हजुरले भन्नुहुँदैछ यो मेरा गाउँ मेरा गौरव भन्ने अर्को योजना, यो केन्द्र सरकारको योजना हो है। मेरो गाउँ मेरो गौरव अन्तर्गत योजना अन्तर्गत चाहिँ कृषि वैज्ञानिक वा विशेषज्ञहरूले गाउँमै आएर तपाईँहरूलाई नयाँ नयाँ प्रविधि सम्बन्धी कस्ता कस्ता सल्लाह अथवा तालिम ट्रेनिङहरू दिने गर्नुहुन्छ?
1: उहाँहरूले हामीलाई अब यो मेरा गाउँ मेरा गौरव भनेको चाहिँ पहिला चाहिँ मैले सुनेको थिइनँ, अब जुन चाहिँ अब यो म खेतीपाती गर्नुभन्दा अगाडि मैले यो सुनेको थिइनँ।
0: हजुर
1: जब त मैले अब यो खेतीपट्टि मलाई रोचक बढेर गयो होइन, त्यसपछि चाहिँ मैले यो मेरा गाउँ मेरा गौरव भन्ने मैले सुने, हाम्रो गाउँको नजिकै पनि छ यो, अब अरू गाउँतिर छ छैन अब त्यो म जान्दिनँ, हाम्रो गाउँमा चाहिँ एकदमै नजिकै हुनाको कारणले गर्दा त्यहीँ गएर तालिम लिएर म यो गर्ने गर्छु। विशेष त यहाँको चाहिँ अर्किडको हुन्छ
0: यो, हजुर
1: हजुर अर्किडको हुन्छ,
0: हजुरको घरदेखि नजिकै
1: नजिकै छ, हजुर फार्म छ, हजुर अर्किडको विभाग छ, त्यहाँ गएर चाहिँ हामीले अब जस्तै ट्रेनिङ पनि जस्तै अब हप्ता 15 दिन हो त्यस्तो हजुर लिने गर्दछौँ, हप्ता 15 दिनको ट्रेनिङ हुन्छ, उहाँहरूले ट्रेनिङ दिनुहुन्छ हामीलाई,
0: हजुर हजुर ट्रेनिङ गराएर आएपछि हजुरले अब धेरै फाइदा उठाउनु
1: धेरै फाइदा है।
0: अब यस्तै वैज्ञानिकहरूको अब यस्तो प्रत्यक्ष सहयोग पाउँदा अनि गाउँका कृषकहरूको काम गर्ने तरिका र उत्पादनमा के कस्तो सुधार आएको छ?
1: पहिला हेरी चाहिँ एकदमै राम्रो सुधार आएको छ, किनभने अब हामीले अर्किड खेती कसरी गर्नुपर्ने त्यो हामीलाई पहिला केही आइडिया थिएन, अहिले उहाँहरूकोबाट ट्रेनिङ लिएर हामीले धेरै नै आइडिया पाएको छौँ,
0: धेरै नै आइडिया पाउनुभयो भनेपछि हजुरको गाउँमा सबै गाउँका
1: कृषकहरूले एकदमै राम्रोसँगले नै फाइदा उठाउनु भएको छ,
0: उत्पादन निकै राम्रै भएर सुधार भएर गएको छ
1: हजुर।
0: अब त्यस्तै विषयमा यही कृषिकै विषयमा कुरा गर्नुपर्दा अब अर्को छ नि एउटा, आजभोलि अब हामीले सुनिरहेका छौँ फार्मर प्रड्युसर अर्गनाइजेसनको चर्चा पनि निकै छ
1: है,
0: अब त्यो यसलाई एफपिओ पनि भनिन्छ
1: हजुर,
0: अब यो भनेको के हो र यसमा जोडिएर काम गर्दा कृषकहरूलाई के फाइदा हुन्छ त अलिकति हाम्रो श्रोताहरूलाई बताइदिनुहोस्।
1: एफपिओ भनेको चाहिँ अब जति पनि किसानहरू हुनुहुन्छ है उहाँहरू मिलेर एउटा बनेको एउटा समूह हो एफपिओ भनेको चाहिँ, अनि यसमा जोडिनु चाहिँ अब हामीलाई धेरै नै फाइदा छ यसमा, अब यो एफपिओमा अब जति जोडिएर जति पनि काम गरिन्छ नि त्यसमा चाहिँ अब राम्रै छ भन्छु। अब किन राम्रो छ भन्दाखेरि चाहिँ हामीले अब खेती किसान गर्नेलाई त त्यही हो, टाइममा बिउ आउनु पर्यो, टाइममा बिउ आएन भने त कहाँबाट खेती गर्नु होइन, अनि त्यही भएर चाहिँ अब हामीलाई चाहिँ टाइम टाइममा बिउहरू दिनुहुन्छ, आएर ट्रेनिङ दिनुहुन्छ कसरी गर्नुपर्ने, कस्तो टाइपले कस्तो प्रकारले रोप्नुपर्ने भन्ने चाहिँ हामीलाई तालिम पनि दिनुहुन्छ र साथै बिउ पनि दिनुहुन्छ। जस्तै अब बिउ भन्दाखेरि चाहिँ हामीले भटमासको बिउ भयो, अदुवाको बिउ भयो, अनि के अरे हर्दीको बिउ भयो, उहाँहरूले धेरै नै दिनुहुन्छ, कोदो पनि दिनुहुन्छ, हजुर कोदो पनि दिनुहुन्छ,
0: भनेपछि समयमा सबै कुराको
1: समय
0: हामीले बिउहरू समयमा पाइने समयमा हामीले लगाउन सक्छौँ, उत्पादन गर्न सक्छौँ अनि बिक्री गर्न सक्छौँ,
1: बिक्री पनि गर्छ।
0: भनेपछि यो फार्मले यो अर्गनाइजेसनले चाहिँ तपाईँहरूलाई यो फार्मर्स अर्गनाइजेसनले चाहिँ तपाईँहरूलाई बिक्री गर्नमा कतिको सजिलो भएको छ?
1: हामीलाई अहिले अब टाइममै त्यही हो, मैले अघि नै भनिहालेँ टाइममा बिउ जति नै पाए पनि त्यति नै अब हामीले उत्पादन गर्न सक्छौँ र टाइममै पनि हामीले बिक्री गर्न पनि सक्छौँ, यसमा चाहिँ अब फाइदै नै छ हामीलाई चाहिँ
0: एकदमै सजिलो एकदम
1: सजिलो छ
0: अब आफ्नो उब्जनी बजारसम्म पुर्याउन
1: बिक्री गर्नको लागि
0: एकदमै सजिलो छ
1: सजिलो छ
0: अब यस्तै खेतीका अब खेती विषयमा कुरा गर्दैछौँ हामी खेतीकै खेतीमा पनि त खेती गर्नु मात्रै सजिलो छैन धेरै चुनौतीहरू पनि समस्याहरू पनि छन् हजुरलाई अब यस्ता वन्य जन्तुको समस्या पनि हुन्छ हजुरहरूको गाउँमा कि
1: एकदमै वन्य जन्तुको त भन्नुपर्दा अब एकदमै अब त्यो त अब हामीले सोच्नै नसक्ने किनभने बाँदरको समूह एक एक नम्बरमा बाँदरकै आउँछ बाँदरको समूह चाहिँ एकदमै बढेर गएको छ एकै

0: अलिकति हुल भएर आउँछ। अब हामी केटीहरूलाई त टेर्दैन पनि पर्थमा बाँदरले, छोरै मान्छे चाहिन्छ, दिनमा एकजना चाहिँ चाहिन्छ चाहिन्छ घरमा बाँदरले सकिदिन्छ। अनि रातिमा चाहिँ आउँछ दुम्सी आउँछ बँदेल आउँछ, त्यस्ता जनावरहरूले चाहिँ हामीलाई दुःख दिने गर्दछ। किनभने अब हामी राति त सबैजना सुतिसकेको हुन्छौँ अनि त्यो अब को आयो को गयो हामीलाई त थाहा हुँदैन। अब बिहान उठ्दाखेरि चाहिँ खेती सबै सखापै पारिदिएको हुन्छ दुम्सी बँदेलले। मयूर पनि आउँछ, मृग
1: पनि आउँछ, मयूर गाउँ गाउँमा बसिसकेको छ, पहिला हामी देख्न पाउँदैन,
0: देख्न पाउँदैन,
1: अलि प्रत्यक्ष रूपमा हामी घरमै त्यही गाउँमै आँगनमै देख्न सक्छौँ,
0: आँगनमै देख्न सक्छौँ मयूर मृग भयो,
1: मृगलाई पनि है। अब हजुरले यस्ता यी वन्य जन्तुको यति बेसी नोक्सानी गर्छ, अब त्योबाट जोगिनको लागि चाहिँ तपाईँहरूले के कस्ता उपाय अप्नाउनु भएको छ अथवा सोच्नुहुन्छ त?
0: अब यसको लागि चाहिँ हामीले बाँदरको लागि चाहिँ हामीले उपाय अप्नाउन सकेको छैन। गाउँघरमा चाहिँ अब सबैले खेती गरे भने होइन, हामीले चाहिँ
1: तल्लो
0: घर पल्लो घर पल्लो घरले खेती गरे भने चाहिँ मलाई चाहिँ लाग्छ कि यो बाँदरबाट चाहिँ अलिकति जोगिन जस्तो लाग्छ। किनभने अब मेरै मात्रै खाँदैन, मेरै मात्रै खेती छ भने त मेरोमै मात्रै आउँछ, मेरो छिमेकीले पनि मेरै जस्तो गएर खेती गरिदिनु भयो भने चाहिँ अब उहाँको अलिकति खान्छ, तल्लो घरको अलिकति खान्छ, पल्लो घरको अलिकति खान्छ, त्यही भएर चाहिँ अब त्यही जस्तो लाग्छ।
1: तपाईँको उपाय चाहिँ त्यस्तो लाग्छ,
0: मेरो उपाय चाहिँ त्यस्तो लाग्छ,
1: राम्रो सोच्नुभयो है। अब एउटा तपाईँको मात्रै खेती छ त्यहाँ भने त तपाईँको मात्रै
0: मेरो मात्रै हजुर आउँछ,
1: तर पल्लो घर तल्लो घर
0: भन्नु
1: गाउँ भयो, गाउँमै सबैतिर नै यसरी नै हामीले खेती गरेका छौँ भने त सबैकोमा अलिअलि खाँदा उनीहरू त अगाइहाल्छ,
0: पेट भरिहाल्छ
1: है। त्यसैले गर्दा त्यति बेसी नोक्सान हुन्छ जस्तो लाग्दैन, किनभने उनीहरूले पनि त खानै पर्यो, उनीहरूले पनि त बाँच्नै पर्यो नि त होइन? हजुर पक्कै पनि।
0: बाहिर खेती गर्नु चाहिँ एकदमै साह्रै नै छ, किनभने बाँदरको समूहलाई चाहिँ हामीले रोक्नु चाहिँ सक्दैन
1: है। हजुर अब त्यस्तै बाँदर अब वन्य जन्तुको त तपाईँले भनिहाल्नु भयो, त्यसरी नै अब मौसम परिवर्तन हुन्छ, कोही बेला लामो समयसम्म पानी परिबस्छ, कोही बेला पानी आउँदैन सुक्खा मात्रै भइबस्छ, अब त्यस्तो त्यसले गर्दा तपाईँको बाली नालीमा कतिको असर परेको छ पारेको छ?
0: मेरो चाहिँ त्यो भन्नुपर्दाखेरि चाहिँ मेरो जति पनि अब बाहिर सागसब्जीहरू लगाइन्छ त्यसमा चाहिँ असरै परेको छ, किनभने अहिले मौसम एकदमै नराम्रो छैन, पानी नै परिरहेछ, धेर मात्रामा पानी नै परिरहेछ, त्यही भएर चाहिँ अहिले बाहिरको चाहिँ अलिकति राम्रो उब्जनी हुन सकेको छैन। सानै अब चिचिलाई लाग्दाखेरि नै कुहिएर जान्छ, पानी बेसी भयो भने त्यो त अवश्य कुहिन्छै कुहिन्छ। जति पनि मैले ग्रिन हाउसमा सागसब्जीहरू लगाएको छु त्यो चाहिँ एकदमै राम्रो भएर गएको छ,
1: राम्रो भएर गएको छ भनेपछि हजुरलाई ग्रिन हाउसमा
0: एकदमै एकदमै राम्रो भएको छ।
1: त्यसरी नै अब हामीले अब कतिवटा भविष्यका योजनाहरू पनि त धेरै हुन्छ नि त आफ्नोमा है, कति सफलता भयो कति आमदामी भयो त्यो विषयमा पनि हामी बात गर्नेछौँ है। त्यस्तै अब कृषि कार्यबाट तपाईँले कतिको आमदामी गरिरहनु भएको छ, यसले अब आफ्नो परिवार चलाउन कतिको सहयोग पुर्याएको छ त?
0: कृषि यता मैले खेती किसानबाट चाहिँ मैले एकदमै राम्रो आमदामी गरिरहेको छु, किनभने म एउटा महिला कृषक भएर पनि आफ्नो नानी घर परिवार सबै सम्हालेर राखेको छु, आफूले आफूलाई गर्वै लाग्छ मलाई।
1: हजुर त्यस्तै अब एउटा महिला भएर कृषि क्षेत्रमा लाग्दा सुरुवातमा कस्तो अनुभव रह्यो त?
0: सुरुवातमा त
1: समाजले कसरी हेर्छ तपाईँले भन्नु न?
0: सुरुवातमा भन्नुपर्दा त अब यो खेती किसान भन्ने कुरा त कुनै सजिलो होइन,
1: सजिलो
0: हजुर, जस्तै हामीले खाना खाएर ड्युटी गए जस्तो त होइन, किनभने दिनभरि एउटै लागि पर्नुपर्छ एउटै काममा होइन। अनि यसमा चाहिँ अब म भन्छु अब पहिलादेखि नै मलाई एकदम सजिलो छ चाहिँ म भन्दिनँ, किनभने पहिला गर्दाखेरि जसलाई पनि साह्रै पर्छ,
1: कुनै पनि
0: काम गर्दाखेरि
1: साह्रै पर्छ
0: साह्रै पर्छ, त्यसमा बादमा आफूलाई गर्दै गर्दै जाँदाखेरि होइन
1: आदत
0: हुँदै गर्दा बानी हुँदै जान्छ, त्यस पछाडि अनि त्यहाँबाट चाहिँ राम्रो हुँदै गएको छ। मलाई त अहिले समाजमा राम्रै नै नजरले नै राम्रै नै हेरिराख्नु भएको छ, एउटा महिला कृषक भनेर चिन्नुहुन्छ मेरो गाउँ समाजमा।
1: हजुर एउटा भनौँ न उदाहरणै भएर
0: म बसेको छु हजुर
1: है। हजुर त्यस्तै अब भविष्यमा आफ्नो खेतीपातीलाई अझ बढाउन अथवा नयाँ केही गर्ने के योजनाहरू सोच्नु भएको छ?
0: हजुर खेतीपातीलाई मैले एकदमै राम्रो सोच बनाएको छु, किनभने जति पनि मैले अघि नै भनिहालेँ अर्किडको एउटा ठुलो नर्सरी बनाएर त्यसलाई बिक्री गर्ने र सागसब्जीको पनि ठुलो ब्रान्ड बनाएरै बेच्ने सोचेको छु अहिले चाहिँ।
1: हजुर हजुरको हजुरको सोच
0: मेरो चाहिँ अब सागसब्जी र अर्किडमा नै अहिले म गर्ने सोच्नु
1: भएको छ है। हजुर एकदमै राम्रो, हजुरलाई कामना छ, शुभकामना छ त्यसको लागि। अब कृषि काम सुरु गर्न अब चाहने नयाँ कृषक अथवा युवाहरूलाई चाहिँ तपाईँ के सल्लाह अथवा सुझाव दिन चाहनुहुन्छ त?
0: उहाँहरूलाई म भन्न चाहन्छु कि खेती एउटा पेसा हो,

0: जसलाई अब खेती भन्ने कुरा अब जुन पेसा हो आफूले गरिराख्ने होइन सरकारी योजनाको यो के अरे लाभ लिनुहोस् भन्छु म चाहिँ अब जति पनि आएको सरकारी योजनाहरू जस्तै मैले अघि भने सिन्टेक्स पाएँ मैले विभिन्न ट्याङ्की पाएँ भने त्योहरू उहाँहरूले पनि त्यहाँको लाभ लिनुहोस् होइन अन्त तालिम अब जति पनि आउँछ हामीलाई अब 15 दिन 1 महिनाको हामीलाई ट्रेनिङ आइबस्छ तालिमहरू आइबस्छ त्यसको पनि लाभ लिनुहोस् र खेतीपट्टि चाहिँ अब मेहनतै गर्नुहोस् भन्न चाहन्छु म
1: हजुर हजुर भनेपछि
0: यो खेती गर्नाले चाहिँ अब यसमा चाहिँ मेहनत म किन गर्छु गर्छु गर्नुहोस् भन्न चाहन्छु भने यसमा चाहिँ पैसा र इज्जत दुवै छ हजुर यसमा खेती गर्नाले पैसा पनि छ र आफ्नो इज्जत पनि मान सम्मान पनि छ यसमा चाहिँ
1: हजुर आफै गरेर आफै अर्ग्यानिक अब यो त अर्ग्यानिक स्टेट
0: हजुर अर्ग्यानिक
1: है अर्ग्यानिक स्टेटमा त हामीले अर्ग्यानिक खानेकुरा सब सागसब्जीहरू खान पाउँछौँ त्यसले गर्दा हाम्रो हामीलाई भयो हाम्रो हेल्थलाई भयो हाम्रो भविष्यको
0: हजुर
1: अब आउने भावी पिँढीहरूलाई पनि त यसले हेल्थ राम्रो
0: दिन्छ
1: है एकदमै राम्रो कसिलो पाइन्छ
0: खुवाइ पियाएर अब जति पनि अब बाहिरको सामानले हामीलाई त अर्ग्यानिक त हुँदैन बाहिरबाट आएको सामान त जति पनि अब साग सब्जीहरू आउँछ त्यसमा भन्छन् नि इन्जेक्सन लगाएर फुलाएको भन्छन् अब कतिजना त्यो भन्छ त्यो भन्छन् अब यो हामीलाई अब यो अर्ग्यानिक स्टेटमा चाहिँ अब यो जुन चाहिँ हामीलाई अर्ग्यानिक खेती गर्दा चाहिँ त्यसमा चाहिँ केही छैन यसमा के छ र हामीले लगाउनु पर्दाखेरि गाईको मल हो त्यो एकदम शुद्ध हो
1: गाईको
0: एकदम मल एकदम शुद्ध हो यता जुन चाहिँ पात पतिङ्गर कुहाएर म बनाउँछु कम्पोस्ट गर्छु भने त्यसमा त नराम्रो कुनै केमिकल त छैन यसमा कुनै हानिकारक छैन यसमा एकदमै राम्रो छ
1: एकदमै राम्रो छ हामी कार्यक्रमको अन्ततिर आइपुग्यौँ है अब अन्तमा आकाशवाणी गान्तोक मार्फत सम्पूर्ण श्रोता तथा कृषक साथीहरूलाई के भन्न चाहनुहुन्छ
0: अब म अन्तमा चाहिँ अब हाम्रो जति पनि नयाँ आउनुहुने दिदी बहिनी दाजुभाइ जति पनि हुनुहुन्छ कृषकपट्टि ध्यान दिनुहुने म कृषकपट्टि नै म गर्छु भन्ने जति पनि सोचेर बस्नुभएको छ खेतीपाती गरेर जति पनि बस्नुभएको छ म यो उहाँहरूलाई चाहिँ यो भन्न चाहन्छु कि जैविक खेती गर्नुहोस्
1: हजुर
0: होइन अनि सरकारको जति पनि योजनाहरू अघि पनि भनिहालेँ जति पनि योजना के पाउनुहुन्छ त्यहाँको भरपूर्ण लाभ लिनुहोस् तालिम पनि लिनुहोस् किनभने तालिम आइबस्छ अन्त यसमा चाहिँ अब के आफ्नो माटो बचाउनुहोस् आत्मनिर्भर बनाउनुहोस् आफूले आफूलाई म त्यही नै जान
1: त्यही भन्न चाहनुहुन्छ हजुर यतिका कुराकानी पछि एकछिन मनोरञ्जन गरौँ एउटा गीत सुनेर

0: उर्मिलाज्यू हजुरले आकाशवाणी गान्तोकको यो किसान बानी कार्यक्रममा आएर अमूल्य अनुभव र जानकारी बाँडिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुर धन्यवाद।
0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसानवाणी।

स्थानीय समुदायलाई जागरूक गराउनमा विशेष जोड दिइएको थियो। कार्यक्रमको थालनी अनुसन्धान तथा प्रशिक्षण विशेषज्ञ साजन बराइलीको स्वागत मन्त्री

0: लगाई आफ्ना परम्पराहरूको संरक्षण तथा प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गरे। उनले विभिन्न समुदायबीच आपसी समझदारी सम्मान र एकतामा जोड दिँदै सिक्किमको विविध सांस्कृतिक पहिचानको कदर र संरक्षण गर्न आह्वान गरे। यस सम्बन्धमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा शुरू गरिएको परम्परागत पोशाक दिवसको पहलको डीजीपीले प्रशंसा गरे। यस पहल अन्तर्गत कार्यालय र शिक्षण संस्थाहरूलाई हप्ताको एक दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सम्बन्धित निकायहरूले जलभराव हुने अवस्था, दृश्यतामा कमी, पहिरो, सड़क अवरोध र आकस्मिक बाढ़ीको जोखिमबारे सचेत गराएका छन्। पाकिम ब्लक अन्तर्गतको ग्रामीण विकास विभागको सिक्किम ग्रामीण जीविकोपार्जन मिशन एसआरएलएम को सहयोगमा सुई धागा एसएचजी टेलरिङ समूहद्वारा खादा उत्पादन एकाई स्थापना गरिएको छ। आज पाछीमा आयोजित एक कार्यक्रममा एसआरएलएम की प्रमुख कार्यकारी अधिकृत रजनी शर्मा र पाकिमका अतिरिक्त जिल्लापाल पुलकितले संयुक्त रूपमा यस एकाईको उद्घाटन गरे। यो पहल जीविकोपार्जनका गतिविधि, सीप विकास, उद्यम विकास र बजार पहुँचलाई प्रवर्धन गर्दै स्वयं जी टेलरिङ समूहद्वारा खादा उत्पादन एकाई स्थापना गरिएको छ। आज पाछीमा आयोजित एक कार्यक्रममा एसआरएलएम की प्रमुख कार्यकारी अधिकृत रजनी शर्मा र पाकिमका अतिरिक्त जिल्लापाल पुलकितले संयुक्त रूपमा यस एकाईको उद्घाटन गरे। यो पहल जीविकोपार्जनका गतिविधि, सीप विकास, उद्यम विकास र बजार पहुँचलाई प्रवर्धन गर्दै स्वयं सहायता समूह एसएचजीहरूलाई सशक्त बनाउने एसआरएलएम को प्रयाससँग मेल खान्छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: गान्तोक केन्द्रबाट समाचारको प्रसारणपछि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। र अब जानकारी गराइरहेछौ आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। 7 लोकलहरी, 7:15 सुसंगम भूटानी कार्यक्रम, बेलुकी 7:45 8 युवावाणी जसमा सुन्नुहुनेछ हामी मृत्युसँग डराउँछौ कि बाँच्न नसकेको जीवनसँग बारे वार्ता। 8:30 सेवा संकल्प अभियानमा विशेष कार्यक्रम, विषय मेरा युवा भारत मेरा

0: भारत यस अतिरिक्त दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाइरहेछौ। 9:15 स्पटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम अनि अन्तमा राति 10 बजे विविध भारतीको कार्यक्रम। यसरी नै भोलिको हाम्रो अधिवेशनको थालनी हुँदछ बिहान 6:22। 6:30 आध्यात्मिक कार्यक्रम अर्चना, विषय रहेको छ पर्यावरण संरक्षण सबैको कर्तव्य। बिहान 7:05 शुभ प्रभात बिहानी सूचनाको 7 खेतीपाती बारे सल्लाह अनि 7 रहनेछ आधुनिक गीतहरू। 7:35 कार्यक्रम संगीत प्रवाह, 8:30 कथा सफलताको कार्यक्रम सन्दर्भ, 8:45 विषय अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा सांकेतिक भाषा दया होइन अधिकार हो। यसै गरी 9:30 मधुरिका पत्रिका कार्यक्रम जसमा श्रोताले सुनाउनेछ स्वरचित कविता पाठ। बिहान 10:02 हेलो खरसाङ, 10:30 कार्यक्रम हाम्रो सरोकार, विषय जोश र देशभक्तिको कवि रामधारी सिंह दिनकरको जीवनी बारे। शर्माधुरी पूर्वान्न 11:05 अनि 11:30 तबला वादक गोविन्द कृपा बर्मनसँगको अन्तर्वार्ता। दिउँसो 12:05 तपाईँको अनुरोधमा मेलोडी टाइम, 12:30 अनि 1:02 तिब्बती कार्यक्रम। यसरी नै दिउँसो 2:30 सुन्नुहुनेछ केही लोक तथा आधुनिक गीतहरू। 3 बजे हिन्दी फिल्मी गीत, 3:20 कार्यक्रम विश्वमा हामी जसमा यहाँले सुन्न पाउनुहुनेछ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसबारे जानकारी अनि विविध वार्ताको कार्यक्रम। 3:35 विषय पश्चिम बङ्गालको प्रसिद्ध भ्रमण स्थल हाजरदुरी प्यालेसबारे वार्ता। यसै गरी अपराह्न 4 बजे आकाशवाणी खरसाङको पोडकास्ट अनि 4:30 कार्यक्रम शिक्षा ज्योति जसमा श्रोताहरूले जानकारी पाउनुहुनेछ विज्ञान पाठ अन्तर्गत नर्भस सिस्टम बारे। यसै गरी साँझ 5:05 जय जवान अनि इभिनिङ मेलोडिज 5:30, 6:10 गाउँले सभा, विषय लागु पदार्थको दुरुपयोग अनि यसको दुष्प्रभाव, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 बजी लोकलहरी अनि 7:15 सुरसङ्गम भुटानी कार्यक्रम, 7:45 8 बजे युवावाणी, 8:30 कार्यक्रम सप्तसुर। यसबाहेक दिल्ली केन्द्रबाट सम प्रसारण गरी सुनाउनेछौ 9:15 स्पटलाइट, 9:30 राष्ट्र कार्यक्रम अनि अन्तमा राति 10 बजे विविध भारतीको कार्यक्रम। श्रोता यी त थिए आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको छोटो जानकारी। र अब सुनोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 25 तारिक सेप्टेम्बरसम्म सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको सबै जिल्लाहरूमा चट्याङ सहित मेघ गर्जनको साथमा भारी वर्षा हुने र 30-40 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्ने सम्भावना रहेको छ। यो प्रसारण हो आकाशवाणी खरसाङको। र अब सुनोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो, दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारी आज कुचबिहार, अलिपुरद्वार तथा जलपाइगुडीको भ्रमणमा हुनुहुन्छ। उहाँले कैयौं कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो। आदिवासी समाजको करम पूजा धार्मिक हर्ष उल्लासका साथ उत्तर बंगाल र दक्षिण बंगालका आदिवासी क्षेत्रहरूमा पालन गरियो। चुनाव आयोगले कैयौं राज्यहरूको विधानसभा सीटको उपचुनावको घोषणा गरेको छ। पश्चिम बंगालको 2 सीटमा 16 अक्टोबरको दिन मतदान गरिनेछ। पश्चिम बंगालका क्याबिनेट मन्त्री दिलीप घोषले आज सिलगढी रेगुलेटेड मार्केटको विकास गरिने घोषणा गर्नुभयो अनि मौसम विभागले आगामी दिनहरूमा पहाडमा वर्षाको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारी आज उत्तर बङ्गालको भ्रमणमा आउनुभएको छ। उहाँ आज कुचबिहारमा प्रसिद्ध मदन मोहन मन्दिरमा पुगी पूजा अर्चना गर्नुभयो। उहाँको स्वागत उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिकले गर्नुभयो। उहाँले अलिपुरद्वार तथा जलपाइगुडी जिल्लाको पनि भ्रमण गर्नुभयो। उहाँले जलपाइगुडी जिल्लामा मूर्ति पुलको उद्घाटन गर्नुभयो तथा सुभाषिणी चिया कमान मैदान कालचिनीमा एउटा जनसभालाई सम्बोधन गर्नुभयो। अलिपुरद्वार स्थित वन विभागद्वारा आयोजित राष्ट्रिय गैंडा दिवसमा एउटा गैंडालाई जंगलमा छोड्नुभयो। साथै वन विभागद्वारा उद्धार गरिएका पशुहरूलाई माला पहिरियाउनुभयो। यस अवसरमा बोल्दै उत्तर बंगालका चिया श्रमिकहरूले असम सरह प्रधानमन्त्री चिया श्रमिक योजनाको लाभ पाउने अनि

0: बन्द चिया कमान खोलिने बताउनुभयो।
1: चार श्रमिक के लिए एक खुशखबरी है। 2021 में प्रधानमंत्री मोदी जी ने प्रधानमंत्री चार श्रमिक योजना चालू किया। आसाम ने इसका भरपूर फायदा लिया, लेकिन पिछले सरकार इनका फायदा नहीं लिया। हम लोग सरकार आने के बाद तुरंत 330 करोड़ का नॉर्थ बंगाल डेवलपमेंट अथॉरिटी से जो प्रपोजल भेजा था चा बागान के लिए, खास करके बंद चा बागान का श्रमिक के लिए, वो पिछले थर्सडे गुरुवार भारत सरकार ने अप्रूवल भी दे दिया। आने वाला दिन में बंद चा बागान को खुलना और जो हमारी त्योहार का मौसम आ रहा है उसमें 20% बोनस देना, ये सब काम भी हम लोग करेगा। आप जिस तरीके से पिछले चुनाव में इतना बड़ा आशीर्वाद दिया, ये आशीर्वाद को हम लोग विकास प्रगति तरक्की के साथ आप लोग का ऋण आपका कर्जा हम लोग शोध करने का कोशिश करूंगा।
0: आज नै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले मुख्यमन्त्रीलाई चालसामा भेट गरी पार्टीको स्थापना दिवस 7 अक्टोबरको दिन दार्जिलिङ आउने निमन्त्रणा दिनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो यस भ्रमणको बेला उत्तर बङ्गाल, विशेष गरी कुचबिहार, जलपाइगुडी, अलिपुरद्वार, दार्जिलिङ र कालेबुङ जिल्लाहरूको विकासलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले नारीहरूको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको अनि पोक्सो कानुनबारे बोल्दै महिलाप्रतिको दुष्कर्मप्रति शून्य सहिष्णुता अप्नाइने उहाँले बताउनुभयो। उहाँले कुचबिहार मदनमोहन मन्दिरको सर्वाङ्गीण विकास गरिने भन्दै यसका लागि कोषको कुनै कमी नहुने वाचा गर्नुभयो। उहाँले राष्ट्र र राज्यको सुरक्षाका लागि सीमा सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताउनुभयो। मुख्यमन्त्री बनेपछि उहाँको यो पहिलो कुचबिहार भ्रमण थियो। उहाँले रविन्द्र भवनमा एउटा उच्च स्तरीय प्रशासनिक बैठकको अध्यक्षता गर्दै जिल्लाको विकास कार्यहरूको समीक्षा समेत गर्नुभयो। राष्ट्रिय राजमार्ग, सीमा सुरक्षा, पूजा अघि सडक मर्मति कार्यबारे उचित निर्देश पनि उहाँले दिनुभयो। राजवंशी भाषा अकादमी विकासका लागि 50 करोड रुपियाँ दिने घोषणा समेत उहाँले गर्नुभयो। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सोसियल मिडियामा बङ्गालमा औद्योगिक निवेश र रोजगारमाथि चर्चा सम्बन्धी एउटा पोस्ट गर्नुभएको छ। पोस्टमा लेखिएको छ, उहाँले हिजो मुम्बईमा रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानीको आवासमा उहाँसित भेट गर्नुभयो। यस भेटमा अम्बानी परिवारसित पश्चिम बङ्गालमा औद्योगिक विकास, निवेश र रोजगार सृजनाका सम्भावनाहरूमाथि चर्चा भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा बताउनुभयो, उहाँलाई मुकेश अम्बानीको आवासमा भगवान गणेशको दर्शन र पूजा अर्चना गर्ने अवसर प्राप्त भयो। उक्त भेटमा पश्चिम बङ्गालमा औद्योगिक विकास र रोजगारका अवसरहरू बढाउने सम्भावनाहरूमाथि पनि विचारहरूको आदान प्रदान गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रसिद्ध साहित्यकार औ पटकथा लेखक शरदिन्दु बङ्गोपाध्यायको पुण्यतिथिमा उहाँलाई विनम्र श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले सत्यान्वेषी ब्योमकेश बक्सीका स्रष्टा शरदिन्दु बन्दोपाध्यायलाई स्मरण गर्नुहुँदै श्रद्धाञ्जली दिनुभएको छ। शरदिन्दु बन्दोपाध्यायको जन्म 30 मार्च 1899 उत्तर प्रदेशको जौनपुरमा भएको थियो। आदिवासी जनजाति समुदायको महान पर्व करम पूजाको अवसरमा आज तराई डुवर्सको विभिन्न स्थानहरूमा पूजा हर्ष उल्लासको साथ गरिँदैछ। करम पूजाले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा, प्रकृति संरक्षण तथा आपसी एकता र भाइचारालाई अझ सुदृढ बनाउने पर्वको रूपमा मनाइन्छ। यसको साथै करम देवताको आशीर्वादले सम्पूर्ण आदिवासी जनजाति समुदायको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसियालीको सबैले कामना गरेका छन्। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। चुनाव आयोगले पश्चिम बङ्गालको राज्यसभाको एक सिटका लागि उपचुनावको कार्यक्रम आज घोषणा गरेको छ। पश्चिम बङ्गालको एक राज्यसभा सिटमा रुक्मणी मल्लिकले राजीनामा दिएपछि उत्पन्न आकस्मिक रिक्तता पूर्ति गर्न उपचुनाव गराउन लागि हो। निर्वाचन आयोगद्वारा जारी कार्यक्रम अनुसार चुनावको अधिसूचना 29 सेप्टेम्बरको दिन जारी हुनेछ र उम्मेद्वारी दर्ता गर्ने अन्तिम मिति 6 अक्टोबरको दिन हुनेछ। उम्मेद्वारी पत्रको जाँच 7 अक्टोबरमा हुनेछ भने उम्मेद्वारहरूले 9 अक्टोबरसम्म आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन्। 16 अक्टोबरको बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म मतदान हुनेछ। मतदान समाप्त भएपछि साँझ 5 बजेदेखि मतगणना सोही दिन सुरु हुनेछ। उत्तर पूर्व भारतका प्रमुख बजारहरूमा सामेल सिलगढी रेगुलेटेड मार्केटको कायाकल्प गर्ने तयारी सुरु गरिएको छ। आज एक बैठक आयोजना गरिएपछि राज्यका पञ्चायत एवं ग्रामीण विकास तथा कृषि विपणन मन्त्री

0: दिलीप घोषले बुनियादी ढाँचामा सुधार समेत केही योजनाहरूको जानकारी गराउनु भएको छ। लगभग 50 एकडमा फैलिएको बजारमा सडक, जल निकासी, प्रवेश निकास, पिउने पानी तथा सुरक्षा व्यवस्थालाई उच्च स्तरीय बनाइनेछ। बजारमा फोहोर प्रसंस्करण केन्द्र, कोल्ड स्टोरेज तथा किसानहरू र ट्रक चालकहरूको लागि सुविधा विकसित गर्ने योजना पनि गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्नुभएको छ। उहाँको यात्रा जनसेवादेखि देश सेवाको संकल्प र निरन्तर जनसेवाको भावनाले प्रेरित रहेको छ। सेवा र सुशासनको यो सोचका साथै सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्य तर्फ काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास भइरहेको छ। सेवा संकल्पको यस विशेष श्रृङ्खलामा आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको माई भारत अभियानले देशका युवाहरूलाई देशको नेतृत्वकर्ता बनाउनुमा कति भूमिका खेलिरहेको छ त्यसबाजे सुन्नेछौँ।
1: माई युथ इन्डिया अर्थात् मेरा युवा भारत एउटा स्वायत्त सरकारी प्लेटफर्म हो। यसको सुरुवात भारत सरकारको युवा मामिला तथा खेल मन्त्रालयले अक्टोबर 2023 केन्द्रीय मन्त्रीमण्डलको मन्जुरीपछि गरेको हो। प्रौद्योगिकी आधारित युवा विकास तथा युवा आधारित विकासलाई प्रोत्साहन गर्न अनि 2047 देशलाई विकसित राष्ट्र बनाउने दिशामा युवाहरूको भूमिकालाई मजबुत पार्ने उद्देश्यले यसको स्थापना गरिएको थियो। यसमा 15-29 आयुवर्गका युवाहरूलाई नेतृत्वकर्ता, नेतृत्व कौशल विकास, युवाहरूलाई सामाजिक नवोन्मेषी अनि समाजको नेतृत्वकर्ताको रूपमा तयार गर्नु मुख्य लक्ष्य रहेको छ। युवाहरूलाई नराम्रा लतदेखि जोगाउनु, युवाहरूमा अनुशासन, कर्तव्यबोध र खेल भावनालाई जगाउनु जस्ता कदमहरूले देशका युवाहरूले श्री मोदीको नेतृत्वमा एउटा नयाँ दिशा पाइरहेका छन्। आज यस योजनाले 2 करोड़ बढी युवाहरूलाई जोडेको छ तथा 1,20,000 बढी गैर सरकारी संस्थानहरू यसमा जोडेका छन् अनि एकीकृत डिजिटल परिवेश तयार गरिरहेका छन् जसमा अध्ययन, नेतृत्व कौशल र सेवा आदि समाहित छ। एआई टुल्स, मेन्टरसिप, लिडरसिप प्रशिक्षणहरू प्रदान गरिँदैछ। यस उपरान्त युवाहरूको करियर काउन्सिलिङ, कौशल मापन, उद्यमशीलताको क्षेत्रमा धेरै मद्दत मिल्दैछ। यसले युवाहरूको नेतृत्वमा देशको कायाकल्प भइरहेको हामीले देखिरहेका छौँ। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बङ्गालमा वर्षाको सिलसिला कायम छ। बिहिबारदेखि उत्तर बङ्गालका पहाडी जिल्लाहरूमा फेरि घना वर्षा हुने अनुमान व्यक्त गरिएको छ। मौसम विभागले मेघ गर्जन, वज्रपात हुँदा खुल्ला स्थानमा नजाने तथा सुरक्षित पक्का भवनमा शरण लिने सल्लाह मानिसहरूलाई दिएको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। मुख्यमन्त्री शुभेन्दु अधिकारी आज कुचबिहार, अलिपुरद्वार तथा जलपाइगुडीको भ्रमणमा हुनुहुन्छ। उहाँले कैयौँ कार्यक्रमहरूमा सहभागिता जनाउनुभयो। आदिवासी समाजको करम पूजा धार्मिक हर्ष उल्लासका साथ उत्तर बङ्गाल र दक्षिण बङ्गालमा आदिवासी क्षेत्रहरूमा पालन गरिँदैछ। चुनाव आयोगले कैयौँ राज्यहरूको विधानसभा सिटको उपचुनावको घोषणा गरेको छ। पश्चिम बङ्गालको 2 16 अक्टोबरको दिन मतदान गरिनेछ अनि मौसम विभागले आगामी दिनहरूमा पहाडमा वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगाहर्ज र प्रसार भारतीको वेब्स ओटिटी प्लेटफर्म अनि न्युज अन एआईआर एपमा पनि उपलब्ध रहनेछ र समय यस बेला बेलुकीको 7 बजिरहेछ र अबको क्रममा श्रोताहरूलाई मनोरञ्जन गराइरहेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत विद्या शर्माको स्वरमा रहेको लोकगीतहरूबाट

27 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 को लागि https://cbseitms.nic.in/nvsix9 र कक्षा 11 को लागि https://cbseitms.nic.in/2026nvsxi11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् लिस्ट 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

विद्या शर्माको शर्मा रहेको यस लोकगीतसँगै कार्यक्रम लोकलहरी आजलाई यतिमा नै सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज रबको क्रममा समय भएको छ कार्यक्रम सुर संगमको जसमा यहाँलाई सुनाइरहेछौँ आधुनिक गीतहरू त प्रथम गीतको बोल रहेको छ उमेर छँदा स्वर अभिनय रसाइलीको किबोर्डमा हुनुहुन्छ रूपेश रसाइली बाँसुरीमा मुकेश बराइली तबलामा प्रवीण गजमेर गिटारमा पलाश बर्मन प्याडमा कमल विश्वकर्मा अनि भायोलिनमा अरविन्द राउत त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम आधुनिक गीत

र भर्खरै यहाँले सुन्नुभयो अभिनय र शैलीको शर्मा प्रथम आधुनिक गीत, शब्द थियो गणेश थापा मगरको अनि सङ्गीत रूपेश र शैलीको, र अब अघिल्लो आधुनिक गीत सुनाइरहेछौँ महेन्द्र प्रधानको शर्मा।

0: रेसगीतको अन्तसँगै कार्यक्रम सुरसङ्गम आजलाई यति माने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र अबसम्म प्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचारहरू। प्रथममा गान्तोक केन्द्रबाट नेपालीमा अनि त्यसपछि कोलकाता केन्द्रबाट बङ्गलामा समाचार।
1: समाचार विनोद अधिकारीबाट सुन्नुहोस्।

0: भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। आज फिल्म कर्मीहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले भारतका विविध भाषा परम्परा र सामाजिक अनुभवहरूलाई प्रतिबिम्बित गर्न चलचित्रले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज नयाँ दिल्लीमा 9 भारतीय अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुभयो। विश्व गैंडा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको एक सिङ्गे गैंडाको चर्चा गर्नुहुँदै यसको संरक्षणमा समर्पित सबैको प्रशंसा गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आगामी दशक विश्वव्यापी ऊर्जा माग बढाउन भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनेछ भनी बताउनु भएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीमा लिबरल डेमोक्रेटिक पार्टी एलडिपीका जापानी सांसदहरूको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभयो। अब समाचार विस्तारमा। आज चलचित्र कर्मीहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय चलचित्रको सांस्कृतिक शक्ति र विविधतामाथि प्रकाश पार्नुभयो। उहाँले भारतका विविध भाषा परम्परा र सामाजिक अनुभवहरूलाई प्रतिबिम्बित गर्न चलचित्रले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयो।
2: भारतीय फिल्म जगत के सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कार से सम्मानित करके मुझे बहुत प्रसन्नता हो रही है। पिछले वर्ष उन्हें पद्म भूषण से सम्मानित करने का अवसर मुझे मिला। बहुत छोटी उम्र से ही और रंगमंच के प्रख्यात लोगों के साथ जुड़ गए थे। अपने पहले नाटक में उन्होंने चैतन्य महाप्रभु की प्रमुख भूमिका निभाई और दूसरी नाटक में गौतम बुद्ध की। फिल्म में उनका अभिनय थिएटर और सिनेमा के श्रेष्ठ आयामों का समन्वय प्रस्तुत करता है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले गुजरातको एकतानगरमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुभयो। सन् 1954 स्थापित यी पुरस्कारहरू भारतको सर्वोच्च फिल्म पुरस्कार हुन् जसले फिचर फिल्म, नन फिचर फिल्म र चलचित्र सम्बन्धी लेखन जस्ता विधाहरूमा कलात्मक तथा प्राविधिक उत्कृष्टताको कदर गर्दछ। आफ्नो सम्बोधनमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले सबै पुरस्कार विजेताहरूलाई बधाई दिनुभयो र प्राविधिक छायाङ्कार तथा पर्दा पछाडि काम गर्ने अन्य कर्मचारीहरूको योगदानको सराहना

0: गर्नुभयो। उहाँले सन् 2024 को दादा साहेब फाल्के पुरस्कार प्रापक अनन्त नागलाई पनि बधाई दिनुभयो र 5 दशकभन्दा लामो समयदेखि चलचित्र उद्योगमा उहाँले पुर्याउनु भएको योगदानको प्रशंसा समेत गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीमा 9 भारतीय अन्तर्राष्ट्रिय जल सप्ताह 2026 को उद्घाटन गर्नुभयो। 5 दिनसम्म चल्ने यस कार्यक्रमको मुख्य विषयवस्तु जलवायु अनुकूल जल प्रबन्धन रहेको छ। यस कार्यक्रममा नेदरल्यान्ड्स र जर्मनी साझेदार देशका रूपमा सहभागी छन्। यसले भारत र विदेशका अनुसन्धानकर्ता, स्टार्टअप र युवाहरूका साथै विश्वव्यापी जल सरोकारवाला, नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थान र विज्ञहरूका लागि एक साझा मञ्च प्रदान गर्दछ। यस सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनु र दिगो जल व्यवस्थापनमा विश्वव्यापी विशेषज्ञताहरूको आदान प्रदानलाई सहजीकरण गर्नु हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले जल जीवन र सभ्यताको आधार भएको बताउनुभयो। उहाँले यसको विवेकपूर्ण प्रयोग, संरक्षण र प्रभावकारी व्यवस्थापनको आवश्यकतामा जोड दिनुभयो। उहाँले कुनै पनि एकल संस्थान, क्षेत्र वा राज्यले एक्लै जल सम्बन्धी चुनौतीहरूको सामना गर्न नसक्ने उल्लेख गर्नुहुँदै अझ बढी सहयोग र समन्वयनात्मक दृष्टिकोण अप्नाउन आह्वान गर्नुभयो। उपराष्ट्रपतिले बहुसरोकारवाला र बहुआयामिक दृष्टिकोणको आवश्यकतामा जोड दिनुहुँदै प्राविधिक आविष्कार, सुदृढ नीति, वैज्ञानिक ज्ञान, स्थानीय अनुभव र सामुदायिक सहभागिताको एकीकरणको वकालत समेत गर्नुभयो। विश्व गैंडा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको एकसिङे गैंडाको चर्चा गर्नुहुँदै यसको संरक्षणमा समर्पित सबैको प्रशंसा गर्नुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले विश्वभरिका गैंडाको जम्मा संख्याको लगभग 80% हिस्सा अहिले असममा पाइने कुरा उल्लेख गर्नुभयो। उहाँले काजीरङ्गामा गैंडाको अवैध शिकार नियन्त्रण गर्न गरिएका प्रयासहरूको सराहना गर्नुभयो। प्रधानमन्त्रीले बिहार अनि पश्चिम बङ्गालका केही क्षेत्रमा गैंडा पुनः फर्किएको वा यसको राम्रोसँग संरक्षण भइरहेको कुरा बताउनुभयो। उहाँले उत्तर प्रदेशको दुधुवामा गैंडाको सफल पुनर्स्थापनाले इतिहास रच्दै गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले गैंडा संरक्षण, प्राकृतिक व्यवस्थापनको व्यवस्थापन, आनुवांशिक सुधार तथा जनसङ्ख्या सम्बन्धी तथ्याङ्क बुझ्नका लागि सम्बन्धित राज्यहरूलाई आर्थिक अनि प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले प्रोजेक्ट राइनो सुरु गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको नागोयामा आयोजित एसियाली खेलमा स्वर्ण पदक जितेकोमा राष्ट्रिय महिला क्रिकेट टोलीलाई बधाई दिनुभएको छ। यसलाई भारतीय क्रिकेटका लागि एउटा शानदार जितको रूपमा वर्णन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले यस जितसँग भारतले यस संस्करणको खेलमा आफ्नो पहिलो स्वर्ण पदक सुरक्षित गरेको उल्लेख गर्नुभयो। सामाजिक सञ्जालमा एउटा पोस्ट गर्नुहुँदै उहाँले यो आत्मविश्वास, कौशल र उत्कृष्ट टोली समन्वयले भरिएको प्रभावशाली प्रदर्शन भएको बताउनुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा जनसेवाबाट देशमा विस्तारित भएको प्रतिबद्धताबाट प्रेरित छ, जसमा उहाँले सदैव अटुट जनसेवाको भावना कायम राख्नुभएको छ। सेवा र सुशासनको यही दृष्टिकोणबाट निर्देशित भई सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जीवनस्तरमा परिवर्तन ल्याउने प्रयासहरू भइरहेका छन्। यस विशेष श्रृङ्खलामा आज हामी गभर्मेन्ट ई मार्केट प्लेस GEM मार्फत यो दृष्टिकोण कसरी कार्यान्वयनमा ल्याइएको छ भन्ने बारे चर्चा गर्नेछौँ।
1: गवर्नमेंट ई मार्केट प्लेस जेम, जिसकी शुरुआत अगस्त 2016 में हुई थी, वह आज देश में सरकारी खरीद के लिए एक प्रमुख डिजिटल प्लेटफॉर्म बनकर उभरा है। यह प्लेटफॉर्म खरीदारों और विक्रेताओं को एक साथ ऑनलाइन मार्केट प्लेस पर लाता है। 2023 में टेक्नोलॉजी के जरिए ईज ऑफ लिविंग पर बजट के बाद आयोजित एक वेबिनार को संबोधित करते हुए प्रधानमंत्री नरेंद्र मोदी ने कहा था कि कैसे जेम पोर्टल ने छोटे कारोबारियों को सरकारी खरीद प्रक्रिया में शामिल होने के लिए सशक्त बनाया है।
2: हम भारत में आधुनिक डिजिटल इंफ्रास्ट्रक्चर तैयार कर रहे हैं, साथ ही ये भी सुनिश्चित कर रहे हैं कि डिजिटल क्रांति का फायदा समाज के हर वर्ग तक पहुंचे। आज जेम पोर्टल जेम पोर्टल ने दूर दराज के छोटे दुकानदार या रेहड़ी पटरी वालों को भी ये अवसर दिया है कि वो सरकार को सीधे अपना प्रोडक्ट बेच सके।
0: पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज बताउनु भए अनुसार आगामी दशकहरूमा विश्वव्यापी ऊर्जा माग बढाउन भारतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहन्छ।

श्री पुरीले नयाँ दिल्लीमा ओपेकका महासचिव हैथम अल घायससँगै ओपेक भारत ऊर्जा सम्वादको सातौँ उच्चस्तरीय बैठकको सह अध्यक्षता गर्नुभयो। बैठकमा तेल बजारको स्थिरता, ऊर्जा सुरक्षा तथा तेल उद्योगमा पर्याप्त र समयमै गरिने लगानीको महत्त्वबारे छलफल केन्द्रित थियो। दुवै पक्षले आपतकालीन, मध्यमकालीन र दीर्घकालीन दृष्टिकोणहरूको समीक्षा गरे तथा विश्वव्यापी आर्थिक विस्तार र ऊर्जा मागको वृद्धिमा भारतको निर्णायक भूमिकामा जोड दिए। बैठकका क्रममा श्री पुरीले भारत र ओपेक बीचको सम्बन्ध स्वाभाविक रूपमा परिपूरक र पारस्परिक रूपमा लाभदायक रहेको बताउनुभयो। उहाँले ओपेक र यसका सदस्य देशहरूसँगको लामो समयदेखिको सहकार्यलाई भारतले उच्च महत्त्व दिन र यसले प्रमुख ऊर्जा मुद्दाहरूमा आपसी समझदारी तथा सहयोग अभिवृद्धि गर्ने महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीमा लिबरल डेमोक्रेटिक पार्टी एलडिपीका जापानी सांसदहरूको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभयो। यस प्रतिनिधिमण्डलको नेतृत्व एलडिपीको अन्तर्राष्ट्रिय ब्युरोका महानिर्देशक तारो कोनोले गरिरहनु भएको छ। श्री कोनोले यसअघि जापानको रक्षा मन्त्री, विदेश मन्त्री र डिजिटल मामिला मन्त्रीको रूपमा सेवा गरिसक्नु भएको छ। यो प्रतिनिधिमण्डल भारत जापान विशेष आगन्तुक कार्यक्रम अन्तर्गत भारतको 5 दिने भ्रमणमा रहेको छ। विदेश मन्त्रालयले जनाएअनुसार दुवै पक्षले रक्षा, आर्थिक सुरक्षा, आपूर्ति श्रृङ्खलाको सुदृढता, व्यापार तथा लगानी प्रवृत्ति, नवप्रवर्तन र जनस्तरको सम्बन्ध लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धको सकारात्मक गतिलाई कायम राख्ने विषयमा अर्थपूर्ण छलफल पनि गरेका छन्। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज फिल्म कर्मीहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले भारतका विविध भाषा, परम्परा र सामाजिक अनुभवहरूलाई प्रतिबिम्बित गर्न चलचित्रले खेल्ने महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयो। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज नयाँ दिल्लीमा 9 भारतीय अन्तर्राष्ट्रिय जल सप्ताह 2026 उद्घाटन गर्नुभयो। विश्व गैँडा दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको एक सिङ्गे गैँडाको चर्चा गर्नुहुँदै यसको संरक्षणमा समर्पित सबैको प्रशंसा गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आगामी दशकहरूमा विश्वव्यापी ऊर्जा माग बढाउन भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनेछ भनी बताउनु भएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले नयाँ दिल्लीमा लिबरल डेमोक्रेटिक पार्टी एलडिपीका जापानी सांसदहरूको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैनो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषय लिएर हजुरहरूलाई कुराकानी सुनाउने छु र मेरो विषय रहेको छ कि हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग। हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग। मानिसको जीवन जन्मदेखि मृत्युसम्मको एउटा लामो यात्रा हो। जन्म हाम्रो इच्छा बिना हुन्छ र मृत्यु पनि हाम्रो इच्छा अनुसार आउँदैन, तर जन्म र मृत्यु

प्रत्येक मानिसले एक दिन मर्नुपर्छ। विज्ञानले मानिसको आयु बढाउन सक्छ, रोगको उपचार गर्न सक्छ र जीवनलाई केही समयसम्म सुरक्षित राख्न सक्छ, तर मृत्युबाट पूर्ण रूपमा मुक्त गराउन सक्दैन। त्यसैले मृत्युको डर मानव स्वभावको एउटा स्वाभाविक पक्ष हो। अज्ञात कुराप्रति मानिसलाई डर लाग्छ र मृत्यु त अझै पनि धेरै हदसम्म अज्ञात रहस्य हो। मृत्युपछि के हुन्छ? चेतना समाप्त हुन्छ कि अर्को कुनै अस्तित्वको सुरु हुन्छ? आत्मा हुन्छ कि हुँदैन? यस्ता प्रश्नको अन्तिम उत्तर मानिससँग छैन। यही अनिश्चितताले मृत्युको डरलाई अझ गहिरो बनाउँछ। मानिसका धेरै सपना, इच्छा र आकाङ्क्षा हुन्छ, तर परिवारको दबाव, समाजको अपेक्षा, असफलताको डर र भविष्यको चिन्ताका कारण हामी आफ्ना इच्छाहरूलाई बारम्बार भोलिका लागि थाती राख्छौँ। हामी भन्छौँ, समय मिलेपछि यात्रा गरौँला, पैसा भएपछि सपना पूरा गरौँला, अनि पछि परिवारसँग पर्याप्त समय बिताउला। यसरी पछि भन्दै जाँदा जीवनका महत्त्वपूर्ण क्षणहरू बितिसकेका हुन्छन्। जीवनको अन्तिम समयमा मानिसले आफूले कति धन कमायो भन्दा आफूले कति प्रेम गर्यो, कति खुसी अनुभव गर्यो र आफ्ना सपनाका लागि कति प्रयास गर्यो भन्ने कुरा सम्झन सक्छ। त्यसैले मृत्युको डरभित्र अधुरो जीवनको डर पनि लुकेको हुन सक्छ। मृत्यु हाम्रो नियन्त्रणमा छैन, तर बाँच्ने तरिका केही हदसम्म हाम्रो हातमा छ। त्यसैले आज हामीलाई अर्थपूर्ण बनाउनु, प्रियजनलाई प्रेम व्यक्त गर्नु, आफ्नो रुचिलाई समय दिनु र आफ्ना सपनाका लागि प्रयास गर्नु अति नै आवश्यक छ। जीवन छोटो भए पनि त्यसलाई अर्थपूर्ण बनाउन सकिन्छ, तर मृत्युको डरलाई केवल मर्न डराउनु भनेर बुझ्नु पर्याप्त हुँदैन। कहिलेकाहीँ मानिसलाई मृत्यु स्वयं भन्दा पनि मृत्यु अघि आफूले जीवनमा केही गर्न नसकेको पछुतोको बढी डर लागिरहेको हुन्छ। मानिसले आफ्नो जीवनको अन्तिम क्षणमा फर्केर हेर्दा के देख्न चाहन्छ? उसले कमाएको धन, बनाएको घर, पाएको प्रसिद्धि कि आफूले प्रेम गरेको, सपना देखेको, सम्बन्ध जोगाएको र आफ्नै इच्छा अनुसार बाँचेको जीवन? सम्भवत मानिसका लागि यी प्रश्नहरू मृत्युको प्रश्नभन्दा कम महत्त्वपूर्ण छैनन्। कल्पना गरौँ, एक वृद्ध मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा छ। उसको वरिपरि प्रशस्त धन छ, ठूलो घर छ, समाजमा प्रतिष्ठा छ, तर उसले आफ्नो मनको इच्छा कहिल्यै पूरा गर्न सकेन। उसले परिवारसँग पर्याप्त समय बिताउन सकेन। उसले आफ्ना प्रियजनलाई प्रेम व्यक्त गर्न सकेन। उसले सधैँ भोलि गराउला भन्दै आफ्नो सपना पछाडि सारिरह्यो। अब जब जीवनको समय लगभग सकिएको छ, उसले आफूलाई प्रश्न गर्छ, मैले वास्तवमा जीवन बाँचे त? यस्तो अवस्थामा उसको डर केवल मृत्युको डर नहुन सक्छ। उसको डर त बाँच्न बाँकी रहेको जीवनको डर पनि हुन सक्छ। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौँ हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग भन्ने विषयमाथि केही कुराकानी। र श्रोता मित्र, अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। अजिउँदो जीवन अर्थात् अनलिभ्ड लाइफ भन्ने विचार अत्यन्तै गहिरो छ। बाँच्न नसकेको जीवन भन्नाले मानिसले आफ्नो सम्भावना, इच्छा, सपना, प्रेम, सृजनशीलता र वास्तविक व्यक्तित्वलाई पूर्ण रूपमा अनुभव गर्न नपाएको अवस्था बुझ्न सकिन्छ। बाहिरबाट हेर्दा मानिस सफल देखिन सक्छ, तर भित्रबाट ऊ आफूले चाहेको जीवनबाट धेरै टाढा हुन सक्छ। हामी मध्ये धेरै मानिसको जीवनमा अरूले के भन्लान् भन्ने प्रश्नको ठूलो प्रभाव हुन्छ। बाल्यकालदेखि नै हामीलाई समाजका अपेक्षाहरू सिकाइन्छ। राम्रो पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ, धेरै पैसा कमाउनुपर्छ, प्रतिष्ठित बन्नुपर्छ, अरूभन्दा अगाडि बढ्नुपर्छ भन्ने कुरा हामी सुन्दै हुर्किन्छौँ। यी कुराहरू आफैमा नराम्रा भन्ने होइनन्, तर समस्या तब सुरु हुन्छ जब हामी आफ्नो जीवनको निर्णय आफ्नै मूल्य र इच्छाभन्दा अरूको अपेक्षा अनुसार गर्न थाल्छौँ। कहिलेकाहीँ मानिस आफूलाई मन नपर्ने काममा वर्षौँ बिताउँछ, केवल समाजले त्यसलाई सफलताको प्रतीक मानेको कारण। कसैले आफ्नो रुचि त्यागेर अरूले चाहेको पेसा रोज्छ, कसैले प्रेम गर्न चाहन्छ तर अस्वीकारको कारणले प्रेम व्यक्त गर्दैन, कसैले यात्रा गर्न चाहन्छ तर समय छैन भन्दै सपना थाती राख्छ, कसैले लेख्न, चित्र बनाउन, सङ्गीत सिक्न वा कुनै सृजनात्मक काम गर्न चाहन्छ, कसैले फुटबल, हकी, क्रिकेट आदि जस्ता खेलहरू खेल्न चाहन्छ, तर त्यसबाट भविष्य बन्दैन भन्ने डरले त्यसलाई छोड्छ। यसरी जीवन बिस्तारै बित्दै जान्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा देखिन्छ, मृत्यु निश्चित छ तर हामीले बाँच्ने जीवनको गुणस्तर निश्चित छैन। मृत्यु कहिले आउँछ भन्ने हामीलाई थाहा हुँदैन, तर आज कसरी बाँच्ने भन्ने कुराको केही अंश हाम्रै हातमा हुन्छ। त्यसैले मृत्युको स्मरणले जीवनलाई निराश बनाउनुको सट्टा जीवनलाई अझ अर्थपूर्ण बनाउन प्रेरित गर्न सक्छ। मृत्युबारे सोच्दा मानिस प्राय मेरो जीवन कहिले समाप्त हुन्छ भन्ने प्रश्न गर्छ, तर अर्को प्रश्न अझ महत्त्वपूर्ण हुन सक्छ, मेरो जीवन समाप्त हुन अघि म कसरी बाँच्न चाहन्छु। यी दुई प्रश्नबीच ठूलो फरक छ। पहिलो प्रश्नले हामीलाई समयको सीमाबारे सोचाउँछ भने दोस्रो प्रश्नले जीवनको अर्थबारे सोचाउँछ। मानिसको सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ समयको अभाव होइन, समयलाई अर्थपूर्ण रूपमा प्रयोग नगर्नु हो। हामी भविष्यका लागि यति धेरै तयारी गर्छौँ कि वर्तमानमा बाँच्न नै बिर्सन्छौँ। अहिले दुःख गरौँ पछि सुख पाउँछौँ भन्ने सोचले मानिसलाई वर्षौँसम्म चलाउन सक्छ। भविष्यका लागि योजना आवश्यक छ, तर यदि भविष्यको खोजीमा वर्तमान नै गुमायो भने त्यो भविष्य आएपछि पनि हामीलाई अधुरोपन महसुस हुन सक्छ। हामी प्राय भन्छौँ समय मिलेपछि परिवारसँग बसौला, पैसा भएपछि यात्रा गरौला, काम कम भएपछि आफूलाई समय दिउँला, अवकाश पाएपछि मन लागेको कुरा गरौला, तर जीवनले सधैँ यस्तो अवसर दिन्छ भन्ने निश्चित हुँदैन। परिस्थितिहरू बदलिन्छन्, मानिसहरू टाढा जान सक्छन्, स्वास्थ्य कमजोर हुन सक्छ र समय समाप्त हुन सक्छ। त्यसैले जीवनको अर्थ केवल भविष्यका लागि सुरक्षित राखेको कुनै पुरस्कार होइन, जीवन वर्तमान क्षणमै अनुभव गरिने वास्तविकता हो। तर यसको अर्थ जिम्मेवारी छोडेर केवल आफ्नो इच्छा पुरा गर्नुपर्छ भन्ने होइन। जीवनमा परिवार, समाज, कर्तव्य र अरू प्रतिको जिम्मेवारीको पनि महत्त्व हुन्छ। आफ्नो जीवन बाँच्नु भनेको स्वार्थी बन्नु होइन, बरु आफूले गर्ने काम र रोज्ने बाटोमा आफ्नो चेतना,
मूल्य र इच्छालाई पनि स्थान दिनु हो। अरूको खुसीका लागि आफूलाई पूर्ण रूपमा हराउनु र आफ्नै इच्छाका लागि अरूलाई पूर्ण रूपमा व्यवस्था गर्नु दुवै अतिवादी अवस्था हुन्। अर्थपूर्ण जीवन सम्भवतः यी दुई बीचको सन्तुलनमा हुन्छ। मृत्युको डरको अर्को कारण प्रियजनलाई गुमा

हुने डर पनि हो। मानिस केवल आफ्नै मृत्युबाट मात्र डराउँदैनन्, उसलाई आफूले प्रेम गरेका मानिसहरूबाट छुट्टिनुपर्ने सम्भावनाले पनि डराउँछ। आमा बुबा, जीवनसाथी, छोराछोरी, साथीभाइ, यी सम्बन्धहरूले जीवनलाई अर्थ दिन्छन्। जब मृत्युको कुरा आउँछ, हामीले म मर्छु भन्ने मात्र होइन, म मेरा प्रियजनबाट अलग हुन्छु भन्ने सम्भावनालाई पनि महसुस गर्छौँ। त्यसैले मृत्युको चेतनाले हामीलाई सम्बन्धहरूको महत्त्व सम्झाउन सक्छ। हामीले प्रेम गर्ने मानिसलाई प्रेम व्यक्त गर्न किन पर्खने? म तिमीलाई माया गर्छु, धन्यवाद, माफ गरिदिनुहोस्, म तपाईँलाई सम्झिरहेको छु जस्ता सरल शब्दहरू कहिलेकाहीँ जीवनकै सबैभन्दा मूल्यवान शब्द बन्न सक्छन्। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि पनि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। जबसम्म हामीसँग समय छ, हामी आफ्नो कथाको केही अंश परिवर्तन गर्न सक्छौँ। अनलिभ्ड लाइफको अवधारणा केवल मृत्यु अघि पछुताउने कुरा मात्र होइन, यसले हामीलाई अझै एउटा प्रश्न सोध्न बाध्य बनाउँछ। के म अहिले आफूले साँच्चिकै बाँच्न चाहेको जीवन बाँचिरहेको छु? यदि उत्तर हो छ भने त्यो ठूलो उपलब्धि हो, तर उत्तर होइन छ भने पनि त्यो अन्त्य होइन, त्यो चेतना परिवर्तनको सुरुवात हुन सक्छ। जीवनमा ठूलो परिवर्तन गर्न सधैँ ठूलो निर्णय आवश्यक पर्दैन। कहिलेकाहीँ परिवारसँग समय बिताउने, पुरानो साथीलाई फोन गर्ने, मनमा रहेको कुरा व्यक्त गर्ने, नयाँ कुरा सिक्ने, आफ्नो रुचिलाई समय दिने वा आफूलाई लामो समयदेखि रोकिरहेको डरको सामना गर्ने जस्ता साना कदमहरूबाट पनि जीवनको दिशा बदलिन सक्छ। मानिसले मृत्यु रोक्न सक्दैन, तर मृत्युको चेतनालाई कसरी प्रयोग गर्ने भन्ने कुरा उसको हातमा केही हदसम्म हुन्छ। मृत्युको सोचले यदि हामीलाई डर मात्र दिन्छ भने त्यसले जीवनलाई साँघुरो बनाउन सक्छ, तर यदि त्यसले हामीलाई समयको मूल्य बुझाउँछ भने त्यही चेतना जीवनलाई गहिरो बनाउन सक्छ। वास्तवमा जीवनको सुन्दरता यसको सीमिततामा पनि छ। यदि मानिस अमर हुन्थ्यो भने समयको मूल्य कस्तो हुन्थ्यो भन्ने प्रश्न उठ्छ। कुनै कुरा सीमित भएकै कारण त्यसको महत्व बढ्छ। समय सीमित छ, त्यसैले एउटा भेट मूल्यवान हुन्छ। जीवन सीमित छ, त्यसैले एउटा बिहान विशेष हुन्छ। सम्बन्धहरू स्थायी हुन सक्छन्, त्यसैले प्रेमलाई अझै व्यक्त गर्नु अर्थपूर्ण हुन्छ। मृत्यु जीवनको विपरीत मात्र होइन, मृत्युको चेतनाले जीवनलाई परिभाषित गर्न पनि मद्दत गर्छ। जब हामी बुझ्छौँ कि हाम्रो समय सीमित छ, तब हामीले केलाई प्राथमिकता दिने भन्ने प्रश्न स्पष्ट हुन सक्छ। धन, प्रतिष्ठा र उपलब्धिहरू महत्त्वपूर्ण हुन सक्छन्, तर तिनीहरू जीवनका सम्पूर्ण अर्थ भन्ने होइन। मानिसको जीवनमा सम्बन्ध, प्रेम, करुणा, स्वतन्त्रता, सृजनशीलता, अनुभव र अरूका लागि गरेको योगदान पनि उत्तिकै महत्त्वपूर्ण हुन सक्छ। जीवनको अन्तिम मूल्य सायद हामीले कति वर्ष बाँचेका छौँ भन्नेमा मात्र हुँदैन, तर ती वर्षहरूमा हामीले कति महसुस गर्यौँ, कति प्रेम गर्यौँ, कति सिक्यौँ, कति सृजना गर्यौँ र अरूको जीवनमा कस्तो सकारात्मक प्रभाव छोड्यौँ भन्नेमा पनि हुन्छ। त्यसैले मृत्युको बारेमा सोच्नु जीवनबाट भाग्नु होइन, बरु कहिलेकाहीँ मृत्युको स्मरणले जीवनलाई अझ नजिकबाट हेर्न सिकाउँछ। आजको दिन फेरि नआउन सक्छ, आज भेटेको मानिस सधैँ साथमा नहुन सक्छ, आज पाएको अवसर भोलि नहुन सक्छ। त्यसैले जीवनलाई केवल कुनै दिनका लागि बचाएर राख्नुको सट्टा आज पनि त्यसको केही अंश बाँच्न आवश्यक छ। अन्त्यमा प्रश्न, म कहिले मर्छु भन्दा म बाँचुन्जेल कसरी बाँच्ने भन्ने हुन सक्छ। मृत्यु हाम्रो जीवनको अन्तिम अध्याय हो, तर त्यस अध्यायको मिति हामीलाई थाहा हुँदैन। हाम्रो हातमा रहेको कुरा भने अहिले बाँचिरहेको जीवन हो। सायद हामी मृत्युबाट डराउँछौँ, त्यो स्वाभाविक

तर कहिलेकाहीँ मृत्युको डरभित्र एउटा अझ गहिरो डर लुकेको हुन्छ। आफू भन्न सक्ने मानिस भन्न नसक्नु, भन्नुपर्ने कुरा नभन्नु, प्रेम गर्नुपर्ने मानिसलाई प्रेम नगर्नु, बाँच्नुपर्ने जीवनलाई सधैँ भोलिका लागि सारिरहनु, त्यसैले जीवनको सबैभन्दा महत्त्वपूर्ण प्रश्न मृत्यु कहिले आउँछ भन्ने मात्र होइन, प्रश्न यो पनि हो, मृत्यु आउनु अघि मैले आफ्नो जीवन कति साँचो रूपमा बाँचे। यदि हामीले आजको दिनलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसके पनि अर्थपूर्ण बनाउन सिकौँ, आफ्ना प्रियजनलाई प्रेम व्यक्त गर्न सिकौँ, आफ्नो जिम्मेवारी पूरा गर्दै आफ्नो अस्तित्वलाई पनि सम्मान गर्न सिकौँ, सिक्न र बदलिन तयार रह्यौँ भने सायद बाँच्न नसकेको जीवनको डर केही कम हुन सक्छ। मृत्यु अन्तिम सत्य हो, तर त्यस अघि रहेको जीवन हाम्रो अवसर हो। त्यो अवसर सानो वा ठूलो जे भए पनि त्यसलाई सचेत भएर बाँच्नु नै सायद जीवनको सबैभन्दा ठूलो उत्तर हो। मृत्यु निश्चित छ, तर जीवन कसरी बाँच्ने भन्ने प्रश्न अझै खुल्ला छ, र त्यो प्रश्नको उत्तर हामीले हरेक दिन आफ्ना निर्णय, सम्बन्ध, प्रेम, साहस र कर्म मार्फत लेखिरहेका हुन्छौँ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत हामी मृत्युसँग डराउँछौँ कि बाँच्न नसकेको जीवनसँग भन्ने विषयमाथि केही कुराकानी, र आजलाई भने प्रस्तोता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

प्रस्तुत थियो कार्यक्रम युवावाणी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र समय यस बेला बेलुकीको 8:30 भइरहेछ र अब प्रस्तुत छ अघिल्लो कार्यक्रम चर्चा चौतारी।

0: श्रोतागण नमस्कार, आजको चर्चा चौतारी कार्यक्रममा हामीले हाम्रा समाजका गौरव हालै पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेश योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया उहाँलाई धेरै धेरै स्वागत जनाउँदछु।
1: बहुत धन्यवाद भाइ। हजुर,
0: अब हामी चर्चा चौतारीको कार्यक्रममा
2: प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा गर्दै लाग्नु हुँदैछ।
0: जुन पर्यावरण संरक्षण र पर्यावरण विकासको क्षेत्रमा अभूतपूर्व कार्य भएको छ त्यसबारे हामी छलफल गर्नेछौँ। र सौभाग्यवश 5 जुन प्रत्येक वर्ष विश्व पर्यावरण दिवस पालन गरिन्छ र भारतमा भारतको जुन संस्कृति परम्परा छ, वेद छ, उपनिषद छ, रामायण महाभारत, यी सबमा प्रकृति पर्यावरणको गहिरो उल्लेख छ। अथर्ववेदमा भनिएको छ, माता भूमि पुत्रोऽहं पृथिव्यः, र यस बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी भन्नुहुन्छ।
3: वेद काल से कहा गया है, माता भूमि पुत्रोऽहं पृथिव्यः, अर्थात ये भूमि मेरी माता है और मैं पृथ्वी का पुत्र। यही वो विचार है जिसको प्रभु श्री राम ने भी लंका के वैभव को छोड़ते हुए कहा था, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसे, वंदे मातरम। यही महान सांस्कृतिक परंपरा का एक आधुनिक अवतार है।
0: डाक्टर योञ्जन सर, तपाईँले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा वैदिक कालदेखि प्रकृति पृथ्वी र मानवको सम्बन्धको बारेमा भन्नुभयो कि पृथ्वी हाम्री माता हुन् र हामी त्यसको सन्तान हौँ र यसैले पृथ्वीको संरक्षण

0: र पर्यावरणको संरक्षण हाम्रो जीवनको निम्ति एउटा महत्त्वपूर्ण कडी हो र प्रत्येक व्यक्तिको जीवन सुख शान्ति समृद्धिको निम्ति पर्यावरण संरक्षण अति आवश्यक छ र प्रत्येक वर्ष 5 जुनको दिन विश्व पर्यावरण दिवसको रूपमा राष्ट्रसङ्घले घोषित गरेको छ र त्यो पालन हुँदै आएको छ। स्वयं प्रेरणाले जलवायु संरक्षण तथा हाम्रो भविष्यको सुरक्षा र यो विश्व पर्यावरण दिवस पालन गर्नुको लक्ष्य र उद्देश्य के हो अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जुन भारतीय संस्कृतिमा पृथ्वीलाई आमा र हामी त्यसको सन्तान भनेको छौँ यस विषयमा तपाईँ केही प्रकाश पार्नुहुन्छ?
1: बहुत धन्यवाद। तपाईँले जुन चाहिँ एउटा अब्जर्भेसन भन्नुभयो या त प्रश्न भन्नुभयो अहिले मलाई राखिदिनु भयो मेरो अघि, त मलाई खुबै मन परेको यो कुरो हो। यसको म अलिकति एउटा छोटो इतिहास भन्नु पऱ्यो।
0: हजुर,
1: के छ भनेदेखि चाहिँ अब संसारमा 3 किसिमको देशहरू पाइन्छ। एउटा चाहिँ एकदमै डेभलप्ड या त एकदमै विकसित विकासको क्षेत्रमा चाहिँ चरम सीमामा पुगेका देशहरू, त्यसलाई विकसित देशहरू भनिन्छ, जति पनि युरोपियन कन्ट्रिजहरू छ। अनि यता एसियामा चाहिँ तपाईँको जस्तो अहिले साउथ कोरिया पनि एकदमै विकसित भइसकेको छ प्रत्येक क्षेत्रमै, जापान त एकदमै पहिल्यै विकसित भइसकेको,
0: हजुर,
1: र त्यस्तै प्रकारले चाइना पनि एकदमै विकसित देशमै देशकै क्याटेगोरीमा आउँछ र एसियामा पनि, र विकसित देशहरू अब त अर्को चाहिँ विकसित हुँदै गरेको, यसमा चाहिँ जस्तो भुटान भयो, नेपाल भयो, इन्डिया भयो, र यी देशहरू चाहिँ अरू थुप्रै देशहरू छन् यो चाहिँ विकास हुँदै गरेको क्याटेगोरीमा आउँछन्। र अर्को चाहिँ अविकसित देशहरू जस्तो बङ्गलादेश भयो, त्यस्तै अरू थुप्रै अफ्रिकाभित्र यति थुप्रो देशहरू छन् जुन चाहिँ देशहरू चाहिँ एकदमै अविकसित रूपमा अहिले पनि रहिरहेका छन्। भन्दा मतलब त यति साह्रो अविकसित पनि भोकले मर्ने सङ्ख्याहरू ज्यादै मात्रामा रहेका छन्। रोगले रोग लागेर उपचारविहीन मानिसहरू यति थुप्रो सङ्ख्यामा त्यहाँ छन् र त्यहाँ कुनै ट्रान्सपोर्ट कम्युनिकेसन छैन। भन्नुपर्दाखेरि चाहिँ पौराणिक युग जस्तै को युग चाहिँ अहिले पनि अफ्रिकाको कतिवटा देशहरूमा चाहिँ पाइन्छ। र यो चाहिँ एकदम अविकसित एकदमै अविकसित देशहरू अनडेभलप्ड कन्ट्री भनिन्छ। त अब भारत देश जुन चाहिँ एउटा डेभलपिङ कन्ट्रीको रूपमा अहिले हामी भन्छौँ, तर भारतभित्र पनि यति थुप्रो राज्यहरू र युनियन टेरिटोरी हामी पाउँछौँ र त्यसमा सबै कतिवटा राज्यहरू त एकदमै विकसित भइसके, तर रहल राज्यहरू अनि रहल कतिवटा युनियन टेरिटोरी चाहिँ अविकसित अवस्थामै छन्। र अब यो जुन चाहिँ विकसित अब राज्यहरू छन् भारतमा, अब यो त युरोपियन युरोपभित्र जुन चाहिँ देशहरू विकसित भइसक्यो त्यसको तुलनामा त फेरि आउँदैन नि। फेरि विकसित भन्नुभयो त उनीहरू कुनै एउटा हदसम्म चाहिँ विकसित छन्, त्योभन्दा बाहिर चाहिँ उनीहरू त्योभन्दा माथि चाहिँ उठिसकेको छैनन्। अनि त्यसलाई पनि लिएर अनि जुन चाहिँ अविकसित राज्यहरू छन् युनिटेड छन् यसलाई पनि लिएर चाहिँ हाम्रा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले चाहिँ उहाँ आफ्नो के अरे जुन चाहिँ प्रधानमन्त्रीको पदमा आउनुभएपछि चाहिँ उहाँले भारतको निम्तिलाई चाहिँ भारतलाई चाहिँ चाँडोभन्दा चाँडो समयमा चाहिँ एउटा सेल्फ रिलायन्स सेल्फ डेभलप्ड सेल्फ डिपेन्डेन्ट देश बनाउनुपर्छ। जस्तो अमेरिका छ एउटा विकसित देशको रूपमा, अमेरिका छ, जापान छ, जर्मनी छ, अरू देशहरू छन्, त्यस्तै हामी पनि हुनुपर्छ। हाम्रो सडकहरू त्यो खालको हुनुपर्छ, हाम्रो विद्यालयहरू त्यो खालको हुनुपर्छ, प्रत्येक भारतीय नागरिकको मानसिकता चाहिँ त्यता पनि जानुपर्छ, त्यता पनि डेभलप भएको हुनुपर्छ। हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ, एक्सनमा परिवर्तन ल्याउनुपर्छ भनेर अहिलेसम्म नरेन्द्र मोदी महोदयले यति थुप्रो योजनाहरू तयारी गरिसके अनि त्यसमा कम्ती कम प्रत्येक योजनाहरू कोही 40% सफलता पाइसकेको छ, कतिले 60% सफलता पाइसकेको छ, कतिले 90% सफलता पाइसकेको छ, कति कोही चाहिँ अहिले 5% सफलता पाइरहेको छ। यस्तो हिसाबले विभिन्न तौरमा चाहिँ विभिन्न माने रेटमा चाहिँ रफ्तारमा चाहिँ ती प्रोजेक्टहरू चलिरहेका छन्। अनि नरेन्द्र मोदीले जुन समयदेखि यो यी योजनाहरू उनीहरूले सुरु गर्ने भन्ने आदेश भारत सरकारलाई दिए अनि भारत सरकारले त्यही अनुसार चाहिँ योजनाहरू बनाए। अनि यो अहिले कस्तो भनेदेखि चाहिँ उहाँ प्राइम मिनिस्टर भएदेखि यता भारतको अवस्था चाहिँ कहाँ पुग्यो भन्ने एउटा प्रश्न यहाँ छ। यो चाहिँ हामी प्रत्येक भारतवासीले जान्नु

0: भन्ने कुरा हो। भारतको अवस्था चाहिँ इकोनोमिकली चाहिँ थर्ड लार्जेस्ट इकोनोमी माने थर्ड लार्जेस्ट इकोनोमिकली पावरफुल कन्ट्री चाहिँ विश्वमा चाहिँ भारत बनिसकेको छ
1: हजुर सर
0: मोदीजीको कालमा चाहिँ
1: हजुर
0: एज अ प्राइम मिनिस्टर। त यो चाहिँ हामी सबैले याद गर्नुपर्ने हुन्छ। र आउनु अब नेक्स्ट 10-15 भइसा भित्रमा चाहिँ संसारका सबैभन्दा शक्तिशाली साइन्समा पनि टेक्नोलोजीमा पनि एजुकेसनमा पनि इकोनोमीमा चाहिँ इकोनोमीमा पनि भारत चाहिँ त्यो पहिलो स्थान चाहिँ लिन्छ भनेर चाहिँ अमेरिकाले पनि अहिले कता कता बुझिसकेको छ, जापानले पनि बुझिसकेको छ। त भारतको अवस्था चाहिँ अहिले सम्माननीय प्रधानमन्त्री मोदीजीको कालमा चाहिँ अहिले यो खालको अवस्था चाहिँ भारतमा पुगिसकेको छ अवस्थामा चाहिँ
1: हजुर सर
0: मेरो भन्नु मतलब चाहिँ यति नै हो।
1: र भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट जसले पर्यावरणलाई कुनै क्षयक्षति नहोस्, पर्यावरणको संरक्षण र साथसाथ विकास, र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
0: पक्का कुरा
1: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्व प्रकृतिप्रति ज्ञान हुँदाहुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्न थाल्यो र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यसबेला भारतले केही भनौँ कि नभनौँ केही कार्बन इमर्सनलाई रिड्युस गर्ने जुन कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो, एउटा दोधारे थियो। तर 2014 जब 26 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो। र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोअरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु, तर 2014 भारत एउटा फलोअर होइन जलवायु परिवर्तनको क्षेत्रमा यसको रोकथामको क्षेत्रमा प्रदूषणको रोकथामको क्षेत्रमा क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा डेभलप भयो। र यसरी सियुपी 21 2015 प्यारिसमा भएको थियो कन्फरेन्स अफ पार्टिज, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल बेस्ड फ्युएल छ ऊर्जा छ त्यसले जस्तै पेट्रोल डिजल यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई हामी कार्बन इमर्सनलाई 40% 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फोसिल फ्युएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नोभेम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 लाख त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
0: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो तर त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ कुनै पनि एउटा यो खालको प्रोजेक्टलाई चाहिँ कसरी हेरिन्छ भनेदेखि चाहिँ यो जुन चाहिँ यो क्लाइमेट चेन्जसित यो के भारतको जुन चाहिँ जलवायु छ त्यो जलवायुमा जुन किसिमको परिवर्तन अहिले आइरहेको छ र यो चाहिँ

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अहिले समय रातिको ठिक 10:30 भयो। यसका साथै आजको अधिवेशनहरूको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै समाप्त हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौं। तबसम्मलाई यस अधिवेशनबाट आज्ञा चाहन्छौ। नमस्ते, शुभरात्रि, जय हिन्द।